0: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849185737।
1: शुभ प्रभात, यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
2: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com, सीआईएन को फेसबुक तथा युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ।
1: आज 2083 साल असोज 11 गते आइतबार, सेप्टेम्बर 27 तारीक सन् 2026, नेपाल सम्बत 1146, असार कृष्ण प्रतिपदा तिथि, 16 श्राद्ध प्रारम्भ, विश्व पर्यटन दिवस।
2: सोह्रौं वर्ष प्रवेशको अवसरमा धादिङको रेडियो राजमार्गलाई उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
1: बागमती र गण्डकी प्रदेशका केही स्थानमा अति भारी वर्षा, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका बासिन्दाले साँझसम्मै उच्च सावधानी अपनाउनु पर्ने, नारायणी नदीको बाढ़ी खतराको तहभन्दा माथि।
2: कांग्रेस संस्थापन र इतर पक्षीय समानान्तर अधिवेशनको होडबाजीमा जग्गा अधिग्रहणको अधिकार प्रदेश र स्थानीय तहलाई दिन कानून ल्याइँदै शेयर कारोबारमा बैंकलाई खुकुलो नीति।
1: चाडबाड लक्षित अनुगमन तीव्र पार्न उपभोक्ता अधिकार कर्मीको माग, 23 वर्षपछि हेटौडामा मासु जाँच ऐन कार्यान्वयन हुँदै कर्णालीबाटै नियमित जहाज चढ्ने व्यवस्था मिलाउन नागरिकको माग।
2: रूस र युक्रेन बीच हवाई आक्रमण तीव्र, युक्रेनी गतिविधिले थप तनाव बढ़ाउने रूसी राष्ट्रपति पुटिनको भनाई। थाइल्याण्डको बैंककमा भारी वर्षापछि 50 जिल्लामा विपद घोषणा।
1: र विश्व एसियन खेलकुद अन्तर्गत पुरूष क्रिकेटको क्वार्टर फाइनलमा नेपालले श्रीलंकासँग खेल्ने, पूर्व कप्तान विनोद दास मलेसिया क्रिकेट एसोसिएशनको सीओओमा छनौट, बुटवलमा 38 झरना रनिङ सील्ड फुटबल प्रतियोगिता हुने।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: साझा खबरको सबैभन्दा शुरूमा, बागमती र गण्डकी प्रदेश लगायतका प्रदेशका विभिन्न स्थानमा रातीदेखि नै भारी वर्षा भइरहेको प्रसंग।
2: पछिल्लो 6 घण्टामा गण्डकी र बागमती प्रदेशका केही स्थानमा खतराको तह पार हुने गरी अति नै ठूलो पानी परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार 6 घण्टामा सबैभन्दा धेरै पानी बागमतीको माढ़ी कल्याणपुर क्षेत्रमा 141.4 मिलिमिटर वर्षा भएको छ भने मेघौली क्षेत्रमा 117 मिलिमिटर पानी परेको छ। कोट गाउँ र दुमकौली क्षेत्रमा क्रमश 107.2 र 110.6 मिलिमिटर पानी परेको महाशाखाले जनाएको छ। गण्डकी प्रदेशका उच्च हिमाली क्षेत्रमा बाहेक अधिकांश स्थानमा पानी परेको छ भने मकवानपुरको गढ़ी क्षेत्रमा पनि ठूलो पानी परेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम क्षेत्रका अधिकांश क्षेत्रमा सामान्यदेखि ठूलो पानी परेको छ। आज साँझसम्मै पश्चिम क्षेत्रमा जोखिमयुक्त क्षेत्रका बासिन्दाले सावधानी अपनाउनुपर्ने सीआईएनसँग कुराकानी गर्दै मौसमविद संजीव अधिकारीले बताउनुभयो।
4: दिउँसो भइसक्दाखेरि चाहिँ यो जुन गण्डकी लुम्बिनी प्रदेशतिर पनि धेरै हदसम्म वर्षाको गतिविधि कम भइसक्छ र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मात्रै वर्षाको गतिविधि चाहिँ अलिक बढी हुन सक्ने देखिन्छ। र हावाहुरीको कुरा गर्नुपर्दाखेरि पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईमा थोरै ठाउँमा मात्रै हावाहुरीको सम्भावना छ, भारी अति भारी वर्षाको सम्भावना छैन। सुदूरपश्चिम प्रदेशमा मात्रै थोरै ठाउँमा अनि यो गण्डकी लुम्बिनी कर्णालीमा हिमाली पहाडी भूभागमा 1-2 ठाउँमा चाहिँ भारीसम्मको वर्षा हुन सक्छ।
2: लगातारको पानीसँगै बाढ़ी र पहिरो पनि जोखिम बढ़ेको छ। बाढ़ीको जोखिमका बारेमा सीआईएनसँग कुराकानी गर्दै बाढ़ी पूर्वानुमान

0: शाखाका प्रमुख विनोद पराजुले
1: तिनाऊ पाणगंगा बबई पश्चिम राप्ती लगायत सबै नदीहरूमा पहाड चाहिँ सतर्कता नजिक छ। कर्णालीमा पनि भोलि र पर्सीलाई सतर्कता रहनुपर्ने आवश्यकता छ। कर्णालीमा बहाव बढ़िरहेको छ, सतर्कताको त नजिक पुग्ने सम्भावना छ। भने महाकालीमा चाहिँ त्यति ठूलो बाढ़ी छैन, तर पनि छेउछाउ सतर्कताको खाँचो छ। पहाड़ी क्षेत्रमा कुरा गर्दाखेरि पहिरोको जोखिम छ। पहाड़ी कमजोर भिरालो जमिनमा जति पनि बस्तीहरू छन् आम सर्वसाधारण चाहिँ उच्च सतर्कताका साथ बस्नुपर्नेछ। कहीँ कतै पहिरोको जोखिम देखिएमा धाजा फाटेमा रुखहरू कोल्टिएमा
0: नारायणी नदीको देवघाटमा बाढ़ी बढ़िरहेको र खतराको तह पार गरेकोले डुबान भइरहने ठाउँका बासिन्दाले पनि आज साँझसम्मै उच्च सतर्कता अप्नाउनु पर्ने विपद व्यवस्थापन प्राधिकरणका उपसचिव प्रतिकार शाखा प्रमुख ले जानकारी दिनुभएको छ। रामबहादुर केसीले भर्खरै सूचना सार्वजनिक गर्नुभएको छ। नारायणी र सप्तकोशीको बाढ़ीले 389 घर डुबानमा परेका छन्। नारायणी र सप्तकोशी नदीको बाढ़ीले पश्चिम नवलपरासी र सप्तरीमा गरेर 389 घर डुबानमा परेको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। डुबानमा परेका मध्ये पश्चिम नवलपरासीको सुस्तामा शुक्रबार र शनिबार गरी 172, सप्तरीको हनुमान नगर कंकालिनी नगरपालिका 200 र तिलाठी कोइलाडी गाउँपालिकाका 17 घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। नारायणीको बाढ़ी बस्ती पसेपछि पश्चिम नौलपरासीको सुस्ताका परिवारलाई सुरक्षित स्थानमा हिजो सारिएको हो। उनीहरूलाई गाउँकै अग्लो स्थानमा रहेका 3 होल्डिङ सेन्टरमा राखिएको छ। नदीको बहाव बढ़दै जाँदा सुस्ता गाउँपालिका 5 स्थित बस्तीका 271 घर तथा गोठ डुबानमा परेका छन्। कतिपय घरमा 3 फीटसम्म पनि पानी भरिएको छ। बस्तीको सुरक्षाका लागि रहेको सशस्त्र प्रहरीको सीमा सुरक्षा बलको ब्यारेक समेत डुबानमा परेको जानकारी दिइएको छ। सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीको टोली 2 दिनदेखि उद्धारमा खटिएको छ। केही दिन यता परेको लगातारको पानीका कारण मुख्य राजमार्गका विभिन्न खण्डमा बाढ़ी पहिरोका कारण सवारी साधन आवागमन ठप्प बनेको छ। संघीय राजधानी जोड्ने पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा पहिरोको जोखिम कायमै छ भने सड़क विभागका अनुसार पृथ्वी राजमार्गको कृष्णभीर, चौकीभीर, जवान खोला र फिस्लिङमा पहिरो खसिरहँदा 55 समस्या देखिएको छ। कृष्णभीरमा रोकिएर अलपत्र परेका सवारी साधनलाई हिजो पहिरो पन्छाएर गन्तव्यतर्फ पठाइएको नागढुङ्गा मुगलिन सड़क योजना पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीले बताउनुभयो। गत 14 भदौमा भोटेकोशीको बाढ़ीपछि त्रिशुली नदीले तलबाट कटान गर्दा पहिरो गएर कृष्ण भीरमा यातायात अवरूद्ध हुने स्थिति सिर्जना भएको हो। यसैबीच लगातारको पानीपछि पहिरोका कारण सल्यान प्रवेश गर्ने 3 मुख्य सड़कहरू अवरूद्ध भएको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। राप्ती राजमार्ग, लुहाम कालीमाटी सड़क र खलंगा बालुवा सुर्खेत सड़क पहिरोका कारण पूर्ण रूपमा अवरूद्ध भएको छ। गुल्मीको चन्द्रकोटमा पहिरोका कारण बस्ती जोखिममा परेपछि करिब 40 घरका 250 जनालाई सुरक्षित स्थानमा सारिएको छ। प्रदेश प्रहरी कार्यालय लुम्बिनीका प्रहरी वरिष्ठ उपरीक्षक शारदा प्रसाद चौधरीका अनुसार चन्द्रकोट 3 भूलके स्थित बारजिङ सल्यार सामुदायिक वनमाथिबाट पहिरोका कारण सल्लाहहरूको रूखहरू बगेकाले 40-50 घर बस्ती जोखिममा परेपछि 250 जनालाई सुरक्षित स्थानमा सारिएको हो। 2 दिन परेको पानी र हावाहुरीले सिराहामा पनि उखु खेतीमा क्षति पुगेको सिराहाका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्।
2: प्रधानमन्त्री बालेन्द्र शाह बुद्धले देखाएको बाटोमा विश्व अग्रसर बन्न सकोस् भन्ने सन्देश दिँदै अमेरिकाबाट हिजो स्वदेश फर्किनु भएको छ। संयुक्त राष्ट्रसंघको 81 महासभामा सरिक भएर उहाँ हिजो स्वदेश फर्किनु भएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई अर्थमन्त्री डाक्टर सोनी वाग्ले, गृहमन्त्री सुदन गुरूङ र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले स्वागत गर्नुभएको थियो। महासभाका लागि 14 सदस्यीय उच्च स्तरीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री शाह असोज 6 गतै अमेरिका प्रस्थान गर्नु उहाँले महासभाको उच्च स्तरीय सत्रमा शुक्रबार बेल नेपालका तर्फबाट सम्बोधन गर्नुभएको थियो। सम्बोधनमा उहाँले नेपालले चाहेको जलवायु न्यायको मुद्दा स्थापित गर्दै यो विश्व बुद्धले देखाएको बाटोमा हिँड्न सफल होस् भन्ने सन्देश समेत दिनुभएको थियो। बहुपक्षीयतामा नेपालको अविच्छिन्न विश्वास रहेको र साना गरीब मुलुकहरूको आवाज सुन्ने न्यायपूर्ण परिणाम हासिल गर्ने व्यवस्था सहितको राष्ट्रसंघ आजको आवश्यकता रहेको समेत उहाँले बताउनु भएको थियो।
0: अब कांग्रेस भित्रको विवाद र महाधिवेशनको छुट्टा छुट्टै तयारीको प्रसंग नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत संघीय निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन शुरू भएको छ। निर्वाचन समितिका अनुसार अधिकांश क्षेत्रमा शनिबार हिजो अधिवेशन शुरू भएको हो। शनिबार एकै दिन गर्ने भनिएको क्षेत्रीय अधिवेशन वर्षाका कारण मंगलबारको समय दिइएको छ। निर्वाचन समितिका अनुसार विशेष गरी पहाड़ी जिल्लाका अत्यधिक वर्षा भएका र बाटो अवरूद्ध बनेका निर्वाचन क्षेत्रमा शनिबार अधिवेशन हुन सकेको छैन। तोकिएको समयमा क्षेत्रीय अधिवेशन सम्पन्न हुने निर्वाचन समितिका सदस्य सचिव राजु कठुवालले विज्ञप्ति मार्फत जानकारी दिनुभएको छ। संघीय निर्वाचन क्षेत्रीय अधिवेशनबाट संघीय निर्वाचन क्षेत्रीय कार्यसमिति, संघीय महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यहरू चुनिनेछन्। यसैबीच कांग्रेसले 15 महाधिवेशन व्यवस्थापनका लागि केन्द्रीय निर्देशन समिति सहित विभिन्न 15 समिति गठन गरेको छ। निवर्तमान सभापति शेरबहादुर देउबा समूह छाडेर सानेपा गएका नेताहरूलाई पनि समितिमा समेटिएको छ। महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्न केन्द्रीय निर्देशन समिति र विभिन्न समिति गठन गरिएको प्रवक्ता देवराज चालिसेले बताउनुभयो र तोकिएको भन्दा बढ़ी शुल्क नलिन पनि अनुरोध गरिएको उहाँले सीआईएनसँग बताउनुभयो।
3: केन्द्र निर्वाचन समितिले तोकिएको समय तालिका अनुसार प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधिको निर्वाचनको कार्यतालिका थियो। बाढ़ी पहिरोको कारणबाट ठूलो पानी आउँछ, बाढ़ी आउँछ भनेर मौसमको कारणले गर्दा हामीले हिजो नै एउटा नेपाली कंग्रेसको केन्द्र निर्वाचन समितिले निर्णय गरेर सम्बन्धित जिल्लाका जिल्ला सभापति, प्रतिनिधि सभाका सभापति, क्षेत्र सभापति र नेतागणहरूसँग सल्लाह र समन्वय गरी प्रकोपको आधारमा निर्वाचन हुन सक्ने नसक्ने सम्बन्धित जिल्लाका निर्वाचन अधिकृतले निर्णय गरी सिफारिश गरी केन्द्रमा पठाउने र केन्द्रबाट निर्णय गर्ने भन्ने किसिमको निर्वाचन समितिले निर्णय गरेको छ।
0: उहाँ हुनुहुन्थ्यो नेपाली कांग्रेसको कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलाल। र यसैबीच कांग्रेस निवर्तमान सभापति शेरबहादुर देउबा समूह पनि 15 महाधिवेशनको तयारीमा जुटेको छ। सर्वोच्च अदालतमा आधिकारिकता विवाद विचाराधीन अवस्थामा रहेकाले देउबा समूहले पनि कांग्रेसकै ब्यानरमा 15 महाधिवेशन गर्दैछ। देउबा समूहका नेता डाक्टर शशांक कोइरालाले आफूहरूले गर्न लागेको महाधिवेशनले भविष्यको बाटो देखाउने दावी गर्नुभएको छ। 15 महाधिवेशनको तयारीबारे जानकारी दिन सम्पर्क कार्यालय चुनदेवीमा हिजो आयोजित कार्यक्रममा कोइरालाले आफूहरू सबैलाई साथमा लिएर हिँड्न चाहेको बताउनुभयो र महाधिवेशनका लागि आगामी 15 असोजसम्म क्रियाशील सदस्यता लिन सकिने पनि नेता प्रकाश शरण महतले बताउनु भएको छ।
2: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा बजारमा उपभोग्य वस्तुको अभाव रैथाने बाली उत्पादनमा स्थानीय तहको प्रयास,
4: त्यो बडो जंजालयुक्त चीज भइरहेछ हाम्रा लागि, त्यो फाँटलाई बचाएर सकेसम्म धेरै कृषि योग्य बनाउन पाए हुन्थ्यो भन्नेमा हामी लागिरहेका छौं।
0: 23 वर्षपछि हेटौडामा मासु जाँच ऐन कार्यान्वयन हुँदै जग्गा अधिग्रहणको अधिकार प्रदेश र स्थानीय तहलाई दिन कानून ल्याइँदै शेयर कारोबारमा बैंकलाई खुकुलो नीति लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
2: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
0: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाऊ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
5: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
0: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ तथा अकोराब सीआईएनद्वारा जनहितका लागि जारी सन्देश।
5: विपद जुनसुकै बेला आउन सक्छ। बाढी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
6: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
5: 6 महिनापछि बाल बालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दुधजन्य पदार्थ, साग सब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
6: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याऊ।
7: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं।
5: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
2: आजको गोर्खापत्रको पहिलो पृष्ठमा चर्किएको जमीन त्रासमा बस्ती शीर्षकमा गणेश खनालले अर्घखाँचीबाट खबर लेख्नु भएको छ। आकाशमा बादल मडारिन थाल्यो कि सन्धिखर्क नगरपालिका साथ भुजुङका स्थानीयवासीको मनमा त्रास उत्पन्न हुने गरेको छ। जोखिममा रहेको सन्धिखर्क नगरपालिका साथको भुजुङ बस्तीमा धेरै स्थानीयहरूले जमीन चर्किएका कारण त्रासमा रहनु परेको बताएका छन्। अधिकांश दलित समुदाय रहेको यो बस्तीभन्दा माथिको जमीन बर्खायाममा चर्किएर पहिरोको जोखिम बढ़ने गरेको स्थानीयले बताएका छन्। दलित समुदायका थर सूचीकरण शीर्षकमा लक्ष्मण दर्नाले लेख्नुभएको खबर पनि प्रकाशित छ भने भित्रपृष्ठमा स्टार्टअपमा सरकारको 2 अर्ब लगानी शीर्षकको खबर पनि प्रकाशित छ। त्यस्तै वैदेशिक लगानी प्रतिबद्धताको 30% मात्रै भित्रियो शीर्षकमा अर्को खबर छ। नेपालमा प्रत्यक्ष वैदेशिक लगानीको प्रतिबद्धता धेरै आए पनि वास्तविक रूपमा भने बढ़ीमा 30% मात्रै लगानी हुने गरेको पाइएको छ। नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2082-83 58 अर्ब रूपियाँको वैदेशिक लगानी प्रतिबद्धता आएकोमा 28 अर्ब 49 करोड़ रूपियाँ मात्रै भित्रिएको हो। त्यस्तै प्राकृतिक स्रोतको रोयल्टी विवाद शीर्षकको खबर पनि प्रकाशित छ। यथाशीघ्र एकीकृत कानून बनाउन सुझाव छ। तरकारी निर्यात बढ़्यो शीर्षकमा अर्को खबर छ। यो खबर सल्यानको खबर हो। त्यस्तै कारोबारको पहिलो पृष्ठमा प्रत्येक वर्ष बजेट बढ्छ तर समयमा किन मल पाउँदैनन् किसानले शीर्षकमा कौशिला कौँले लेख्नु भएको खबर पनि प्रकाशित छ। पछिल्लो 1 दशकमा मलमा दिने अनुदान रकम 4 अर्बबाट बढ़ेर 42 अर्ब रूपियाँ पुगेको छ तर कुनै पनि वर्ष किसानले सजिलै मल खरिद गर्न पाइरहेका छैनन्। त्यस्तै नयाँ सरकार बनिएता झण्डै 22,000 धेरै विदेशी शीर्षकको खबर पनि गोपाल संग्रौलाले पहिलो पृष्ठमा लेख्नु भएको छ।
0: अन्नपूर्ण पोस्ट दैनिकमा प्रदेश राजधानी सुर्खेतमा जहाज चढ़न नेपालगंज शीर्षकमा विष्णुप्रसाद न्यौपानेले वीरेन्द्रनगरबाट लेख्नु भएको खबर छ। कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा विमानस्थल छ तर प्रदेशकै हिमाली जिल्ला हुम्ला, मुगु, जुम्ला र डोल्पा जाने नागरिकले जहाज चढ़नको लागि छिमेकी प्रदेश लुम्बिनीको नेपालगंज पुग्नुपर्ने बाध्यता छ। आफ्नै प्रदेश मुकामबाट नियमित हवाई सेवा नहुँदा कर्णालीवासी महँगो भाड़ा, समयको बर्बादी र शास्ति खेप्न बाध्य रहेको उल्लेख गरिएको छ। सगरमाथा टू द सी बहस भोटेकोशी बाढ़ी विश्वकै चेतावनी शीर्षकमा शिवप्रसाद ढुंगानाले लेख्नु भएको खबर छापिएको छ। जलवायु परिवर्तन विषयलाई विश्व सामु बलियो रूपमा उठाउन संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालद्वारा आयोजित सगरमाथा टू द सी अ कल टू एक्सन फर अ क्लाइमेट रेजिलियन्ट फ्यूचर अर्थात सगरमाथादेखि समुद्रसम्म जलवायु उत्थानशील भविष्यका लागि आवश्यक कार्यको आह्वान उच्चस्तरीय विशेष कार्यक्रम गरिएको उल्लेख गरिएको छ। नयाँ पत्रिका दैनिकमा 2 महिनासम्म कार्यान्वयनमा गएन टीकापुरको बजेट शीर्षकमा धनगढ़ीबाट तेजराज भट्टले लेख्नु भएको खबर छ। नगर प्रमुख र उपप्रमुख विहीन टीकापुरमा कार्यवाहक नगर प्रमुखबारे कार्यपालिकामा विवाद रहेको पनि उल्लेख गरिएको छ। हिमाललाई जोड़ो सेतीले 2069मै दिएको थियो चेतावनी भोटे कोशीले 2083मा सम्झायो पाठ शीर्षकमा एम बमले लेख्नु भएको खबर छापिएको छ। नेपालमा हरेक वर्ष हिमबाडी सरकारी व्यवस्था शीर्षकमा पनि अर्को खबर छ। 165 शैयाको भक्तपुर क्यान्सर अस्पतालमा एक दिनमै आउँछन् औसत 500 बिरामी शीर्षकमा शिवहरि घिमिरेले लेख्नु भएको खबर छ। बिरामीको चाप बढ़ेको बढ़ै छ। दैनिक 50 बिरामी फिर्ता गर्नुपर्ने बाध्यता भएको कार्यकारी निर्देशक डाक्टर उज्जवल चालिसेले बताउनु भएको खबरमा उल्लेख गरिएको छ। भित्री पन्नामा छापिएको अर्को खबर पनि रहेको छ। नयाँ पत्रिका दैनिकमै गौरवका आयोजनाको लज्जास्पद प्रगति शीर्षकमा पवन तिमल सिन्हाले लेख्नु भएको हो। 24 मध्ये 10 आयोजनाको प्रगति 20% भन्दा कम छ। वर्षभरिमा 1% पनि काम हुन नसकेको उल्लेख गरिएको छ। प्रतिकूल मौसमले मुस्ताङमा पर्यटक प्रभावित भएको बारेमा शान्ता कमलीले लेख्नु भएको छ भने मेयरको तोक आदेशमै दमक नगरपालिकाको राजस्व चुहावट भइरहेको बारेमा चिरञ्जीवी घिमिरेले झापाबाट लेख्नु भएको छ। लुटौल गोरुसुङ्गे सड़क 3 वर्षमै सक्न चुनौती 60% पुग्नुपर्ने निर्माण प्रगति 28%मा सीमित शीर्षकमा विष्णु घिमिरेले बुटौलबाट लेख्नु भएको खबर पनि छापिएको छ। कान्तिपुर दैनिकमा भने 2.5 दशकदेखि त्रिभुवन विमानस्थलमा भारतीय सुरक्षा जाँच किन छ शीर्षकमा मात्रिका दाहालले लेख्नु भएको हो। नौ पुष 2056मा इण्डियन एयरलाइन्सको IC-814 विमान हाइज्याक भएपछि नेपालमा 5 महिना भारतीय उडान स्थगित भएको थियो। विक्रम सम्बत 2057 भने भारतले सुरक्षा जाँच शुरू गर्यो तर नेपालका सरकारी निकायसँग यसबारे जवाफ नरहेको उल्लेख गरिएको छ। बाढ़ीबाट विस्थापितलाई झरीको कष्ट, त्रिपाल चुहियो, ओछ्यान भिज्यो, चुलोमा हिलोको दलदल शीर्षकमा सजना बराल र आर्या चौधले नुवाकोटबाट लेख्नु भएको खबर छापिएको छ भने भित्री पन्नामा कांग्रेस देउवा पक्ष पनि होमियो महाधिवेशन शीर्षकमा अर्को खबर छापिएको छ। त्यसै गरी जग्गा अधिग्रहणको अधिकार प्रदेश र स्थानीय तहलाई दिन कानून ल्याउन लागिएको बारेमा राजेश मिश्रले लेख्नु भएको खबर छ। जग्गा प्राप्ति ऐन 2034 र अचल सम्पत्ति अधिग्रहण ऐन 2013 एकीकरण गरेर विधेयकको मस्यौदा तयार पारिएको उल्लेख गरिएको छ। वर्षातले आपूर्ति प्रभावित हुँदा तरकारीको भाउ बढ़ेको बारेमा कृष्ण प्रसाईले लेख्नु भएको खबर पनि छापिएको छ।
2: साझा खबरमा अब विदेशका खबर। रूस र युक्रेन बीच हवाई आक्रमण तीव्र बन्दै जाँदा हिजो दुवै देशमा भएका आक्रमणमा कम्तीमा 7 जनाको मृत्यु भएको छ। युक्रेनमा रूसी आक्रमणबाट 4 जनाको मृत्यु भएको छ भने रूसमा युक्रेनी ड्रोन आक्रमणबाट 3 जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। यता रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले तनाव बढ़ाउने गतिविधिले युक्रेनले खोजेको परिणाम हासिल गर्न नसक्ने दावी गर्नुभएको छ। उहाँले युक्रेनले कुनै पनि उत्तेजन गतिविधि वा तनाव बढ़ाउने कदमबाट आफूले चाहेको परिमाण प्राप्त गर्न नसक्ने समेत दावी गर्नुभएको हो। र थाइल्याण्डको राजधानी बैंककमा लगातार तेस्रो दिन परेको भारी वर्षाका कारण अधिकांश क्षेत्र डुबानमा परेपछि राजधानीका सबै 50 जिल्लामा विपदको घोषणा गरिएको छ। विपद घोषणा भएपछि स्थानीय निकाय तथा सम्बन्धित संस्थाहरूले आवश्यक उद्धार र राहतका कदमहरू अगाडि बढ़ाएका छन्। बैंककका गवर्नरका अनुसार बिहिबार दिउँसोदेखि राजधानीमा करिब 300 मिलिमिटर वर्षा भएको छ। मध्य बैंककको उत्तरतर्फ नहर नजिकैका स्थानीयहरू थप जोखिममा रहेको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। लगातारको डुबानका कारण 2 दिनदेखि आफ्ना व्यवसायहरू समेत बन्द गर्नु परेको स्थानीय व्यवसायहरूले बताएको अन्तर्राष्ट्रिय संचार माध्यममा उल्लेख छ।
0: साझा खबरमा अब खेल खबर। 20 एसियन गेम्स अन्तर्गत पुरूष क्रिकेटको क्वार्टर फाइनलमा नेपालले श्रीलंकासँग पर्सी खेल्ने भएको छ। समूह एकको विजेता बन्दै क्वार्टर फाइनलमा प्रवेश गरेको नेपालले श्रीलंकासँग मंगलबार खेल्ने भएको हो। शुक्रबार जापानसँगको समूह चरणको अन्तिम खेल वर्षाका कारण नतिजाविहीन भएपछि दुवै टोलीले एक एक अंक बाँडेका हुन्। र नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्व कप्तान विनोद दास मलेसिया क्रिकेट एसोसिएशनको चीफ अफ अपरेटिङ अफिसर सीओओ बन्नुभएको छ। मलेसिया क्रिकेट संघले 1 महिना अघि खोलेको सीओओको आवेदनमा विनोद छनौट हुनुभएको हो। द्विपक्षीय हस्ताक्षर गर्न बाँकी रहेको छ। विनोद यसअघि नेपाल क्रिकेट संघ क्यानको क्रिकेट अपरेशन म्यानेजरको रूपमा पनि कार्यरत हुनुहुन्थ्यो। अनि बुटौलको तिलोत्तमामा 38 चरणा रनिङ सिल्ड नकआउट फुटबल प्रतियोगिता हुने भएको छ। असोज 14 गतेदेखि खेल शुरू हुनेछ। तिलोत्तमा 6 कुञ्जलापुर स्थित उमा आधारभूत विद्यालयको खेल मैदानमा हुने प्रतियोगितामा 12 टोलीको सहभागिता रहने आयोजकले जानकारी दिएको छ।
2: बजार अनुगमन प्रभावकारी बनाउन सरकारवालाको माग रिपोर्ट लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
9: एनसेल प्याक किन्नु भयो त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
2: साझा खबरमा अब चाडपर्वमा बजार अनुगमनको प्रसंग दशैं जस्ता चाडपर्व नजिकै गर्दा मासु र अन्य खाद्य पदार्थको माग बढ़ी हुन्छ बजार अनुगमन त्यति प्रभावकारी नभएकाले त्यस्तो बेला अस्वस्थकर मिसावट भएका खाद्य वस्तु र मासुको असुरक्षित भण्डारणबाट जोगिनेको लागि उपभोक्ता आफै सचेत हुनुपर्ने देखिन्छ
10: एकै दिनमा एकै रातमा तपाईँको 1.5 अर्ब रूपियाँसम्म कमाउँछन् एउटा सिलिण्डर 150 रूपियाँमा बिक्री गर्दाखेरि
7: राष्ट्रिय उपभोक्ता मञ्च बागमती प्रदेशका उपाध्यक्ष मनोज थापा बजारमा उपभोक्ताले सचेत भएन भने ठाउँ ठाउँमा ठगिनु पर्ने र अस्वस्थ कुराहरू खानुपर्ने अवस्था रहेको बताउँदै
10: 5 ड्रम तोरीको तेल 200 लिटरको 5 ड्रम भनेपछि 1000 लिटर भयो 5 ड्रम तोरीको तेलमा तपाईँको 2 ड्रम त्यो लोएस्ट कस्टको सोयाबिन तेल राखिदिन्छ
7: घिउ नौनीमा मिसावट दहीमा मिसावट अन्नमा मिसावट जताततै स्वास्थ्यका लागि घातक हुन सक्ने वस्तुको मिसावट खाद्य वस्तुको मूल्य र गुणस्तर दुवैमा ठगी हुने गरे जस्तै माछा मासुको अवस्था पनि त्यस्तै छ नेपाल पशु चिकित्सा परिषदका अध्यक्ष डाक्टर हेमराज अवस्थी चाडपर्वको बेलामा पशु रोज्दा र मासु किन्दादेखि नै सावधानी अप्नाउनु पर्ने र बध गरिसकेपछिको सरसफाईमा विशेष सचेत हुनुपर्ने बताउनुहुन्छ
11: त्यही झिङ्गा कहाँ कहाँ पुगेर त्यही मासुमा आउँदो होला हामी त्यही चरणमा छौँ म अहिले पनि भनिरहेछु कि हामी खुल्ला दिशा पिसा वास भनिरहेछौ नि मासु जहाँ चयन कार्यान्वयन वासकै एउटा निरन्तरता हो यदि अस्वस्थ मासु या रोगी पशुको चाहिने मासु सेवन गरियो भने जुनोटिक रोगहरू जस्तो हामी टिबी भन्छौ बोभाइन ट्युबरकुलोसिस सर्छ ब्रुसेलोसिस भन्ने होइन अर्को अब प्यारासाइटको कुरा गर्नुहुन्छ भने ट्राइसिनला स्पाइरालिस होइन त्यो छ टेपवर्म्सहरू टेनिया स्पेसिसका जति पनि टेनिया मल्टिसेप्स भन्छौ टेनिया सोलियम टेनिया सेजिनेटा होइन यस्ता प्रकारका सिस्ट बनाएका चाहिने प्यारासाइटहरू सर्ने धेरै सम्भावना
7: विषाक्तता तथा विभिन्न रोगको जोखिमबाट बस्दै स्वच्छ र सुरक्षित मासु उपभोगमा उपभोक्ता सचेत हुनुपर्ने अवस्था छ त्यसमा सरकारवालाले पनि जोड़ दिनुपर्दछ अनुगमनलाई चुस्त दुरुस्त बनाउनु पर्दछ
11: खसी काट्ने मान्छेको लागि छुट्टै भाग एउटा कसमली मोलेर दिने चलन छ त्यो त जसले त्यो खान्छ अझ रगत पनि खाने चलन कहीँ कहीँ त त्यो एकदमै ब्याड हो होइन
7: गुन्द्रुक ढिँडो सिस्नु कोदो र फापर जस्ता स्थानीय तथा परम्परागत पोषणयुक्त खानेकुराको प्रयोग घट्दै गएको र पिज्जा बर्गर तथा इनर्जी ड्रिंक जस्ता बजारिया वस्तु प्रयोग हुने र ती वस्तुहरूमा विभिन्न हानिकारक तत्वहरू मिसाएको अवस्था छ यस्ता वस्तुहरूलाई रोक्ने र स्थानीय उत्पादनलाई प्रवर्धन गर्ने काम स्थानीय पालिकाले गर्नुपर्दछ प्युठान नगरपालिकाका उपमेयर देवेन्द्र वर्मा
4: र हामी खाद्य सुरक्षाका हिसाबले त्यो जो हाम्रो फाँड छ अब कसरी त्यसलाई कृषि योग्य बनाउने कसरी आवासीय घटाउने भन्नेमा लागिरहेका छौँ देशभरि जग्गा वर्गीकरणको अभियान चलिरहँदा धेरैले गरिसक्दा हामी अहिले पनि हाम्रा नागरिकबाट गाली खाएर पनि अहिले पनि हामी सकिरहेका छैनौँ कि अब बीचमा लगेर घर बनाइदिनु भएको छ उहाँको जग्गा हो अब त्यसलाई आवास दिन पर्यो त्यसलाई आवास दिँदा त्यसको छेउको कित्ता कसरी छुट्याइदिने यो बडो जन्जालयुक्त चिज भइरहेछ हाम्रा लागि त्यो फाँटलाई बचाएर सकेसम्म धेरै कृषि योग्य बनाउन पाए हुन्थ्यो भन्नेमा हामी लागिरहेका छौँ
7: बजार अनुगमन नियमन र कारवाहीको अधिकार स्थानीय तहमा भएकाले त्यस अनुसारको अभ्यास गर्ने दायित्व पालिकाले निर्वाह गर्नु नै पर्दछ
4: स्थानीय सरकार सञ्चालन ऐनले के भन्छ भने तिमीहरू बोलियो भन 10 करोड भन्दा तल हुने गाउँपालिकाले हजुरहरूले नगरपालिकाले पनि हजुरहरूले भनेका सोचेका जस्ता अपेक्षा कसरी पूरा गर्न सक्छ हाम्रो खास समस्या यहाँ हो खानेपानीको यहाँ ट्याङ्की बनाउँदै गर्दा यसको सुरक्षा कोषको पनि राख है यो मर्मसम्हार कोषको पनि व्यवस्था गर है प्युठानको एउटा गाउँपालिकाले गरेको राम्रोलाई अर्को गाउँपालिका वा नगरपालिकाले रिप्लिकेट गरौन भन्दाखेरि त्यसलाई फेरि एउटा अर्का कपी गर्यो यसको इनोभेटिभनेस त रहेन भन्ने खालको यो प्रकारको चिजलाई घटाउँछ
7: चाडपर्वका बेलामा खाद्य सामग्री खरिद गर्दा त्यसको गुणस्तर म्याद भण्डारण र स्वच्छतामा जति ध्यान दिनुपर्दछ त्यति नै त्यसको उपभोग गर्ने र केसँग मिसाउने केसँग नमिसाउने कुन समयमा खाने भन्ने बारेमा पनि विशेष ध्यान दिनुपर्दछ दीपक आचार्य सीआईएन काठमाडौँ
0: हामीलाई भर्खरै प्राप्त सूचना अनुसार पूर्व प्रधान न्यायाधीश चुलेन्द्र शमशेर जबरा पक्राउ पर्नु भएको छ। गैराती काठमाडौँको महाराजगंज स्थित आफ्नै घरबाट उहाँ पक्राउ पर्नु भएको हो र थप अनुसन्धानका लागि अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ गरेको प्रहरी स्रोतले पुष्टि गरेको छ।
2: यो खबरसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
0: बागमती र गण्डकी प्रदेशका केही स्थानमा अति भारी वर्षा। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका बासिन्दाले साँझैसम्म उच्च सावधानी अप्नाउनु पर्ने। नारायणी नदीको बाढ़ी खतराको तहभन्दा माथि।
2: कांग्रेस संस्थापन र इतर पक्षी समानान्तर अधिवेशनको होडबाजीमा जग्गा अधिग्रहणको अधिकार प्रदेश स्थानीय तहलाई दिन कानून ल्याइँदै शेयर कारोबारमा बैंकलाई खुकुलो नीति।
0: चाडबाड लक्षित अनुगमन तीव्र पार्न उपभोक्ता अधिकार कर्मीको माग। 23 वर्षपछि हेटौँडामा मासुजन्य ऐन कार्यान्वयन हुँदै कर्णालीबाटै नियमित जहाँ चढ्ने व्यवस्था मिलाउने माग।
2: रूस र युक्रेन बीच हवाई आक्रमण। तीव्र युक्रेनी गतिविधिले थप तनाव बढ़ाउने रूसी राष्ट्रपतिको भनाई। थाइल्याण्डको बैंककमा भारी वर्षापछि 50 जिल्लामा विपद घोषणा।
0: र विशौं एसियन खेलकुद अन्तर्गत पुरूष क्रिकेटको क्वार्टर फाइनलमा नेपालले श्रीलंकासँग पर्से खेल्ने। साझा खबरको अन्त्यमा कार्टुन हामीले राजेश मानन्धरले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ नेकपा एमाले भित्रको शुरूआती विवाद र पछि अध्यक्ष आफैले हस्तक्षेप गरेर प्रतिवेदन र आफ्नो आत्मआलोचनाको कुरा पनि विभिन्न नेताहरूले उठाएका थिए। नेतृत्व परिवर्तनको कुरा उठाएका थिए। अन्तिममा अध्यक्षकै प्रस्तावमा समाहित हुँदै अरू नेताहरूले पनि साथ दिएको भनेर विभिन्न चर्चा परिचर्चा भइराखेको छ। एउटा बन्द कोठा जस्तो देखाइएको छ। ठूलो कुर्सी शोभा जस्तो देखिन्छ जहाँ अध्यक्ष ओली जस्ता देखिने व्यक्ति बसिराखेको जस्तो देखाइएको छ। नजिकैबाट दुईजना नेता निन्याउरो मुख लगाएर त्यहाँ पार गर्दैछन्, अगाडि बढ़न खोज्दैछन्। अध्यक्ष ओली जस्ता देखिने व्यक्ति केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, आत्मा आलोचना त मैले होइन कमरेड, अब तपाईहरूले गर्नुपर्ने भयो, तयार हुनुहोस्।
2: हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद। अहिले लालिल प्रकाश र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: पावर वाला चश्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चश्माहरू अब एकै ठाउँमा।
1: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चश्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
0: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चश्मा 5 मिनटमै तयार गरिन्छ।
1: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चश्माहरू पाइन्छ।
0: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843662616 र 9810323754।
1: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
2: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला चम्चा थाल गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स एमाले चोकबाट तोरी मिल जाने बाटो सम्पर्क नम्बर 9849518537।

0: ବୁଢ଼ୀ ଏର ତ ଲାଉ
1: ଆହା କତି ରାମ୍ର ମଙ୍ଗଳସୂତ୍ର କାହା ବାଟ ଲାଗ
0: କାହା ବାଟ ହୁନୁ ନି ମୈଲି ଦିଦି ବହିନୀ ସୁନସାଦି ଘର ଗହନା ଉଦ୍ୟୋଗ ବାଟ ଲାଗ ନି
1: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ
0: दिदी बहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818-3274-73 9861-7549-88 9861-7549-88
2: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
3: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
4: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
2: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दै थिए
4: ल भाइगो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
3: किन नि बाबा
4: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुखद मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
3: हस् बाबा
5: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार प्रोप्राइटर कृष्ण चिमल सिन्हा
6: सम्पर्क मोबाइल 9741-031-429
7: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस् प्लास्टिक झोला चम्चा थाल गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स एमाले चोकबाट तोरी मिल जाने बाटो सम्पर्क नम्बर 9849-18-57-37
8: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ प्रोपाइटर रामजी परियार फोन नम्बर 9841-68-67-64 9841-68-67-64

0: तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्याति प्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
1: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
1: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
2: वास्तुशास्त्र सम्बन्धी परामर्श,
1: घर घडेरीको माटो परीक्षण,
2: विदेश यात्राको समस्याको समाधान,
1: वैवाहिक समस्याको निराकरण,
2: व्यापार व्यवसायमा भएका बाधा,
1: निसन्तान सम्बन्धीका समस्याहरू,
2: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
1: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
2: पितृ उद्धार,
1: ग्रह अनुसार रत्न र कवच धारण,
2: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
1: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
3: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

प्रातःकाल नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सधैँ आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेषादी बाह्र राशिफल। राशिफलपछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी भने दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तान वन सम्बन्धीका समस्या, कालसर्पयोगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा अनि भाग्यको विषयमा जानकारीका लागि 9841-75-223 र 9805-75-223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रहदशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गर्ने गरेका छौं। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 मेगाहर्ज भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 मेगाहर्ज रत्नगर 2 टाँडीबाट, इच्छा कामना एफएम 102.4 मेगाहर्ज इच्छा कामना कुरिन्टार चितवनबाट, रेडियो साहिनो 89.8 मेगाहर्ज चनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 मेगाहर्ज भण्डारा चितवनबाट, रेडियो भरतपुर 105.2 मेगाहर्ज भरतपुर चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 मेगाहर्ज सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुधोली एफएम 97.2 मेगाहर्ज दुधोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज होलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 मेगाहर्ज लिवाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 मेगाहर्ज हेटुडा मकनपुरबाट, रेडियो वर्षा 91.1 मेगाहर्ज मलङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 मेगाहर्ज वीरगंज पर्साबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 मेगाहर्ज निलकन्थिन धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 मेगाहर्ज गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 मेगाहर्ज पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँहरूले सुनेर साथ र सहयोग भने गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा अनि भाग्यको विषयमा जानकारीका लागि 9841-75-223 र 9805-75-223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रहदशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासा रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क पनि गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु आजको तिथिमिति अनि पञ्चाङ्गबाट।

राजमिति 2083 साल असोज महिनाको आज 11 गते तदनुसार इस्वीसन 2026 सेप्टेम्बर 27 तारिक शक संवत्सर 1948 नेपाल सम्बत 1146 रोद्र नामक संवत्सर दक्षिणायन शरद ऋतु आज आइतबार रहेको छ। आश्विन कृष्ण पक्ष तिथि रहेको छ। आज प्रतिपदा तिथि रहेको छ। आज 38 घड़ी 31 बेला रहेको छ। नक्षत्रमा रहेको छ उत्तर भाद्रपदा नक्षत्र रहेको छ। 16 घड़ी 6 बेला रहेको छ। यस्तै गरेर योगमा रहेको छ वृद्धि योग रहेको छ 18 घड़ी 57 बेला। करणमा रहेको छ बालवाह करण रहेको छ 9 घड़ी 34 बेला। चन्द्रमा आज मीन राशिमा, श्री सूर्यनारायण चाहिँ कन्या राशिमा, आनन्दादि योगमा आज स्थिर योग रहेको छ। आज बिहान सूर्योदय बिहानको ठिक 5:55 भयो भने सन्त सूर्यास्त 5:53 हुनेछ। आजको दिनमान घड़ी 11 घड़ी 58 पल्ला रहनेछ। आज पञ्चक 16 श्राद्ध आरम्भ, प्रतिपदा श्राद्ध विशेष गरी पुलची भुजा विश्व पर्यटन दिवस भनेर पञ्चाङ्गले उल्लेख गरिएको छ। आज 16 श्राद्धको पहिलो श्राद्ध, 16 श्राद्ध आजदेखि शुरू, आज 16 श्राद्ध आरम्भ, प्रतिपदा श्राद्ध आज भने भोलि द्वितीय श्राद्ध रहनेछ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग। यस्तै गरी पालो रहेको छ आजको समय, यानि कि आजको शुभ समय, अशुभ समय, लाभ समय। आजको लागि विशेष गरी सर्वप्रथम लागौं आजको कालबेला, यानि कि अशुभ समय र आजको कालबेलाको समय रहेको छ। विशेष गरी बिहानको 11:54 22 सेकेन्डदेखि दिउँसोको 1:24:45 आज कालबेला रहनेछ। आजको लागि लाभ बेला बिहानको 8:54:36 बिहानको 10:24:39 लाभ बेला। आजको लागि शुभ बेला दिउँसोको 1:24:46 दिउँसोको 2:54:48 शुभ बेला भनेर पञ्चाङ्गले उल्लेख गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग। यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँहरूलाई विशेष गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराउँदैछु। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा विशेष चर्चा। सूर्य कन्या राशिमा, चन्द्रमा मीन राशिमा, मंगल कर्कट राशिमा, बुध तुला राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र तुला राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि मीन राशि आउँछ। उत्तर भाद्र नक्षत्रको चौथो चरण नाम आउँछ। गुरुसँग यहाँबाट नाम आउँछ। मध्य नडी नरगण परेको छ भनेर पञ्चाङ्गहरूले उल्लेख भने गरिएका छन्। यी त भए आजका तिथिमिति पञ्चाङ्ग। यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी मैले तपाईँलाई गराएँ र अब भने पालो रहेको छ आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि 12 राशिफल।

0: मेष राशि उनीहरुका लागि आजको दिन परिस्थितिले खर्च बढाउनेछ। आशा देखाउनेहरुको भरपर्दा धोका पाइला। परिश्रमका तुलनामा प्रतिफल कम देखिन्छ। अरूको करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ। व्यापार व्यवसायमा लगानी बढाउनु परे पनि उधारमा व्यापार हुँदै जाँदैछन्। फाइदाका लागि केही त्याग गर्नुपर्ने हुन सक्छ। अवसरवादीहरूबाट सतर्क रहनुहोला। खर्च लागे पनि यात्रा गर्ने अवसर जुट्न सक्ने योग राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन नयाँ अवसरका साथै आमदामीको स्रोत फेला पर्दै जाँदैछन्। श्रमको उचित मूल्याङ्कन हुनेछ। पढ़ाईमा ध्यान केन्द्रित हुनेछ। प्रगति हुनेछ। प्रतिष्ठित नतिजाले उत्साह जगाउनेछ। व्यापारमा थोरै लगानीबाट पनि नाफा कमाउन सकिन्छ। प्रयत्न गर्दा छोटो समयमै काम बढाउन सकिन्छ। नयाँ कामतर्फ अग्रसर भइनेछ। आमदानी बढ्नाले दैनिकीमा पनि परिवर्तन आउन सक्ने योग राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्न सक्छ। बाध्यताले अलमल ल्याउन सक्छ। अरूका लागि समय धन र बुद्धि खर्च गर्नुपर्ला। तैपनि लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुँदै जाँदैछन्। काम पूरा नभए पनि दोहोर प्रयत्न गर्दा लाभ हुनेछ। विवादास्पद काम जिम्मेवारी वहन गर्नुपर्ला। चिताको मूल्य प्राप्त नभए पनि पछि फाइदा हुने काम प्रारम्भ हुने योग राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन शारीरिक कमजोरीले चिन्ता बढाउन सक्छ। अरूका लागि समय धन र बुद्धि खर्च गर्नुपर्ला। बाध्यताले अलम ल्याउन सक्छ। तैपनि लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुँदै जाँदैछन्। काम पूरा नभए पनि दोहोर प्रयत्न गर्दा केही लाभ हुन सक्छ। सामुदायिक जिम्मेवारी वहन गर्ने समय रहेको छ। चिताको मूल्य प्राप्त नभए पनि पछिलाई फाइदा हुने काम हात लागि हुन सक्ने योग राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन खर्च र चुनौतीको समय रहेको हुँदा अलि सतर्क रहनु पर्ला। सामान्य कामका लागि दौडुप गर्नुपर्नेछ। तत्काल फाइदा नहुने काममा जुट्नु पर्ला। स्वास्थ्यमा कमजोरी भएको अनुभूति हुन सक्छ। खानपान र आहार विहारमा ध्यान पुर्याउनु होला। केही उपलब्धिको स्रोत भने पहिचान गर्न सकिन्छ। दोहोर प्रयत्न गर्दा आँटेको काम बन्न सक्छ। पछिको लागि केही वस्तु त्याग्नु पर्ने योग राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन तारिफ योग्य पहिरन व्यक्तित्व र कामले चर्चित भइनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। घुमफिर तथा मनोरञ्जनको समय रहेको छ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुनेछ। मित्रता र प्रेमको बन्धन कसिलो भएर जानेछ। आफन्तको स्नेह सत्कार तथा सम्मान प्राप्त हुनेछ। प्रयत्न गर्दा दिगो फाइदा हुने काम थालनी हुन सक्ने योग राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष प्रश्न समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9805572223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूका लागि आजको दिन विशेष गरी सामाजिक काममा रुचि बढ्नेछ। समुदायको हितमा राम्रो काम गर्न सकिन्छ। तारिफयोग्य कामले चर्चामा ल्याउन सक्छ। प्रतिष्ठित व्यक्तिहरूको सहयोग जुट्नले सजिलो लक्ष्य प्राप्त हुनेछ। पुरानो मित्रताले प्रेमको मार्ग अवलम्बन गर्न सक्छ। विभिन्न अवसरले पछ्याउनेछन्। दिगो काम थाल्ने मौका मिल्नेछ। शोकले थलिएको काम व्यापारमा रूपान्तरित हुन सक्ने योग राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन सम्भावना देखे पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ। पुरानै कामका लागि दौडुप गर्नुपर्नेछ। व्यस्तता बढ्नेछ भने शरीरमा कमजोर भएको अनुभूति हुनेछ। कामको सन्दर्भमा विवादास्पद काम जिम्मेवारी वहन गर्नुपर्ला, ठगीमा पर्ने समय रहेकाले धनमान सुरक्षामा सजग रहनुपर्ला, परिस्थिति व्यवहारमा पछि परिन्छ, आफ्ना कामबाट अरूले लाभ समेत उठाउन सक्ने योग राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि हुनेहरूका लागि आजको दिन आश्वासन बाँध्नेहरूले झुक्याउन सक्छन्। कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हात लागि नहुन सक्छ। पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ। अरूको भर पर्दा काम बिग्रिन सक्छ। मान्यजनको सहयोगले तत्कालको अनुरोध भने टर्न सक्छ। रोकिएका काम दोहोऱ्याएर प्रदान गर्नुपर्ला। अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पनि पछि परिने योग राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन अनावश्यक हल्लाको पछि लाग्दा दुःख पाइन्छ। पहिलेका सहयोगीहरू प्रतिस्पर्धाको रूपमा देखा पर्दै जाँदैछन्। शत्रुभाव राख्नेहरूबाट सजग रहनुपर्ला। बुद्धिको उपयोगले अप्ठ्यारो परिस्थितिलाई समेत सहज बनाउन सकिन्छ। भौतिक साधन जुट्नले काम भने उत्साह जाग्नेछ। प्रयत्न गर्दा दिगो काम प्रारम्भ गर्न सकिन्छ। मेहनतले प्रतिस्पर्धाको दौड़ समेत जिताउन सक्ने योग राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन आत्मविश्वासको कमीले काममा पछि परिन्छ। शुभचिन्तकको भावनालाई व्यवस्था गर्दा दुःख पाइन्छ। खर्च हुने डरले सताउन सक्छ। वाद विवादबाट टाढा रहनुहोला। अर्थ अभावले पनि काममा बाधा पुग्नेछ। आफ्ना सूचना सम्बन्धी गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। ईर्ष्या गर्नेहरूबाट जोगिएर काम लिनुहोला। आजको मेहनतले भविष्यमा नाम प्रतिष्ठा दिलाउन सक्ने योग राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन कामको अवसर प्राप्त भए पनि विशेष भेटघाट शिष्टाचारले अल्म लिन सक्छ। स्वास्थ्यको लागि खर्च बढ्नेछ। धनलाभ भए पनि बल जबरजस्ती गर्नले समस्या निम्तिन सक्छ। विवादास्पद कामको जिम्मेवारी वहन गर्नुपर्दा आत्मसम्मानमा बाधा पर्न सक्छ। तैपनि प्रबल इच्छा शक्तिले लक्ष्यमा पुर्याउनेछ। लगनशीलताले नयाँ नयाँ काम गर्ने अवसर समेत दिलाउने खालको यो गुण राशि मिल्नलाई आजको दिन विशेष देखिएको छ।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
1: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ भूत, वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
4: वास्तुशास्त्र सम्बन्धी परामर्श,
3: घर घडेरीको माटो परीक्षण,
4: विदेश यात्राको समस्याको समाधान,
3: वैवाहिक समस्याको निराकरण,
4: व्यापार व्यवसायमा भएका बाधा,
3: निसन्तान सम्बन्धीका समस्याहरू,
4: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
3: नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण,
4: पितृदान,
3: ग्रह अनुसार रत्न र कवच धारण,
4: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
3: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845572223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
5: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

चौबिस सम्पछि पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी पनि गराइसकेका छौं। आजका तिथिमिति पञ्चाङ्ग मिसादि बाह्र राशि फलका विषयमा जानकारी पनि गराइसकेका छौं र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान अनि भविष्यको विषयमा ग्रह दशा अनि भाग्यको विषयमा जानकारीका लागि 9845275223 र 9806575223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउँदैछौ। कुनै पनि जिज्ञासा रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ 9845275223 र 9806575223 नम्बरमा भूत वर्तमान अनि भविष्यको बारेमा ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउँदैछौ। कुनै पनि जिज्ञासा रहेका छन् भने फोन गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा अनि भाग्यको विषयमा जानकारी पनि म तपाईँलाई गराउनेछु। आज दिन पनि विशेष रहेको छ, आजदेखि 16 श्राद्ध शुरू भएको छ र विशेष गरी यो 16 श्राद्ध भनेको के हो, पार्वण श्राद्ध भनेको के हो भन्ने विषयमा जानकारी पनि म तपाईँलाई थोरै गराउन खोजिरहेको छु। 16 श्राद्ध पार्वण श्राद्ध हिन्दू परम्परामा पितृहरूको सम्झना श्राद्ध तर्पणका लागि गर्ने श्राद्धसँग सम्बन्धित शब्द हुने चाहिँ विशेष गरी 16 श्राद्ध विशेष गरी चाहिँ आश्विन कृष्ण पक्षमा यानि कि पितृपक्षमा पर्ने छ र यो 16 वटा तिथिका पितृहरूको सम्झनामा श्राद्ध गर्ने परम्परा हो। आफ्नो दिवंगत आफन्तको मृत्यु भएको तिथि अनुसार श्राद्ध गरे चलन हुन्छ। पार्वण श्राद्ध पितृहरूको निश्चित तिथिमा गर्ने विधिपूर्वक मुख्य श्राद्ध भने यसमा गरिन्छ। यो 16 श्राद्ध यानि कि पार्वण है, पार्वण श्राद्ध भनेको चाहिँ यो पर्व पितृहरूको पर्व विशेष गरी चाहिँ यो पितृहरूको पर्वमा हामीले पितृलाई सम्झना गर्ने उहाँहरूलाई चाहिँ मिष्ठान्न भोजन उहाँहरूले के खानुहुन्छ विशेष गरी के मन पराउनुहुन्थ्यो ती चिजहरू चाहिँ दानहरू गर्ने पनि समय रहेको छ। 16 श्राद्धमा विशेष गरी समय पनि अलिकति धेरै लाग्छ। अर्को एकोदिश श्राद्ध भन्दा 16 श्राद्ध अलि लामो हुन्छ। यसमा चाहिँ विशेष गरी यसमा तपाईँले के जान्न पर्छ भन्दा तपाईँले यसमा चाहिँ 16 श्राद्धमा चाहिँ 6 वटा पिण्डदान गरिन्छ कम्तीमा। 6 वटा पिण्डदान हुन्छ भने 5 वटा सिधा हुन्छ है। 6 वटा पिण्डदान 5 वटा सिधा हुन्छ अनि त्यसपछि 4 वटा ऋषिहरू हुन्छन् एउटा दियो बाल्ने होइन। यो श्राद्ध गर्दा दक्षिणतर्फ फर्केर गर्नुपर्ने हुन्छ र ध्यान गर्दाखेरि पितृलाई स्मरण गर्दाखेरि पूर्वपट्टि पनि फर्किनुपर्छ घरिघरि चाहिँ। तर्पणहरू पनि गर्नुपर्ने कुराहरू विधिवत हामीले गर्नुपर्छ र 16 श्राद्धमा तपाईँले चाहिँ आज पहिलो श्राद्ध यानि कि प्रतिपदाको श्राद्ध आजको दिनमा हो र श्राद्ध गर्दाखेरि कपाल नखौरिकन श्राद्ध गर्नु हुँदैन। त्यो गर्नुभयो भने पितृहरू रिसाएर तपाईँलाई झन् नराम्रो हुन्छ। कपाल खौरिनुपर्छ। जतिसुकै अशक्त भए पनि कपाल खौरिनेलाई के फरक पर्छ। कपाल खौरिने एक छाकीको दिन कपाल खौरिने नङहरू काट्ने सबै गर्नुपर्छ एक छाकीको दिन। विशेष गरी चाहिँ 16 श्राद्धमा कपाल नखौरिकन नगर्नुहोला श्राद्ध। श्राद्ध गर्दाखेरि वस्त्रहरू सेतो वस्त्र धारण गर्नुहोस्। जजमानले सेतो वस्त्र धारण गरेर गर्नुहोला। अरू अरू राता निला काला खैरा यस्ता वस्त्र धारण गर्नु हुँदैन। 16 श्राद्ध गर्दाखेरि सकिन्छ छ भने कुशको आसनमा बसेर गर्ने। कुशको आसनमा बसेर तपाईँले 16 श्राद्ध गर्न सक्नुहुन्छ। 16 श्राद्धभरि तपाईँले श्राद्ध गर्दै हुनुहुन्छ भने 16 श्राद्धभरि एक छाक भोजन गर्नुहोस्। तपाईँले चाहिँ एक छाक मात्रै भोजन गर्नुहोस्। बिहान भात खानुहोस्, बेलुका रोटी खानुहोस्। तपाईँले एक छाक मात्रै भोजन गर्नुहोस् 16 श्राद्धभरि राम्रो मानिन्छ। र विशेष गरी श्राद्धको दिन पितृको खुसीको लागि ब्राह्मणलाई भोजन अनिवार्य गराउनुहोस्। भान्जा भान्जी छोरी चेलीहरूलाई बोलाएर ज्वाइँ चेलालाई बोलाएर भोजन गराउनुहोस्। भोजन गराइसकेपछि मात्र दक्षिणा गर्नुहोला। टिका लगाएर दक्षिणा भोजन गराइसकेपछि मात्र तपाईँलाई भोजन गराउनुभन्दा पहिला नै दक्षिणा दिन मन लाग्छ भने दिनुहोस्, केही छैन। तर भोजन सकिएपछि भोजन खाइसक्नुहुन्छ नि जब गुरुबाले खाइसक्नुहुन्छ, खाइसकेपछि टिको लगाएर दक्षिणा गर्नुहोस्।
ज्वाईहरूले भान्जा भान्जीहरूले खाइसकेपछि छोरीहरूले खाना खाइसकेपछि भोजन गरिसकेपछि श्राद्धको पितृप्रसाद पाएपछि मात्रै तपाईँले चाहिँ टिका लगाएर दक्षिणा गर्नुहोस्। यो अत्यन्त राम्रो र लाभदायक भोजनको फल प्राप्त हुन्छ। भोजनान्ते दक्षिणा भन्छ, अनि भोजन पछिको दक्षिणा दिनुभयो भने बल्ल भोजन गराएको फल मिल्छ भनेर शास्त्रहरूले भनेको छ। त्यो भएर यो सोह्र श्राद्धभरि चोखो बस्नुहोस्, शुद्ध भोजन गर्नुहोस्। तपाईँहरूको खाटमा पलङमा सुत्ने गर्नु भएको छ भने खाटमा पलङमा नसुत्नुहोस्, भुइँमा केही म्याटहरू ओछ्याएर अनि अलि न्यानो कपडाहरू अलि राम्रो कपडाहरू ओछ्याएर तपाईँले भुइँमा सुत्नुहोस्। विवाह गर्नुभएको छ, वैवाहिक सम्बन्धहरू राम्रो छ भने यसले झन् राम्रो गराउँछ। विवाह गर्नुभएको छ भने श्रीमान श्रीमती सँगै शयन गर्नुहुँदैन, सुत्नु हुँदैन, सँगै सकभर दुईटा ओछ्यान लगाएर फरक फरक सुत्नुपर्छ। यो सोह्र श्राद्ध भरि तपाईँले एकदम ख्याल गर्नुहोला। माछा मासु लसुन प्याज खाने त कुरै भएन, यस्तो त छुन पनि हुँदैन, सम्झिन पनि हुँदैन। तपाईँले चुरोट बिँडी खैनीहरू खाने गर्नुभएको छ भने यो पनि छोड्नुहोस्, सोह्र श्राद्ध भरि छोड्नुहोस्। अथवा छोड्नै सक्नुभयो भने एक छाकीको दिन र श्राद्धको दिन चाहिँ नखानुहोला। तपाईँहरूले विशेष ख्याल गर्नुहोस् यो कुरामा। दालहरू नखानुहोस् सोह्र श्राद्धभरि, दाल खानु हुँदैन। जुन दिन तपाईँ श्राद्ध गर्नुहुन्छ त्यो दिन दाल खान मिल्छ। दाल भात तरकारी अचार बनाएर मजाले भोजन गर्नुपर्छ पितृलाई चढाएर। सोह्र श्राद्धभरि तपाईँले चाहिँ जे जे चिज पकाउनुहुन्छ घरमा चोखो, जस्तै दाल भात तरकारी अचार दही होइन के हुन्छ तपाईँको घरमा, ती चिजहरू चाहिँ एउटा टपरामा राखेर बाहिर तपाईँले चाहिँ राख्नुहोस्, अलि अग्लो ठाउँमा कागलाई छुट्याइदिनुहोस्। यस्तै गरेर एउटा दुनामा जल राखिदिनुहोस्। यसलाई पञ्चबली पनि भन्छ। पञ्चबली भनेको के पर्छ भन्दा, एउटा कागलाई खुवाउने, एउटा कुकुरलाई खुवाउने, एउटा तपाईँको चाहिँ गाईलाई खुवाउने है, एउटा ब्राह्मणलाई भोजन गराउने, एउटा कमिलाहरूलाई अन्न दिने, कमिलालाई पनि दिनुपर्छ। जस्तै पिठोहरू आटाहरू होइन तपाईँले दिन सक्नुहुन्छ, चिनी भेलीहरू गुँडहरू तपाईँले दिन सक्नुहुन्छ। यो सबैले गर्न मिल्छ है, फेरि गर्न चाहिँ सोह्र श्राद्ध गर्नेले मात्रै गर्नुपर्छ भन्ने छैन। श्राद्ध नगर्ने हाम्रा श्रोताहरूले पनि यो चाहिँ तपाईँले गर्न सक्नुहुन्छ विशेष गरी चाहिँ। र हामीले त दैनिक रूपमा भोजन गर्दाखेरि सोह्र श्राद्ध भन्दा अरू बेला पनि भोजन गर्दाखेरि चाहिँ जे जे पाक्छ घरमा त्यो सबै चिजहरू बाहिर यसो राखिदिनुपर्छ, अग्लो ठाउँमा चराचुरुङ्गीहरूलाई होइन। यसो गर्नाले पितृ खुसी हुन्छन्, घरमा सुख शान्ति आउँछ, ग्रह दोषहरू कम हुन्छ भन्ने पनि मान्यता छ। यी कुराहरू तपाईँले गर्नुहोला, एकदम नबिर्सिकन गर्न सक्नुहुन्छ। कुनै कुरा कन्फ्युज हुनुभयो भने 9841575223 र 9806575223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। फोन गरेर बुझ्नुहोस् यी कुराहरू के कुराहरू चाहिँ कन्फ्युज हुनुभयो भने। यस्तै गरेर आज चाहिँ 11 गते हो। आज 11 गते चाहिँ सोह्र श्राद्धको पहिलो श्राद्ध प्रतिपदा श्राद्ध, भोलि चाहिँ तपाईँको द्वितीय श्राद्ध विशेष गरी, पछि तपाईँको 13 गते तृतीय श्राद्ध, 14 गते चतुर्थी श्राद्ध, यस्तै गरेर 15 गते पञ्चमी श्राद्ध, यसरी क्रमशः 16 गते षष्ठी श्राद्ध, यसरी क्रमशः श्राद्धहरू छन् तपाईँको चाहिँ विशेष गरी। तपाईँको कुन दिन पर्छ त्यो दिन तपाईँले चाहिँ विशेष ख्याल गर्नुपर्ने हुन्छ भन्ने कुराहरू चाहिँ मैले तपाईँलाई भनिराखेको हुन्छु। विशेष गरी श्राद्ध गर्दाखेरि तपाईँले बिहान उठ्ने, नुहाई धुवाई गर्ने, गङ्गाजीहरू खोलाहरू छन् भने खोलामा गएर नुहाई धुवाई गर्ने, तपाईँले त्यहाँको जल पनि लिएर आउने, तर्पण गरेर त्यो जल प्रयोग गर्ने, खिर पकाउनुहुन्छ श्राद्धमा, यो बेलाको श्राद्धमा तपाईँले अनिवार्य रूपमा गाईको दुधबाट बनाएको खिर नै पिण्ड दिनुपर्छ। जस्तै कसैले जौको पिण्ड दिने, यो दिने, त्यो दिने हुन्छ नि, त्यो गर्न मिल्दैन। यो बेलामा तपाईँले खिर नै पकाएर चाहिँ पिण्ड दिनुपर्छ। खिर पकाउँदाखेरि पानी नमिसाइकन पकाउनुहोस्। खिर पकाउँदाखेरि चामल राख्नुहोस्, दुध राख्नुहोस्, तपाईँले खिरमा गाईको घिउ राख्नुहोस्, अनि त्यसपछि पाकिसकेपछि थोरै मह राख्नुहोस्। तपाईँले केरा पनि राख्न सक्नुहुन्छ, पाकेको केरालाई मुसेर राख्न सक्नुहुन्छ, केरा राख्नुहोस्। पिण्ड बटार्दाखेरि तपाईँले चाहिँ विशेष गरी पिण्डको भित्र नदेखिने गरी तुलसी पात हरेक पिण्डमा हुनुपर्छ। तुलसी पात नभएको पिण्ड राम्रो हुँदैन। तुलसी पात भित्रपट्टि तुलसी पात हुनुपर्छ,
बाहिर बाहिर तपाईले घिउ दलेर बाहिर बाहिर पिण्डको वरिपरि तपाईले कालो तिल छरेर पिण्डलाई पुरै कालले भर्नु पर्छ तपाईले चाहिँ विशेष गरी र श्राद्धमा कुश पनि ओछ्याउनु पर्छ पिण्ड दिने भुइँमा कुश ओछ्याउनु पर्छ तीनटा कुश ओछ्याउनु पर्छ त्यो कुश चाहिँ जरा समेत भएको कुश चाहिन्छ यो कुरा पनि बिर्सिनु भएन तपाईहरूले है र त्यो कुश चाहिँ अन्तिममा तानेर डढाउनु पर्ने विधि हुन्छ त्यो विधि पनि गर्नुपर्छ त्यो कुशलाई राख्नु हुँदैन त्यो कुश फेरि जाग्नु भयो डढाउनु पर्छ जरालाई डराइदिनु पर्छ होइन यसको पनि विधि छ गुरुहरूले तपाईँलाई भनिहाल्नुहुन्छ श्राद्ध गर्दाखेरि चाहिँ र श्राद्धमा गुरुबाहरूले भने अनुरूप गर्नुहोस् कपाल नखौरीकन श्राद्ध गर्यो भने त्यो राम्रो हुँदैन केले भया छ श्राद्ध प्रकरणमा भन्दा जसले कपाल नखौरीकन मुण्डन नगरिकन श्राद्ध गर्छ भने त्यो व्यक्तिले दिएको अन्न विष्टा हुन्छ र तर्पण चाहिँ रगत हुन्छ पिप हुन्छ भनेर लेखेको छ क्या विष्टा भनेको दिशा हुन्छ अरे त्यो भएर कपाल नखौरीकन तपाईँ नगर्नु होला है श्राद्ध गर्दाखेरि चाहिँ तपाईँले चाहिँ विशेष गरी एक छाकको दिन एक छाकीको दिन कपाल खौरेर गर्नुपर्छ तपाईँहरूले र श्राद्धको दिन यसो खिर तरकारी खाए पकाउने मात्रै हुँदैन श्राद्धको दिन चाहिँ दाल भात तरकारी अचार बनाएर खानुपर्छ मासुको दाल पनि प्रयोग गर्न सकिन्छ मुसुरोहरू दान तपाईँले गर्नु हुँदैन चोखो दालहरू कालो दालहरू प्रयोग गर्न सक्नुहुन्छ गहत खानु हुँदैन श्राद्धको दिन टमाटर सानो गोलभेडा खान नहुने टमाटर चाहिँ चलाउन खोजेका छन् चलाउँछन् पनि है यी कुरामा पनि तपाईँले विशेष ख्याल गर्नु होला दैनिक स्नान गर्नुहोस् दैनिक तर्पण गर्नुहोस् पितृलाई सम्झेर तपाईँले तर्पण गर्दाखेरि चाहिँ बुढी अमला र चोरी अमलाको बिच भागबाट जल चाहिँ तपाईँले चुहाउनुपर्छ यसो पनि ख्याल गर्नुहोला पितृलाई तर्पण गर्दाखेरि मह अनिवार्य मिसाएर तर्पण गर्नुपर्छ गाईको दुध घिउ मह तुलसीको पातहरू राखेर तर्पणहरू गर्नुहोस् कुशका मोटकहरू बनाएर तर्पणहरू गर्नुहोस् सिक्नुहोस् मोटक बनाउन पनि तपाईँले आफै बनाउँदा पनि भइहाल्छ र मोटकहरू बनाउँदाखेरि पवित्रहरू बनाउँदाखेरि कुशलाई तपाईँले काट्नु पर्यो चुडाउनु पर्यो भने नङबाट चुडाउनु हुँदैन नङले गर्नु हुँदैन तपाईँले कुनै खुकुरीबाट अथवा कैचीहरूबाट चोखा चिजबाट तपाईँले प्रयोग गर्न सक्नुहुन्छ नङबाट नङले हातले तोड्नु हुँदैन चुडाउनु हुँदैन नङबाट चाहिँ हुँदैन हुँदैन यसो पनि तपाईँले विशेष ख्याल गर्नुहोला यो सोह्र श्राद्धको श्राद्ध पितृको पर्व हो तपाईँले यदि श्राद्ध गर्नु भएन भने के हुन्छ भन्दा पितृको पर्वमा अरू अरू पितृहरू चाहिँ उनीहरूका छोराहरूले श्राद्ध गरेर अरू अरू पितृहरू रमाएका हुन्छन् खाएका हुन्छन् खुसी भएका हुन्छन् अनि तपाईँले श्राद्ध गर्नु भएन भने तपाईँको पितृहरू चाहिँ माथि रिसाएर एकान्तमा बस्नुपर्ने हुन्छ सबैले रमाइलो गर्दा उहाँले रमाइलो गर्न पाउनुहुन्न त्यसपछि पितृहरूले ओहो जति गरे पनि मेरो छोराले गरेन भनेर तपाईँले पितृहरूले चाहिँ तपाईँलाई चाहिँ दोष लाग्न सक्छ श्राप पनि लाग्न सक्छ त्यही भएर भनेको छ शास्त्रले के भन्छ भन्दा देवता रिसाए पनि पितृ रिसाउनु हुँदैन देवताले दिएका आशीर्वाद पनि पितृले हरण गरेर लान सक्छन् खोसेर लान सक्ने क्षमता पितृमा हुन्छ त्यही भएर सर्वप्रथम हामीले पितृलाई खुसी पार्नुपर्छ इष्ट देवता कुल देवतालाई हामीले खुसी पार्नुपर्छ भन्ने कुराहरू हो यसमा तपाईँले विशेष ख्याल गर्नुपर्ने कुराहरू पनि रहेको छ सुरश्राद्धमा तपाईँले चाहिँ भृङ्गिराज तुलसी पत्र स्वतः पत्रिका चम्पक तिल पुष्पाञ्जल यी चिजहरू तपाईँले चाहिँ गर्नुपर्छ सिद्धदानहरू पनि गर्नुपर्छ सिद्धदान मैले भने तपाईँले पाँचवटा सिधा हुन्छ सिधामा सबै थोक राख्नु पर्यो एउटा सिधामा नुन राख्नु हुँदैन जुन चाहिँ भूस्वामीलाई हुन्छ नि भूस्वामीलाई सिधा हुन्छ त्यो सिधामा नुन नराख्ने अरू सबैमा राख्ने दाल तरकारी बेसार मसला घिउ अन्न चामल तरकारी हरियो परियो तरकारी आलु होइन विविध प्रकारका चिजहरू राख्ने र तपाईँको माता पितालाई केही विशेष मन पर्छ भने त्यो राख्ने दही राख्नु पर्यो अनि खिर पकाएर खिर राख्नुपर्छ सेलरोटीहरू राख्ने पुडीहरू राख्ने फुरौलाहरू मासका फुरौलाहरू बनाएर फुरौलाहरू राख्ने यी चिजहरू राख्नुपर्छ भएर पाएसम्म तोरीको सागहरू राख्नु पर्यो होइन साग पकाएर क्या सब्जीमा चाहिँ विशेष गरी हरियो सागहरू यी कुराहरू हुन्छन् यी कुराहरूलाई तपाईँले विशेष ख्याल गरेर अगाडि बढ्नुभयो भने राम्रो पनि भइहाल्छ है कुनै जिज्ञासा रहेका छन् आफ्नो आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारी छन् भने
सम्पर्क गर्न सक्नुहुन्छ। स्वर श्राद्धमा कुनै कुरा बुझ्नु भएन, जानकारी भएन तपाईँलाई, थाहा भएन तपाईँलाई भने तपाईँले हामीलाई यही नम्बरमा तपाईँले दिउँसो पनि फोन गरेर बुझ्न सक्नुहुन्छ। कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, स्वागत गरौं। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते। हेलो, हजुर हजुर, राधेश्याम कहाँबाट को बोल्दै हुनुहुन्छ? उहाँको फोन काटिएछ। 98451 75 223 र 98056 75 223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। भूत वर्तमान अनि भविष्यको विषयमा, ग्रहदशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। विशेष गरी महालय श्राद्ध निर्णयमा के भन्छ भन्दा, कन्या राशिमा सूर्य सरेका पक्षमा पितृका निमित्त श्राद्धपूर्वक तर्पण श्राद्ध सिद्धदान गर्नु, नगरे के हुन्छ? श्राद्ध सिद्धदान नगरे के हुन्छ भन्दा, धन पुत्र नाश हुन्छ, धन नासिन्छ, पुत्र नाश हुन्छ। यो कर्म दिवंगत पितृहरूको सम्मान र कृतज्ञता पनि हो। श्राद्धकालको निर्णय भन्दा के भन्छ भन्दा, प्रातःकालमा नान्दी श्राद्ध गर्ने, बिहानै नान्दी श्राद्ध गर्ने, विशेष गरी पूर्वाह्न कालमा दैनिक नित्य श्राद्ध गर्ने, अपराह्न कालमा पारवण श्राद्ध, महालय श्राद्ध गर्ने, विशेष गरी तर्पण श्राद्ध सिद्धदान गर्नु, नगरे के हुन्छ? श्राद्ध सिद्धदान नगरे के हुन्छ भन्दा, धन पुत्र नाश हुन्छ, धन नासिन्छ, पुत्र नाश हुन्छ।

ಹೇಗೆ ಸರ್? ಬಿಸಿಗಿರಿ ಶ್ರಾದ್ದ ವಿಘ್ನ ನಿರ್ಣಯಕ್ಕೆ ವಂಶ ಬಂದ ಶ್ರಾದ್ದ ವಿಘ್ನೆ ಸಮುತ್ಪನ್ನಿ ಅವಿಜ್ಞಾತೆ ಮೃತೆ ಹನಿ ಏಕಾದಶ್ಯಾಸ್ತು ಕರ್ತವ್ಯಂ ಪಿತೃಪಕ್ಷೆ ವಿಶೇಷತಃ ಅಜ್ಞಾನವಶ ತಿಥಿ ಥಾ ನಭಯಕಾ ಆದಿ ಕುನೇ ಕಾರಣ ಶ್ರಾದ್ದ ಗರ್ನ ಛುಟ್ಟಿಕಾ ಛುಟ್ಟಿಕೊಮಾ ಏಕಾದಶಿಮಾ ಗರ್ನು ಅಥವಾ ಅಷ್ಟಮಿಮಾ ಗರ್ನು ಭನೆಕೊ ಸರ್. ಜುಸೋ ಸೂತಕಲಿ ರೋಗಿಕೊ ಶ್ರಾದ್ದ ಚೋಖೆ ಪಸಿ ತುರಂತೆ ಗರ್ನು ಏಕದಿಶ ಶ್ರಾದ್ದ ಅಪ ಸಪತ್ನಿ ಪತ್ನಿ ರಸವಲಾ ಗರ್ಭಿಣಿ ಭಯ ಪನಿ ಗರ್ನು ಹುಂಚ ಭನೆ ಮಹಾಲಯ ಶ್ರಾದ್ದ ಚೈ ಪತ್ನಿ ಯದಿ ರಸವಲಾ ಹುನು ಭಯಕೊ ಸ ಭನೆ ಗರ್ನ ಮಿಲ್ದೈನ. ರಸವಲಾ ಭನೆಕೊ ಸಾತ್ ದಿನ ಪಸಿ ಅನಿ ಗರ್ನೆ ಪತ್ನಿ ರಸವಲ ಭಯ ಚೋಖೆ ಪಸಿ ಗರ್ನು ಗರ್ಭಿಣಿ ಭಯ ಶಿರಾದಾನ ಮಾತ್ರ ಗರೆ ಪನಿ ಹುಂಚ ಭನೆ ಲೇಖ್ಯಾ ಛ. ತ ಯದಿ ತಪಾಯಿಕೊ ಶ್ರೀಮತಿ ಗರ್ಭಮಾ ಗರ್ಭ ಛನ್ ಗರ್ಭ ಗರ್ಭಿಣಿ ಹುನುಹುಂಚ ಭನೆ ತಪಾಯಿಲೆ ಶಿರದಾನ ಗರ್ನ ಗರ್ನ ಮಿಲ್ಚ ಪಿಂಡದಾನ ತರ್ಪಣ ಗರ್ನ ಮಿಲ್ದೈನ ಭನೆ ಲೇಖ್ಯಾ ಛ. ವಿಶೇಷ ಗರಿ ಯೋ ಕುರಾಹರು ತಪಾಯಿಲೆ ಬುಝಿಹಾಲ್ನುಭಯೋ. ಅಗಸ್ತ್ಯಕ ಫುಲ್ ಚಾಹಿಂಚ, ಭೇಂಗಿರಾ ಚಾಹಿಂಚ, ತುಳಸೀ ಚಾಹಿಂಚ, ಶತಪತ್ರಿಕಾ ಚಾಹಿಂಚ, ಚಂಪಕ ಫುಲ್ ಚಾಹಿಂಚ, ತಿಲ್ ಪುಷ್ಪಾಂಚ ಷೋಡಶೆ ಪಿತೃವಲ್ಲಭಾ ಭನೆ ಲೇಖ್ಯಾ ಛ. र विशेष गरी पितृलाई निषेध गरेका फूलहरू जुन पितृलाई मन नपर्ने फूल चढाउन नहुने फूल फूल भनेको केताकै फूल गर्नु हुँदैन. विशेष गरी कर विरञ्च फूल हुँदैन. बकुलम कुन्दनम तथा पाटलिम चैव जातिम छ श्राद्ध यात्री न परिचयेत भनेर यहाँ चाहिँ तपाईँको चाहिँ भनेको छ. श्राद्धमा यी कुराहरू निषेध भनेर भनेको छ. विशेष गरी चाहिँ यी कुराहरू मैले तपाईँलाई जानकारी पनि गराएको छु. विशेष गरी हाम्रो तपाईँले सबैजनाले ध्यान दिनुपर्ने कुराहरू हुन्छ, यसमा तपाईँले ख्याल गर्नुहोला. र फोन गर्दाखेरि तपाईँले मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने पनि प्रत्यक्ष रूपमा भेट्नको लागि भरतपुर 8 गौरीगंज हेल्प पोस्टकै अगाडि आएर पनि तपाईँले हामीलाई भेट्न सक्नुहुन्छ. हाम्रो ज्योतिष कार्यालय भने भरतपुर 8 गौरीगंज हेल्प पोस्टकै अगाडि रहेको छ. फोन गर्दा साल महिना गते र समय चाहिँ तपाईँले जानकारी गराउनुपर्ने हुन्छ. साल महिना गते र समयको आधारमा भूत वर्तमान अनि भविष्यको विषयमा ग्रहदशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ. फोन गर्दा तपाईँले आफ्नो आफन्तको विषयमा ग्रहदशा अनि भाग्यको विषयमा जानकारीका लागि चाहिँ जन्ममिति र जन्म समय तपाईँले हामीलाई जानकारी गराउनुपर्ने हुन्छ. जन्ममिति र जन्म समयको आधारमा भूत वर्तमान र भविष्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउनेछु. विशेष गरी चाहिँ विशेष गरी अब यसमा के आउँछ भन्दा चतुर्दशी तिथिमा महालय श्राद्ध निषिद्ध हुनाले सुन्नुहोस् है, एकदम ख्याल गर्नु. चतुर्दशी तिथिमा महालय श्राद्ध भनेको पार्वण श्राद्ध चाहिँ निषेध हुन्छ, यो बेलामा गर्न हुँदैन. विशेष गरी चाहिँ निषेध हुने भएकाले महालय श्राद्ध अष्टमी द्वादशी वा औंसीमा गर्नु. विशेष गरी चाहिँ मृतकका पिता अथवा पितामह आदिका श्राद्ध तिथिमा गर्न पनि उचितै हुनेछ. विशेष गरी अष्टमीमा गर्नु, तपाईँले द्वादशीमा गर्नु अथवा औंसीमा गर्नु. यदि तपाईँको बाबाको पिताजीको चाहिँ श्राद्ध तपाईँको चाहिँ विशेष गरी चतुर्दशी तिथिको दिन परेको छ भने यो दिन गर्न हुँदैन. यो दिन चाहिँ लडेर मरेका, ढुन्डेर मरेका, काटिएर मरेका, हात हतियारद्वारा चाहिँ युद्धमा चाहिँ तपाईँको चाहिँ दिवंगत हुनुभएकाहरूको लागि मात्र यो चाहिँ चतुर्दशी श्राद्ध गर्ने हो, अरू बेला गर्न हुँदैन. सश्राद्धीले निधन भएकाहरूको एकदिश विधिले श्राद्ध गर्ने भनेर पनि तपाईँको चाहिँ पञ्चाङ्गहरूले उल्लेख गरेको छ. यो कुराहरू तपाईँले ख्याल गर्नुपर्ने कुराहरू हुन्छ. चतुर्दशीको श्राद्ध चाहिँ अष्टमीमा गर्नुहोस् त तपाईँले पहिला नै गर्न मन लाग्छ अष्टमीमा गर्नु, अलि पछि गर्न मन लाग्छ औंसीमा गर्नु, अथवा द्वादशीमा तपाईँले गर्न सक्नुहुन्छ. चतुर्दशीको दिन बित्नु भएको छ भने अथवा हात हतियारबाट बित्नु भएको छ, जस्तै गाडी एक्सिडेन्टबाट बित्नु भएको छ, लडेर बित्नु भएको छ, होइन अकाल मृत्यु भएको छ हात हतियारबाट, के जुन युद्धमा हुन्छ नि हात हतियारबाट चाहिँ तपाईँको चाहिँ मृत्यु भएको छ भने चाहिँ गर्न मिल्छ चतुर्दशीमा, नभए गर्न मिल्दैन भनेर लेखेको छ. विशेष गरी चाहिँ
यी कुराहरू तपाईँले विशेष ख्याल गर्नुपर्ने कुराहरू हुन्छ है।

अन्ठानब्बे चार एकाउन्न पचहत्तर दुई सय तेइस र अन्ठानब्बे जीरो छपन्न पचहत्तर दुई सय तेइस नम्बरमा सम्पर्क तपाईँले गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउनेछु। कार्यक्रम ज्योतिष वास्तुको हामी अन्तिम अन्तिम चरणतिर पनि आएका छौँ। आज अलिकति छिटो कार्यक्रमबाट म विदा माग्न खोजिराखेको छु र तपाईँले पनि श्राद्धको लागि कुन तिथि कुन मिति कहिले गर्ने आफ्नो तिथिहरू तपाईँलाई याद छैन भने तपाईँले मलाई फोन गर्नुहोस्। तपाईँहरूका पितृहरूको मृत्यु भएको कहिले हो, कुन सालमा, कुन गते, कुन महिना भन्नुभयो भने म तिथि पनि निकालिदिन्छु। तपाईँले दिउँसो सम्पर्क पनि गर्न सक्नुहुन्छ भन्दै आजको राय कार्यक्रम ज्योतिष वास्तुको समय अवधि पनि सकिएको जानकारी मलाई प्राविधिक मित्रबाट इशारा भएको छ। आज दुई तीन मिनट अगाडि कार्यक्रम चाहिँबाट म विदा माग्न खोजिरहेको छु। भोलि बिहान ठिक सात बजे तपाईँहरूसँग म फेरि पनि चर्चा गर्नेछु। तपाईँको भूत वर्तमान भविष्यको विषयमा भोलिदेखि म फटाफट हेर्नेछु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने हेराउने
1: वास्तुशास्त्र सम्बन्धी परामर्श
0: घर घडेरीको माटो परीक्षण
1: विदेश यात्राको समस्याको समाधान
0: वैवाहिक समस्याको निराकरण
1: व्यापार व्यवसायमा भएका बाधा
0: निसन्तान सम्बन्धीका समस्याहरू
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण
0: नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण
1: पितृ उद्धार
0: ग्रह अनुसार रत्न र कवच धारण
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल नम्बर 9845175223 र 9806575223 पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: जीवन परमेश्वरले दिनुभएको बहुमूल्य उपहार हो।
1: परमेश्वरको वचन हाम्रो आत्मिक भोजन हो, जो सत्य छ, जीवित छ र अकाट्य छ।
0: वचनले हाम्रो जीवनलाई तृप्त पार्दछ र हरेक दिन हरेक पल हाम्रो जीवनलाई धार्मिकतामा डोर्याउँदछ।

बाइबलीय वचन जीवन गवाही र भोगाईका साथै ख्रिस्टीय वचनको सत्य घटनामा आधारित नाटक सहितको प्रस्तुति नेपाल क्रिश्चियन सामुदायिक संघ द्वारा सञ्चालित रेडियो कार्यक्रम जीवन।

0: आदरणीय प्रिय विश्वासीहरु जय मसीह तथा नमस्कार, म गोविन्द विश्वकर्मा। कार्यक्रम जीवनको वचनको प्रश्न उत्तर सेगमेन्टमा म यहाँहरूको बीचमा उपस्थित भएको छु। नेपाल क्रिश्चियन सामुदायिक मण्डलीद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईहरूको घर आँगनको रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ। आज हामी कार्यक्रमको विशेष भाग अर्थात प्रश्न उत्तर बाइबल सम्बन्धी तथा क्रिश्चियन समुदाय र मान्यता सम्बन्धी तपाईँका विभिन्न प्रश्न तथा जिज्ञासाको हामी यताबाट उत्तर दिने प्रयास गर्नेछौं। आज हामीसँग सदाझै पुमा बाइबल कलेजका प्रधानाध्यापक तथा प्रोफेसर सुमन राई हाम्रो माझमा हुनुहुन्छ। आज हामीसँग त्यस्तै थुप्रै प्रश्नहरू र जिज्ञासाहरू आएको छ, हामी त्यसमा रहेर कुराकानी गर्नेछौ।
1: आजको विषयवस्तु रहेको छ पाप भनेको के हो, हामी पाप के हो र यो पापमय स्वभावहरू कस्ता छन्, पापबाट हामी कसरी विजय हुन सक्छौ, ख्रिस्ट येशूसँग हामी सम्बन्ध स्थापित गर्नको लागि हामी उहाँसँग रहनको लागि पाप रहित किन हुनु जरुरी छ, यस्तै खाले कुराहरूमा हामी आज छलफल गर्नेछौ। हामी तयार छौ सुमन सर?
2: हजुर हुन्छ, हामी तयार छौ।
1: पाप भनेको चाहिँ के हो भनेर प्रश्न पठाउनु भएको छ। पापको खास परिभाषा चाहिँ के हो, के रहेछ, बाइबलीय धर्मशास्त्रले के भन्छ, सुमन सर यसको बारेमा बताइदिनुहोस् न।
2: हुन्छ, प्रश्नको लागि धन्यवाद। र उत्पत्ति तीन अध्यायले नै बताउँछ कसरी परमेश्वरको आज्ञा उल्लङ्घन गर्न मानव जातिको पहिलो बाबुआमा हामी अनि आदम र वा शैतानद्वारा परीक्षित भए र कसरी त्यस परीक्षाको विरोध गर्न तिनीहरू विफल भए। आदम र अब्बाको पाप परमेश्वर विरुद्धको विद्रोहको रूपमा र मानवीय घमण्डको दृढ कथनको रूपमा वर्णन गरिएको छ। त्यसले गर्दाखेरि बाहिरी रूपमा चाहिँ हामीले हेर्नुभन्दा पनि पाप चाहिँ बाहिरी व्यवहारमा देखिने कुरा भन्दा पनि अझ बढी हृदयभित्र भएको एउटा विद्रोह हो। अब यसको परिभाषा हामीले हेर्यौँ भने हिब्रू ग्रिकमा धेरै त्यसले प्रष्ट गर्छ, म अलिकति बताउने प्रयास गर्छु। हिब्रूमा पासा भन्छ, जो चाहिँ हामीले चाहिँ दायरादेखि बाहिर जानु, यसको अर्थ चाहिँ त्यस्तो हुन्छ है। अनि ग्रिकमा पाराबेटेस भन्छ यसलाई। त्यसपछि हिब्रूमा फेरि राह भन्ने अर्को शब्द चलायो, ग्रिकमा भनेरोस भनेको, जुन दुष्ट कर्म अनैतिक कर्म यिनीहरू पनि पाप हो, छलकपट यिनीहरू पनि पाप हो। त्यस्तै हामीले हिब्रूमा हेर्यौँ भने ताह भन्छ, ग्रिकमा प्लानाओ भन्छ, यसको अर्थ पनि के हुन्छ भने हामी चाहिँ धोका दिनु अथवा जुन ठिक ठाउँबाट चाहिँ हामी पन्छिएर जानु। त्यसले गर्दाखेरि यी शब्दहरूले चाहिँ पापको गहिराईलाई देखाउँछ, कति गहिरो छ पाप भन्ने कुरा।
1: हजुर, जस्तो रोमीको पुस्तक 3:23 भन्छ, किनकि सबैले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्। त्यही रोमीको पुस्तक 6:23 हेर्यौं भने पापको ज्याला चाहिँ मृत्यु हो भनेर चाहिँ भनेको छ। अब यहाँनिर सबै भन्ने शब्द छ, सबै मानिसहरू जसले चाहिँ म एकदम संसारमा भन्छन् म अधर्मी छु, मैले पाप गरेको छैन भन्छन्, कि सबैजना बाइबल अनुसार त पापी ठहरिए र उनीहरू चाहिँ कसरी पापी भए त?
2: रोमी 3:23 यसरी भनेको छ कि सबैले चाहिँ पाप गरेको छ र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन् भनेको चाहिँ, अब यहाँ चाहिँ पाप गर्नु अघि चाहिँ आदम र हब्बा चाहिँ उसको शरीर मरणशील थियो वा त अमरणशील थियो त्यो पक्का गरी चाहिँ हामीलाई थाहा छैन। जे भए पनि पापद्वारा तिनीहरूले अमरणशील हुने वा सधैँ रहिरहने शरीर चाहिँ गुमाए। अनि पुराण करले पनि हामीलाई यो कुरामा दावी गर्छ कि जसले पाप गर्छ, जुन प्राणले पाप गर्छ त्यो मर्छ भनेछ, इजिकियल 18:4। र नयाँ करारले पनि भन्छ कि रोमी 6:23 भन्छ पापको ज्याला चाहिँ मृत्यु हो भन्छ। त्यसले गर्दा मृत्यु चाहिँ दण्डको धेरै सम्भावनाहरू मध्ये परमेश्वरद्वारा चुनिएको एक उपाय होइन, मृत्यु चाहिँ पापको अनिवार्य एउटा परिणाम हो। त्यसले गर्दा सबैले पाप गरेछ भन्दा चाहिँ अघिकै प्रसङ्ग आउँछ, जसरी पहिलो आमा बुवाले पाप गर्यो त्यसपछि चाहिँ पापको सरुवा हुँदै हुँदै आज वंशजहरूमा आए। त्यस्तै पापको थुप्रै प्रकारहरू पनि छन् अनि त्यो प्रकारहरू म तपाईँहरूलाई भन्न चाहन्छु। 3 विशेष गरेर प्रकारहरू हामीले हेर्न सक्छौँ बाइबलमा। पहिलो चाहिँ तपाईँको सरुवा पाप चाहिँ यो चाहिँ आदम र हब्बाले पाप गरेपछि वंशमा सर्दै आएको पाप हो। त्यसले गर्दा चाहिँ त्यो पापले चाहिँ जन्मदाखेरि एउटा व्यक्ति पापी हुन्छ। किन हुन्छ भन्दाखेरि चाहिँ उसले चाहिँ जुन आदम र हब्बा हाम्रो सुरुको बुवा आमाको पाप चाहिँ उसले बोकेर आउँछ, सरेर आएको हुन्छ। अर्को पाप चाहिँ अभियुक्त पाप भन्छ, त्यसलाई चाहिँ इम्प्युटेड सिन भन्छ। अनि यो अभियुक्त पाप भनेको चाहिँ के हो भन्दाखेरि यो चाहिँ प्रत्येक व्यक्तिको उसको वंश उसको बुवा आमाबाट चाहिँ डाइरेक्ट सरेको है प्रत्यक्ष रूपमा सरेर आएको अघिको जुन एउटा सरुवा पाप चाहिँ आदमबाट सिधै आयो टाउकोमा हरेक व्यक्तिको जीवनमा आयो र यो तर यो अभियुक्त पाप चाहिँ एउटा विशेष उसको बुवा आमाबाट प्रत्यक्ष रूपमा सरेको हुन्छ अनि त्यसपछि
1: जस्तो कस्तो खालको अभियुक्त पापमा जस्तो बुवा आमाबाट कस्तो खालको पापहरू
2: यो चाहिँ जस्तो आदम र हवाबाट सिधै एउटा आएको पाप चाहिँ यो सरुवा पाप भयो तर यो अभियुक्त पाप चाहिँ व्यक्तिको जस्तो मेरो हजुरबुवाले गरेको पाप चाहिँ त्यसको त्यो पापको ऊ चाहिँ मेरो बुवालाई सर्यो क्या सिधै सर्यो डिएनए जस्तो सर्यो अनि त्यो पाप चाहिँ बुवाको पाप चाहिँ मलाई सरेर आयो अब मेरो पाप चाहिँ मेरो छोरालाई सरेर जान्छ यसरी यो चाहिँ सिधै अदमबाट नआएर आदम सेत यसरी हुँदै आएको छ के आदम कैन हबिल सेत यस्तो यस्तो हुँदै यो चाहिँ एकदमै भनौँ न एउटा क्रोनोलोजिकली क्रमबद्ध रूपमा सरेर आएको पापलाई चाहिँ अभियुक्त पाप भन्छ त्यसले गर्दा हामीसँग चाहिँ दुईवटा पाप छन् एउटा सर्वपाप र एउटा चाहिँ अभियुक्त पाप दुईवटा पापले गाँजिएर आएको हुन्छ एउटा व्यक्ति जन्मिँदाखेरि त्यसैले गर्दा बाइबलले भन्छ कि अनि सबैले पाप गरेको छ
1: जन्मजातै पाप पापी भन्नुको अर्थ चाहिँ त्यो
2: हो
1: हजुर जस्तो पापको बारेमा चाहिँ हामीले हेर्यौं र कतिपय हाम्रा श्रोताहरूले चाहिँ अझै पनि नबुझ्नु भएको हुनसक्छ बाइबलले चाहिँ यो यो हो पाप भनेर भन्न त धेरै ठाउँमा भनेको छ अहिले हामी इन्टरभ्यू हाम्रो यो कार्यक्रम सुन्ने श्रोताहरूलाई भन्दाखेरि तपाईँले सठिकमा पापमय स्वभावहरू के कस्ता हुन् र के कस्ता स्वभावहरूलाई चाहिँ के कस्ता कामहरू के कस्ता विचार अथवा भनौँ न के कुरालाई चाहिँ हामीले पाप भन्छौँ त
2: हुन्छ यो एकदमै राम्रो एउटा प्रश्न गरिदिनु भयो पाप जुन पाप सरेर आएको होस् अथवा अभियुक्त पाप होस् अथवा व्यक्तिगत पाप जुन व्यक्तिले गरेको हुन्छ त्यो व्यक्तिगत पापको जिम्मेवार चाहिँ आफै हुन्छ त्यसले चाहिँ के गरेको छ भने त्यसको दुष्परिणाम चाहिँ के छ भने हाम्रो सम्पूर्ण है प्राण आत्मा शरीरलाई नै के गरेको छ यसले चाहिँ दूषित पारेको छ है दूषित पारेको छ त्यसैलाई चाहिँ धेरैवटा विद्वानहरूले भन्छन् आफ्नो आफ्नो तर्क दिन्छन् यो विद्वानहरू चाहिँ धेरैवटामा सहमत नभए पनि यो कुरामा चाहिँ सहमत हुन्छ जस्तो काल्बिनले भन्छ टोटल डिप्राइभ होइन आर्मिनियनले पनि टोटल डिप्राभिटी भन्छ लुथरियनले पनि टोटल डिप्राभिटी भनेको पूर्ण पतन भएको छ क्या है त्यसले गर्दा चाहिँ जुन मानिसको प्राणात्मा शरीरलाई सम्पूर्ण मानिसलाई नै यसले चाहिँ दूषित पारेको कारणले गर्दाखेरि चाहिँ हरेक व्यक्तिको उसको इच्छा शक्ति चाहिँ कहाँ हुन्छ एउटा पापतिरै हुन्छ है पाप स्वभावमै हुन्छ जति नै उसले मै हुँ भन्ने पनि उसको स्वभाव चाहिँ कन्स्ट्यान्टली बेन्डिङ टु अ सिन अथवा पापमै नै उसको चाहिँ झुकाव चाहिँ भइरहेको हुन्छ किन हुन्छ भन्दाखेरि चाहिँ हामी पूर्ण रूपले पतन भएको कारणले गर्दाखेरि चाहिँ त्यो चाहिँ अनि हामीमा त्यसरी हुन्छ हाम्रो कसरी यसले चाहिँ कसरी एफेक्ट गर्छ भन्दा हाम्रो जुन चेतनालाई चाहिँ यसले रोमिएको 26 हाम्रो भावनालाई पनि यसले अनि दूषित पारेको छ त्यसपछि रोमिएको 28 अनुसारले हाम्रो चेतनालाई पनि यसले चाहिँ दूषित पारेको छ रोमी 7:20 अनुसारले हाम्रो इच्छा शक्तिलाई पनि यसले चाहिँ दूषित बनाएको छ त्यसले गर्दा चाहिँ हामी चाहिँ पूर्ण रूपले चाहिँ पापको अधीनमा छौँ पापको अधीनमा भएको कारणले गर्दा चाहिँ परमेश्वरको लागि चाहिँ हामी के हौ एउटा दुश्मन जस्तो बनेका थियौँ पापको कारणले गर्दा चाहिँ त्यसले गर्दा चाहिँ हामी त गर्भमा आमाको गर्भमा आउनु अघि नै हामी पापी थियौँ है गर्भमा नै पापी थियौँ हामी चाहिँ एफिसी 2:3 भनेको जस्तो हामी चाहिँ स्वभावैले चाहिँ हामी चाहिँ क्रोधको चाहिँ एउटा लेखा भनौँ न क्रोधको लागि लेखा थियौँ है अब्जेक्ट अफ रात भन्छ है क्रोधको लेखा थियौँ त्यसैले गर्दा चाहिँ हाम्रो आत्मिक मृत्यु पनि भएको छ अनि परमेश्वरबाट चाहिँ टाढिएको कारण यी कुराहरू छन् त्यसैले गर्दा चाहिँ हामीलाई यी पापहरू बारे गम्भीरता देखाउनु पर्ने चाहिँ महत्वपूर्ण
1: हजुर पाप भन्नाले जस्तो अहिले हामीले बुझे अनुसार सरुवा पाप जो आदमबाट आयो अभिव्यक्त पाप जो चाहिँ बुवा आमा अथवा बाजेहरूबाट चाहिँ हामीमा सर्दै आयो र अर्को व्यक्तिगत पाप हामी चाहिँ आफैले गरेका आफैले सिर्जिएका आफैले आर्जन गरेका पापहरूलाई चाहिँ हामीले भन्न सक्दछौ जस्तो त्यो भित्र चाहिँ मैले गाली गलोज गर्नु हो कि झुट बोल्नु हो कि अथवा मान्छेलाई मार्नु नै पाप हो कि अथवा कसै कसैले भन्छ म त जन्मेदेखि अहिलेसम्म कसैलाई नराम्रो वचन बोलेको छैन एउटा किरा फटेङ्ग्रा पनि मैले मारेको छैन म एकदम धर्मी छु भनेर चाहिँ भन्ने एउटा विश्वास छ नि त मान्छेमा खासमा चाहिँ पापमय स्वभावहरू चाहिँ के हुन् त बाइबलले चाहिँ कस्ता कस्ता खाले स्वभावलाई चाहिँ पापमय स्वभाव हुन् भनेर चाहिँ बताउनुहुन्छ र अरू कुराहरू चाहिँ हामी एकछिन पछि गरौँला। खासमा पापमय स्वभावको बारेमा चाहिँ अलिकति प्रकाश पारिदिनुहोस् न।
2: यो पापमय स्वभाव भन्नाले चाहिँ विशेष गरेर जुन अभियुक्त पाप र वंशजबाट आएको जुन एउटा सर्वा पाप, यसको लागि चाहिँ हामीलाई यसको जिम्मेवारी हामी भएनौ तर हाम्रो पिता पुर्खा भए, अनि त्यसको लागि चाहिँ तर यीशु ख्रिस्टले चाहिँ आफ्नो बलिदान क्रुसमा दिनुभयो। त्यसले गर्दा त्यो पापको कारण त्यो पापलाई चाहिँ उहाँले मेटाउनु भयो। तर हामीसँग व्यक्तिगत पापहरू छन् जुन पापको त्यसको लेखा चाहिँ हामी आफैले बुझाउनु पर्छ। त्यसको जिम्मेवारी चाहिँ व्यक्ति स्वयं हामी आफै हुन्छ। त्यसले गर्दा याकुब 3:2 पनि भन्छ हामी चाहिँ अनि ठक्कर खान्छौ कि हन्टर खान्छौ, हरेक उसमा लड्छौ हामी जीवनमा। अनि त्यसपछि रोमी 3:23 पनि भन्छ सबैले चाहिँ पाप गरेर चाहिँ परमेश्वरको महिमासम्म पुग्नबाट चाहिँ चुकेको छ भन्छ। त्यसले गर्दा अब हाम्रो पापहरू के हुन् त भन्दाखेरि चाहिँ जस्तो मैले अघि नै भने पाप चाहिँ बाहिरी व्यवहारमा देखिने कुरा भन्दा पनि अझै बढी चाहिँ भित्र हृदयको एउटा विद्रोह हो। यसलाई सारांशमा भन्नु पर्दा चाहिँ विद्रोह परमेश्वर प्रतिको विद्रोह चाहिँ पाप हो। परमेश्वरको जुन राखिदिनु भएको नियम छ त्यो नियम विपरीत हामीले काम गर्नु नै पाप हो। जस्तो उहाँले हामीलाई व्यवस्था राखिदिनु भएको छ, व्यवस्था भन्नाले उहाँको वचन हो होइन, अहिले चाहिँ हाम्रो वचन 66 पुस्तक बाइबल छ, त्यो बाइबलमा हामीलाई धेरै कुराहरू सिकाएको छ के गर्नुपर्छ, परमेश्वरलाई कुन कुरा मनपर्छ, परमेश्वरलाई कुन कुरा मन पर्दैन भन्ने कुरा लेखिदिनु भएको छ होइन, अनि पवित्र आत्माको नियन्त्रणमा जीवन जिउनु भनेर उहाँले हामीलाई निर्देशन दिनुभएको छ। पवित्र छु म र तिमीहरू पनि पवित्र हुनुपर्छ भनेर भन्नुभएको छ। त्यसैले गर्दाखेरि चाहिँ जुन परमेश्वरले राखिदिनु भएको नियममा राखिदिनु भएको दायराभित्र नबसेर हामीले विद्रोही भएर निस्किनु चाहिँ त्यो चाहिँ पाप हो है। त्यसले गर्दा हाम्रो जीवनमा थुप्रै पापहरू छन्। हामीले हाम्रो सोचले पाप गर्छ, हाम्रो कर्मले पाप गर्छौँ है, हाम्रो अनि भावनाले हामीले पाप गरिरहेको हुन्छौँ, हामीले अनैतिक कार्यहरू गरेर पाप गरिरहेको हुन्छौँ है, हामीले अहंकार गरेर पापहरू गरेको हुन्छौँ, आत्मिकी अहंकार गरेर पाप गरिरहेको हुन्छौँ है, अनि पवित्रताको जीवन नजिएको कारणले पाप गरिरहेको हुन्छौँ। यस्ता धेरै पापहरू छन्। तर कतिपल्ट चाहिँ लाग्छ हामीलाई कि हामीले पाप कर्महरू गरेर मात्रै पाप गर्छौ, तर हामीले राम्रो काम जानेर असल कर्म जानेर त्यो काम नगर्नु पनि बाइबलले पाप भन्दछ, त्यो काम नगर्नु पनि अनि पाप भनेर चाहिँ हामीलाई बाइबलले भन्दछ।
1: र हामी अब बाइबलले भनेका कुराहरू, बाइबलद्वारा हामीले जानेका कुराहरू चाहिँ तपाईँबाट हामीले सिक्यौं सुन्यौं, पाप त बुझ्यौं र पापबाट चाहिँ हामीले छुटकारा पाउनको लागि होइन पापबाट विजयी हुनको लागि बाइबलले के भन्छ, कसरी हामी चाहिँ यस्ता खालका पापहरूबाट चाहिँ छुटकारा पाउन सक्छौ त?
2: हुन्छ, यो एउटा समस्याको समाधानको बारेमा तपाईँले प्रश्न गर्नुभयो। अनि जीवनमा सबैभन्दा ठूलो समस्या है क्रिस्चियनहरूको जीवनमा, नन क्रिस्चियनहरूको जीवनमा, इनफ्याक्ट सबै मानिसको जीवनमा सबभन्दा ठूलो समस्या नै पाप हो है। अनि सबैभन्दा ठूलो समस्या चाहिँ पाप हो। पापको कारणले गर्दा नै परमेश्वरको जो एउटा उसमा छ, हामीले नियम आज्ञाबाट हामी बाहिरियौँ है। अनि एउटा गीत पनि छ है कि अदनको बगैँचाको त्यो सुन्दरतामा चाहिँ पाप बसेर चाहिँ कुरूपता ल्याइदियो होइन। त्यसले गर्दा सबभन्दा ठूलो समस्या चाहिँ पाप हो र यसको समाधान चाहिँ छ है। एकदमै यो गुड न्युज हो हाम्रो लागि, अनि यसको समाधान छ हरेक अनि विश्वासीहरूले जान्नुपर्ने यो कुरा छ, यसको समाधान छ। जुन समाधान चाहिँ को भन्दाखेरि चाहिँ यो चाहिँ यीशु ख्रीष्टको व्यक्तित्वमा हो है। हु इज जिजस क्राइस्ट होइन, यीशु ख्रीष्टको व्यक्तित्वमा, अनि यीशुले नै सबै पापहरूको अनि यसको परिणाम अथवा यसको यसले ल्याएको परिणामहरू चाहिँ उहाँले क्रुसमा लगेर चाहिँ टाँगिदिनु भयो र उहाँले चाहिँ हामीलाई उद्धार र मुक्तिको त्यो एउटा योजना बनाएर चाहिँ हामीमा आउनुभयो र उहाँले चाहिँ सबै पाप श्राप लाई चाहिँ उहाँले पिताको क्रोधलाई चाहिँ उहाँले क्रुसमा लगेर शान्त बनाइदिनु भयो र येशु ख्रीष्टको व्यक्तित्वमा भर पर्छ। यही नै हाम्रो त्यो जीवनको ठूलो एउटा समाधान हो। तर यो समाधानलाई चाहिँ हामीले दाबी गर्नको लागि चाहिँ के गर्नुपर्छ भन्दाखेरि चाहिँ हामीले पापको स्वीकार गर्नुपर्छ, कन्फेसिङ सिन है। पापको स्वीकारै क्रिश्चियनको जीवनको, विश्वासीहरूको जीवनको सबभन्दा मुख्य सत्यता हो है। यो पापको स्वीकार भन्नु नै यो क्षमादान, यो नै एउटा विश्वासीहरूको एउटा सुन्दरता र क्रिश्चियन जीवनको एउटा एकदमै महत्वपूर्ण सत्यता हो है। त्यसले गर्दा चाहिँ किन भन्दा चाहिँ कन्फेसन अथवा स्वीकार चाहिँ किन कसरी भन्दाखेरि स्वीकारले चाहिँ शुद्धिकरण ल्याउँछ, अनि त्यो पनि ख्रिस्टले ल्याइसक्नु भएको, ख्रिस्टले पूरा गरिसक्नु भएको, अनि त्यो एउटा शुद्धिकरणमा चाहिँ हामीलाई लान्छ पहिलो युहना एकको साथले है। त्यसपछि हाम्रो पोजिसनली चाहिँ सबै पापहरू चाहिँ क्षमा भइसकेको छ है। प्रिय विश्वासीहरू, हामी कुनै पनि त्यो डर देखाएर डरमा होइन त्रासमा जीवन है झुकझुकको जीवन जिउने होइन, पोजिसनली हाम्रो पापहरू सबै भइसकेको छ, क्षमा भइसकेको छ क्रुसमा। तर हामीले चाहिँ यो कुरालाई चाहिँ दाबी गर्नु पर्यो कि, क्रिसमा गएर चाहिँ हामीले दाबी गर्नुपर्छ, त्यसपछि हामीले हाम्रो जीवनमा चाहिँ अनि क्षमा पाएको त्यो अनुभव चाहिँ महसुस गर्नुपर्छ हामीले है, एक्सपिरियन्स गर्नुपर्छ होइन। त्यसपछि चाहिँ हामी भित्र पवित्र परमेश्वरको अनि जुन एउटा परमेश्वरको फेलोसिप है, एउटा फेलोसिपको उहाँप्रतिको उहाँसँगको संगतिको अनि आनन्द चाहिँ त्यति बेला चाहिँ रेस्टोर हुन्छ, पुनस्थापन हुन्छ। परमेश्वरसितको अनि आनन्दको यो एउटा फेलोसिप चाहिँ त्यहाँनिर रेस्टोर हुन्छ, अनि त्यसपछि पवित्र आत्मा चाहिँ त्यसपछि स्वतन्त्रता साथ हामीलाई भरिदिनुहुन्छ र हाम्रो जीवन चाहिँ अनि परिवर्तनको जीवन उहाँले दिनुहुन्छ। एपिसी 5:18 गलात्ती 5:22-23 राखिदिएको पवित्र आत्माको सुन्दर फलहरू चाहिँ हाम्रो जीवनमा फलेर आउँछ।
1: हजुर, एकदम मिठो कुराकानी भयो र एकदम हामीले आज पापका बारेमा धेरै कुराहरू चाहिँ यहाँबाट सिक्ने अवसर पायौं। र जस्तो बाइबलमा भन्दछ पवित्र आत्मा विरुद्धको पाप भनेर चाहिँ भनेको छ, जो चाहिँ क्षमा नै हुँदैन, जो चाहिँ अनफर्गेबल सिन भनेर चाहिँ बाइबलमा भनेको छ, जो चाहिँ पवित्र आत्मा विरुद्धको पाप, अरू पापहरू क्षमा हुन्छन् तर पवित्र आत्मा विरुद्ध गरिएको पाप चाहिँ क्षमा हुँदैन भनेर चाहिँ बाइबलमा भनेको छ। खासमा यसको अर्थ चाहिँ के हो, कुन पापहरू चाहिँ क्षमा हुँदैन?
2: यो एकदमै महत्वपूर्ण प्रश्न हो, यो धेरै ईश्वर शास्त्रीय विषयमा सोधिएका प्रश्न मध्ये एक पनि हुन्। अनि सबै पापको क्षमा छ तर पवित्र आत्माको विरुद्धमा पाप गरेको चाहिँ क्षमा छैन भन्ने एउटा प्रसङ्ग हामीले हेर्नुपर्छ, अनि प्रसङ्गलाई र सन्दर्भलाई हेरेर मात्र हामीले चाहिँ यसको उत्तर चाहिँ दिनुपर्छ। हामीले विचार गर्नुपर्छ बाइबलले पूर्ण तवरमा बाइबलले के भन्दछ पाप क्षमाको बारेमा पूर्ण तवरले होइन, अनि बाइबललाई चाहिँ हामीले चाहिँ एकदमै पूरा रूपमा सर्वाङ्गीण रूपमा पूरा तवरले पूर्णतया हामीले हेर्नुपर्छ। बाइबलका प्रत्येक खण्ड खण्डहरूलाई चाहिँ हामीले त्यसरी जोडेर चाहिँ हेर्नुपर्छ, हामीले एउटा मात्रै सन्दर्भ निकालेर चाहिँ अनि गर्नु हुँदैन। यो विषयमा धेरै व्यक्तिहरूले के भनेका छन् भने एउटा विशेष गरेर साम्प्रदायिक रूपमा चाहिँ यो कुरालाई चाहिँ उठाएको छ र पवित्र आत्माको विरुद्धमा चाहिँ गरेको पाप चाहिँ कहिले पनि क्षमा हुँदैन भनेर चाहिँ पवित्र आत्माको नाममा धेरै व्यक्तिले चाहिँ यहाँनिर अनि आफ्नो मनपरी अनि अगमबानी अन्य भाषा विभिन्न कुराहरू बोल्ने अनि त्यसको खण्डन गर्दाखेरि चाहिँ पवित्र आत्माको विरुद्ध नगर, पाप पवित्र आत्माको विरुद्ध नबोल भनेर त्यस्तो खालको चेतावनीहरू पनि दिएको छ, जुन चाहिँ पूर्ण तवरले असान्दर्भिक र यो चाहिँ आउट अफ कन्टेक्स्ट भन्छ त्यो हुन्। त्यसले गर्दा चाहिँ मलाई लाग्छ बाइबलले हामीलाई ओभरअल सिकाएको शिक्षा सिद्धान्त चाहिँ के हो भने हाम्रोमा जस्तै पापको पनि क्षमा छ है। क्षमा भन्ने कुरा चाहिँ यो पापको चाहिँ क्षमा छैन, पितालाई गरेको पाप क्षमा छ, पुत्रलाई गरेको पाप क्षमा छ, पवित्र आत्मालाई गरेको पाप क्षमा छैन भने चाहिँ हामीले काहीँ पनि अर्को त्यसको दोहोरो त्यसलाई उद्धृत गरिएको त्यसलाई चाहिँ अनि सपोर्ट गरिएको पद हामी काहीँ पनि पाउँदैनौँ। किनभने कुनै पनि पाप यदि उसले गम्भीर पाप गरेको छ भने पनि साँचो रूपले पश्चाताप गरेर आउँछ भने साँचो रूपले उसले चाहिँ फर्केर आउँछ भने चाहिँ त्यहाँनिर चाहिँ परमेश्वरले चाहिँ त्यो जस्तै गम्भीर पापलाई पनि क्षमा गरिएका पापहरू चाहिँ बाइबलमा प्रशस्तै हामी पाउँछौँ। त्यसैले गर्दाखेरि चाहिँ यो पाप ठुलो यो पाप सानो भनेर चाहिँ हुँदैन। जुन आदमले चाहिँ कति फल खाए भन्ने होइन, आदमले एक एक बाइट मात्रै गरे कि अलिकति मात्रै उसले टोक्यो र अरू चाहिँ खाएन, त्यसले गर्दा उसले चाहिँ कम्ती पाप गर्यो, कम फल खाएर पाप गर्यो। उसले चाहिँ हावाले चाहिँ अलिकति बढी खायो, त्यसले गर्दा उसलाई चाहिँ बढी त्यसको पापी भयो, उसको त्यो एउटा त्यो कन्सिक्वेन्सेस उसको जीवनमा परिणाम भोग्यो भन्ने खालको हुँदैन। पाप भन्ने कुरा पाप हो, त्यो सिरियस हो, गम्भीर हो, अनि जुन पाप पनि सिरियस हो, परमेश्वरले जुन पापलाई पनि गम्भीरताको साथमा लिनुहुन्छ। त्यसले गर्दा कुन पाप चाहिँ अब क्षमा हुँदैन भन्ने कुरा आउँछ त्यहाँ प्रश्न, होइन त? त्यसो भए कुन पाप चाहिँ क्षमा हुँदैन भन्दाखेरि, अनि बाइबलमा हामीले एउटै कुरा देखाउँछ, जुन बेला चाहिँ हामीले प्रभुलाई विश्वास गर्दैनौँ है, प्रभुलाई विश्वास नगर्नेहरूको जीवन चाहिँ के छ, एकदमै अन्त छ उनीहरूको चाहिँ, होइन, अनन्तको, अनि उनीहरू चाहिँ परमेश्वरबाट सेपरेट भएर जान्छ, अनन्तको लागि परमेश्वरबाट छुट्टिएर जान्छ। त्यो भन्नु खोजेको उनीहरूले चाहिँ उद्धार मुक्ति पाउँदैन, अनि जसलाई चाहिँ जो चाहिँ परमेश्वरलाई विश्वास गरेर उसको सन्तान हुँदैन, त्यही मात्रै हो है क्षमा नगरिएको पाप भनेको चाहिँ त्यही हो, जो चाहिँ परमेश्वरबाट चाहिँ अनि उनीहरू चाहिँ छुटिएर जान्छ, अथवा उसले विश्वास नगरेको कारणले गर्दा चाहिँ छुटिएर जान्छ, त्यो पाप चाहिँ क्षमा नगरे। अब यो प्रसङ्ग कहाँबाट आउँछ भने चाहिँ यीशु ख्रिस्टले चाहिँ विशेष गरेर चाहिँ एकजनालाई भन्दै गरेको कुराहरू छन्, जस्तो उहाँले चाहिँ एउटा चमत्कार आश्चर्य कर्म गर्नुभयो, अनि त्यो कर्म आश्चर्य कर्म चाहिँ विशेष गरेर चाहिँ त्यसको श्रेय चाहिँ अब पवित्र आत्मालाई दिने बेलामा उसले बालजिबुललाई दिन्छ, होइन, बालजिबुललाई दिन्छ, अनि त्यो चाहिँ के उसको लागि एउटा अविश्वास हो, अविश्वास हो। जुन श्रेय चाहिँ उसले पवित्र आत्मालाई दिनु पर्थ्यो त्यो श्रेय चाहिँ उसले बालजिबुललाई दिन्छ भने चाहिँ दिन्छ भने चाहिँ त्यो चाहिँ के हो, अनि क्षमा हुँदैन त्यसको चाहिँ भन्नु खोजेको प्रसङ्ग छन् भने। अर्को चाहिँ के हो भने, अनि बाइबलको हामीले सम्पूर्ण घटनालाई निहाल्दाखेरि चाहिँ तपाईँको पुरानो करार नयाँ करार सम्पूर्ण घटनालाई हेर्दाखेरि चाहिँ हामीले चाहिँ के देख्छौँ भने त्यहाँनिर जीवन दिने काम चाहिँ पवित्र आत्माको छ। तपाईँले पुरानो करारमा पनि हेर्नु, जहाँ जहाँ चाहिँ जीवन छ, जीवन दिने काम छ, अनि त्यो चाहिँ के छ, पवित्र आत्माको छ, क्या आत्माले नै जीवन दिन्छ भनेको छ, पवित्र आत्मा। अनि भजन सङ्ग्रहको अनि पुस्तकमा लेखिएको छ, पवित्र आत्मा बिना चाहिँ त्यहाँनिर के हुँदैन, जीवन हुँदैन। पवित्र आत्मा बिना चाहिँ त्यहाँ कुनै कुराको पनि जीवन हो, चाहे त्यो आत्मिक होस् चाहे शारीरिक होस्, जीवन दिने काम चाहिँ पवित्र आत्माको। त्यसले गर्दा चाहिँ जुन मुक्तिको कुरा आउँछ, मुक्ति र उद्धारको कुरा आउँछ, मुक्ति र उद्धारको कुरामा पनि जीवनकै कुरा हुन्छ, त्यो पवित्र आत्मा बिना उद्धार मुक्तिको केही छैन, त्यहाँनिर सुरुवात छैन। जब उसले पवित्र आत्माले त्यो मरेको पापमा मरेको व्यक्तिलाई के गर्छ, उसले चाहिँ पवित्र आत्माले चाहिँ छुन्छ, जीवन दिन्छ, उसलाई सास हालिदिन्छ, एउटा मरिरहेको व्यक्तिलाई आत्मिक रूपमा ढलेको मरेको व्यक्तिलाई चाहिँ पवित्र आत्माले चाहिँ त्यहाँनिर जीवन दिँदछ। जुन पवित्र आत्माले जीवन दिन्छ त्यो पवित्र आत्मालाई इन्कार गर्नु भनेको चाहिँ पवित्र आत्माको विरुद्धको पाप हो। जुन जीवन दिएको छ, उद्धार मुक्ति दिएको छ, त्यो पवित्र आत्माले दिएको जीवनलाई चाहिँ इन्कार गर्नु भनेको चाहिँ उसले चाहिँ मुक्ति र उद्धारलाई चाहिँ इन्कार गरेको, अथवा त्यो पापको चाहिँ कहिले पनि क्षमा हुँदैन भनेर वास्तवमा भन्नु खोजेको बाइबलले त्यही हो। प्रसङ्गलाई मात्रै मान्छेले के गरेको छ, तल माथि राखेको छ, तर भन्नु खोजेको चाहिँ वास्तवमा त्यही नै हो।
1: हजुर, धेरै धेरै धन्यवाद छ आदरणीय श्रोता। हामी आज जीवनको वचन कार्यक्रमको यो विशेष श्रृङ्खला प्रश्नोत्तर श्रृङ्खलामा छौँ र हामीले धेरै राम्रो प्रसङ्गमा आज छलफल गर्यौँ र आज हामीसँग तपाईँका प्रश्नको जवाफ दिनको लागि प्रोफेसर सुमन राई हाम्रो बीचमा हुनुहुन्थ्यो र यो कार्यक्रममा आफ्नो विचार राखिदिनु भएको लागि प्रोफेसर सुमन राईलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छौ। कार्यक्रम सुन्नुभयो तपाईँलाई धेरै धेरै धन्यवाद छ। यो श्रृङ्खला भनेको तपाईँको प्रश्न हाम्रो उत्तर श्रृङ्खला हो र हामी पछिल्लो श्रृङ्खलाहरूमा पनि यसरी नै आउनेछौ, हामी सँगै रहनुहोला।
0: सुन्नुभन्दा पहिले यदि यहाँसँग यस्तै कुनै जिज्ञासा तथा प्रश्नहरू छन् भने हामीलाई पठाउनुहोला। हामीलाई तपाईँले पठाउनको लागि फोन तथा इमेल मार्फत आफ्ना जिज्ञासा तथा प्रश्न टिपाउन सक्नुहुनेछ, जसको लागि मोबाइल नम्बर 9851035016 र 9851568064 र हाम्रो इमेल ठेगाना www.radio.kr55@gmail.com मा प्रश्न पठाउन सक्नुहुनेछ। हामीलाई तपाईँको प्रश्न तथा जिज्ञासाको अपेक्षा रहनेछ। आज हामीसँग तपाईँका जिज्ञासाको उत्तर दिने क्रममा हुनुहुन्थ्यो पुमा बाइबल कलेजका प्रधानाध्यापक तथा एनटीसी र एबिनेजर बाइबल कलेजका प्रोफेसर सुमन राई। हामीले उहाँसँग रहेर तपाईँका जिज्ञासाको उत्तर दिने प्रयास गर्यौं। हवस् त श्रोता, आजको लागि कार्यक्रमबाट म प्रस्तोता गोविन्द विश्वकर्मा पनि बिदा हुन चाहन्छु। कार्यक्रमलाई तपाईँले नियमित सुनेर प्रतिक्रिया दिँदै गर्नुहोला। जय मसीह। नमस्कार।

0: बुढा आज इन्टरभ्यू थियो के भयो त
1: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि भोलिबाटै काममा जाने
0: होइन के भन्छ कसरी नि
1: कसरी हुनु नि आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा
2: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स हामी कहाँ स्कूल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ प्रोपाइटर रितेश परियार सम्पर्क मोबाइल नम्बर 9849185810 9849185810
3: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ
4: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
3: दाँतको जराईदेखि उपचार गरिने नमिलेको दाँत तारले बानेर मिलाउने दाँतमा सिमेन्ट भर्ने कृत्रिम दाँत राख्ने साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने दाँतको रंगको मेटलको खोल लगाउने दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने बच्चाहरूको दाँतको विशेष उपचार गरिने दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने
4: मुस्कुराउनुहोस् दन्तलहरमा खुसी भएर लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा
3: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754 9841055754 ए सुन्नुहोस् त 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ
4: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ प्रोपाइटर रामजी परियार फोन नम्बर 9141867764 9141867764

भरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा।

0: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
1: छैन सर, के सोचिरहनु भएको छ?
0: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
1: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
2: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
0: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका तीन बेच बजार धादिङ, सम्पर्क नम्बर 9851108778 र 9808878।

0: नया नेपालको नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
3: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
2: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
3: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
2: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 98 49 24 31 11, 98 49 24 31 11।

0: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै पऱ्यौँ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512409334।
3: बुढी हेर त, लाउ।
4: आहा, कति राम्रो मङ्गलसूत्र कहाँबाट ल्याएको?
3: कहाँबाट हुनु नि? मैले दिदी बहिनी सुनसारी घर गहना उद्योगबाट ल्याएको नि।
4: हजुर, हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनसारीका घर गहना अर्डर अनुसार तयार गरिन्छ।
5: दिदी बहिनी सुनचाँदी घर गहना उद्योग, नीलकण्ठ नगरपालिका, वडा नम्बर 3, शान्त बजार, धादिङ। प्रोप्राइटर मेनुका बराइली। सम्पर्क नम्बर 98182473, 98165749588, 98165749588।
6: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
7: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
6: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
7: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
6: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3, धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, शुभलाभ पोलिक्लिनिक सँगै। प्रोप्राइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 98494131, 98494131।
8: घरायसी प्रयोग होस् वा होटल, रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 98549187।

0: रेडियो बिहानी 97.6 MHz
1: गैरेज की प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिक का सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकार का गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 98 49 18 57 37। घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिक का सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 98 49 18 57 37।
2: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98 41 68 67 64 98 41 68 67 64।

0: No! No! No!
1: Santana tidak meletup hobi ke host Radio Behani.

0: ಸಂಗ್ರಹ ಅಜೀಬ ಯು ಕಾರ್ಯಕ್ರಮ ಬೋಕನ್ ಹಾರ್ಟ್ ಟೆಲಿಫೋನ್ ಮೂರಾಗ ಫಟಾ ಫಟ್ ಲಾಟ್ ಆಫ್ ಇಯರ್ಸ್ ಜಬ ಬ್ರೇಕ್ ಹುಟ್ಟ ಪೀಡಾ ಎಲ್ಲಾ ಕಹಾನಿ ಬಂದ ಮಾಯಾ ಮಾಧೋಕಾ ಭಯಕ್ಕೆ ಕಾರ್ಯಕ್ರಮ ಫೋನ್ ಕರಿ ಸಲಹ ಲಿನೆ ಟೆಲಿಫೋನ್ ಕೋಈ ಸಾಥಿ ಆಗುತ್ತೆ ಟೆಲಿಫೋನ್ ಲೈನ್ ಪುರುಷ ಸಾಥಿ ಲೈನ್ ಹೋ ಪಕ್ಕೆ ಬನ್ನಿ ಲಪ್ತೇಜಿ ಅಬ ಹಾಗೆ ನಿಕೆ ಪೀಡಾದಾಯಕ ಹೋಗ್ಸ
1: हेलो
0: हेलो साथी तपाईको परिचय पाउ को बोल्नु भो तपाई कहाँ पर्यो ठाउँ
1: राम भोर चुलबुले मेरो नाम नमस्कार दाजु पर्यो विराटनगर ठाउँ
0: हाल खबर के छ भन्नु राम भोर जी सबै कुरा सुन्दै हाल साथी सम्झी
1: तपाईहरुको मायाले मै बाँचेकै छु निचुरीको माया मनमा साँचेकै छु अरु कुरा सबै दाजु ठिकै थियो मायालुले धोका दिए ठिकै भयो
0: जमाना नै यस्तै छ राम भरोसी तपाईलाई धोका दिने कहाँ कि थिए
1: जमानाको होइन दाजु मान्छेको छ दोष मेरो जस्तो धोका कसैलाई नहोस्
0: हो सुनाउनुहोस् त राम भरोसी तपाईँको लभ स्टोरी
1: एक दिन म बजार जाँदै थिएँ साइकलको घन्टी मारी साइड दिए केटी पनि राम्रो लाइन मारी माया जन्म मोरीले तुरन्त पारी आँखा पनि ठुलो लामो थियो फेस हेर्दाखेरि लाग्यो चन्द्र झै फेस कल्पनाको दुनियाँमा म त छिरे बिजुलीको पोलमा ठोकी नानी माथिरे मुसु मुसु हाँसे आई उठाई थिए परिचय गरी अनि फोन नम्बरले म त लाजले भुतुके भए छोत्रो साइकल उठाएर बजारै गए
0: ओहो अनि रामवर्षले अनि के बताउ अरू सुनाउनुहोस् न
1: अनि राम्रेसी लाइन मारी माया जन्म मोरीले तुरन्त पारी आँखा पनि ठुलो लामो थियो फेस हेर्दाखेरि लाग्यो

0: केटाले हेरे दाजु हामीलाई आँखा तानी तानी।
1: रामवंशी साह्रै गाह्रो भयो होइन, अनि उसले के भन्छ रामवंशी तपाईँलाई?
0: सुनिसके केस तिम्रो हेर न अहिले, बिहे गरी लान्छु मलाई भन न कहिले, केस फुले पनि मन फुल्या छैन, भगा लान्छु तिमीलाई म धोका दिने छैन, उसलाई पाउने आशामा जिन्दगी हारे, खाना पिउने कामहरू सबै नै छाडे, उसलाई भेट्न भनी उसको घरको बाटो गए, यातायातमा कल्पिएर पाँच जस्तै भए, दाजु बहुत आफत भइहालेछ कि, मैले चाहेको थिएँ उसलाई मनले, उनले तौले दिन मलाई आफ्नो बाउको धनले, उसलाई मैले आफ्नो सम्झे, ऊ त पढाइ पो रहेछ, सँगै बस्ने बाचा गरेकी थिए दाजु, ऊ त अझै गई मरिन्छ, उसलाई सम्झी सम्झी जिउन नथाले, कल्पी कल्पी जिन्दगीमा पिउन नथाले, यही हो दाजु मेरो राम कहानी, बित्न लागिसक्यो मेरो पुरै जवानी, हस दाजु म बिदा लिन्छु, बाँची यस भन्ने दाजु फेरि भन्छु।
1: धन्यवाद तपाईँलाई राम वंशजी, कहानी भन्नुभयो मलाई साथी सम्झी, धोका दिने मायालुले माया गरोस्, बाँकी जीवन तपाईँको सफल बनोस्। टेलिफोनमा कोही साथी अर्को साथी आउनु भए जस्तो छ, हेरौँ अब उहाँको लभ स्टोरी कसरी भयो। हेलो
2: हेलो दाई नमस्ते।
3: ९७.६ मेगाहर्ट्ज रेडियो बिहानी।

0: रेडियो बिहानी 97.6 MHz
1: घर ऐसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849188537।
2: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
3: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
4: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
2: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
4: ल भाइगो हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
3: किन नि बाबा?
4: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
3: हस् बाबा।
5: कृष्ण सप्लायर्स धादिङ बिस्ती पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
6: सम्पर्क मोबाइल 97140013429।

0: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849518537।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट। सिद्धलीको गाउँपालिका एक बैरेनी धादिङ, हामी कहाँ विभिन्न स्कूल कलेज संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867664, 9141867664।
2: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
3: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
2: होइन, के भन्छ, कसरी नि?
3: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
2: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810, 9849185810।
4: मैले गहना लिएर थिएँ,
5: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकि छैन, अनि कहाँबाट लिएर आने गहना?
4: नीलकण्ठ नगरपालिका 3 बिस बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट।
5: अनि अघि नै भन्नु पर्दैन त, कम बाटी छैयो।
6: हजुर, हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सिक्री, औठी, मंगलसूत्र, हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहनासँग नयाँ गहना पनि साटिन्छ। त्यति मात्र होइन, कम्प्युटरबाट नापतोल पनि गरिन्छ।
4: आरके सुन चाँदी पसल, नीलकण्ठ नगरपालिका 3 बिस बजार धादिङ बेसी, प्रोपाइटर राजेन्द्र र शैली, सम्पर्क मोबाइल नम्बर 9841639953।
6: बाजेदेखि नातिसम्म, विश्वासाम्रो माथिसम्म, सुन चाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम, आरके सुन चाँदी पसल।

0: No! No! No!
1: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: अफिसको डेकोरेशन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
1: होइन सर, के सोचिरहनु भएको छ?
0: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
1: ल सर, हाम्रै दार्जिलिङदेखि बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
2: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
0: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नेलकञ्च नगरपालिका तीन बेच बजार धादिङ, सम्पर्क नम्बर 9851108878 र 9808888778।
3: करायसी प्रयोग होस् वा होटल, रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक करायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849518537।
4: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
5: खर्च अनुसारको घर त बनाए जस्तै बनाएको छ त।
4: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
5: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीभीसी पाइप, सीपीभीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
0: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 0105204070,
4: 9851878682, गोल्छे बजारको लागि 0104016116 र 920 बजारको लागि 9851209090। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।

0: पावर वाला चश्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चश्माहरू अब एकै ठाउँमा।
1: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चश्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
0: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चश्मा 5 मिनटमै तयार गरिन्छ।
1: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चश्माहरू पाइन्छ।
0: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843062616 र 9810323354।
1: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
2: दादा दादा म चाँडै स्कुल जान्न।
3: म पनि स्कुल जान्न मम्मी।
4: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर।
5: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भडपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
4: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
6: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
7: बाइक कभर रेनकोट विभिन्न ब्रान्डका छाता
6: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सोलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट 6 घर तल
7: काठमाडौँ जाने बाटोपट्टि।
6: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454।

0: नया नेपाल को नया रेडियो
1: रेडियो बिहानी
2: 97.6 मेगाहर्ज।
3: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
4: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
5: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
3: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
5: ल भाइगो हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
4: किन नि बाबा?
5: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
4: हस् बाबा।
6: कृष्ण सप्लायर्स धादिङ बिस्ती पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
7: सम्पर्क मोबाइल 97140131429।
8: यता जाउँ आफै उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
4: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
8: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनको मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
4: के त तनाव लिने, टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि, हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
8: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
9: धादिङ बेस्ती सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
8: 98-511-87-882, गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।

0: 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक नारायणगढ मोबाइल 98550509334 ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512409334।
3: ओ मेज्यू नमस्कार है।
4: नमस्कार नमस्कार मेज्यू नमस्कार।
3: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
4: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
3: है मेज्यू। म त बिहेमा आउँदिन होला।
4: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
3: किन हुने नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
4: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि, त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
3: लौन हो र, अनि ठ्याक्कै कहाँ हो नि?
4: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बीच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्, फोन नम्बर 98 45 55 66 56 अनि 98 28 0 49 215 फोन गरेर जानुहोस् है।
5: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोप्राइटर रामजी परियार, फोन नम्बर 98 41 68 67 64 98 41 68 67 64।
6: बाबा बाबा म चाँडै स्कुल जान्न।
7: म पनि स्कुल जान्न मम्मी।
8: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
9: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
8: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
10: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
11: पाइप कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
10: अरू अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, निलकण्ठ नगरपालिका 3 पुछार बजार थारिन एमाले चोकबाट 6 घर तल
11: काठमाडौँ जाने बाटोपट्टि।
10: प्रोप्राइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 98 61 70 45 54
11: 98 61 97 65 47।

शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ।

মাঝে মাঝে কাইলা, আমি ওদের ঠাকুরি।

sido luego curado. मानव दुनिया कल्पना गरेर यो जाटो बुझाटो बनाएको हुनाले चाहिँ काला गोरा छन्, त्यस कारणले गर्दाखेरि चाहिँ अब

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: लगातारको बाढ़ी र पहिरोका कारण विभिन्न ठाउँमा 10 जनाको मृत्यु। मनाङमा हिम पहिरो जाँदा 10 जना आरोही तथा सहयोगी सम्पर्कविहीन।
0: महाकाली, नारायणी, तिनाउ लगायतका नदीको जलस्तर खतराको तहभन्दा माथि। पहिरोका कारण पृथ्वी राजमार्ग तथा नारायणगढ़ मुलिन सड़क अवरूद्ध।
1: पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ। सुरक्षा थ्रेट आएपछि कार्यालयमा बोलाइएको प्रहरीको जिकिर।
0: ट्रम्पद्वारा इरानको युद्धविराम प्रस्ताव अस्वीकार। हर्मुज स्ट्रेट खुलाउने सम्झौताको प्रयास असफल।
1: र युरोपेली नेशन्स लीग फुटबलमा इंग्ल्याण्ड विरूद्ध स्पेनको रोमाञ्चक जीत।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
3: नमस्कार।
2: अनि कर्सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाइ, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लो गार्ड र डेट फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: जीवन।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। लगातारको बाढ़ी र पहिरोमा परि विभिन्न ठाउँमा 10 जनाको मृत्यु भएको छ। पहिरोमा परि बागलुङ र म्याग्दीमा 4 तथा पाल्पामा 2 जनाको ज्यान गएको हो। बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका 4 जनाको मृत्यु भएको छ। निसीखोला गाउँपालिका 3 39 वर्षीय श्याम कुमारी विक, उहाँका 3 छोरा 12 वर्षीय मनोज, 9 वर्षीय मुकेश र 5 वर्षीय निशान विकको मृत्यु भएको हो। गाउँपालिकाका उपाध्यक्ष प्रेमबहादुर घरतीका अनुसार उनको गोठ पुनिदा भैंसी समेत मरेको छ। सोहीवड़ाको एङबेङ गाउँमा जंगबहादुर खड्काका 25 बाख्रा खोलाले बगाएकोमा 9 मरेका छन्। यस्तै म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा पहिरोका कारण 4 ज्यान गएको छ। गाउँपालिकाका अध्यक्ष भरत कुमार पुनका अनुसार वड़ा नम्बर 3 दानामा घर पुरिएर 2 र वड़ा नम्बर 5 पनि 2 ज्यान गएको छ। पहिरोका कारण सड़क सञ्जाल अवरूद्ध भएकाले प्रभावित क्षेत्रमा तत्काल पुग्न समस्या भएको उहाँले बताउनुभयो। यसैगरी पाल्पामा पहिरोमा परि 2 मृत्यु भएको छ, 3 बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी भीमलाल भट्टराईका अनुसार पहिरोमा पुरिएर माथागढ़ी गाउँपालिका 2 रूपसे रजौलीका 75 वर्षीय शेरबहादुर चिदी र रिद्धिकोट गाउँपालिका 6 ठिमुरेकी 59 वर्षीय कृष्ण कुमारी सारूको मृत्यु भएको हो। रिद्धिकोट 6 ठिमुरेमा घर पुरिएर बेपत्ता भएकी सारूको खोजी गर्ने क्रममा सब फेला परेको हो भने चितीको आफ्नै घरमाथिबाट खसेको पहिरोमा पुरिएर ज्यान गएको प्रहरीले जनाएको छ। यसैगरी माथागढ़ी गाउँपालिका 3 कसेनीमा आइतबार आज बिहान करिब 5 बजेतिर घरमाथिबाट पहिरो खस्दा लीलबहादुर घरती मगरको घर पूर्ण रूपमा पुरिएको छ। पहिरो जाँदा घरभित्र सुतिरहेका घरधनी लीलबहादुर घरती, झरना घरती र दिना घरती बेपत्ता भएको स्थानीय वडाध्यक्ष तेजबहादुर घरती मगरले जानकारी दिनुभयो। बेपत्ताहरूको खोजी कार्य जारी छ।
1: मनाङको नारफू क्षेत्रमा पर्ने 7126 मिटर अग्लो हिमलुङ हिमालमा हिम पहिरो जाँदा 10 आरोही तथा सहयोगी सम्पर्कविहीन भएका छन्। एक्सपिडिशन अपरेटर्स एसोसिएशन नेपालका महासचिव ऋषि भण्डारीले घटनाको पुष्टि गर्दै हिम पहिरोमा परि 10 सम्पर्कविहीन भएको बताउनुभयो। उहाँका अनुसार इमेजिन नेपाल प्रणालीका 2 र हिमालयन होलिडेज नेपालका 8 सम्पर्कविहीन भएका हुन्। पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेले पनि घटनाबारे विभागले बुझ्ने प्रयास गरिरहेको बताउनुभयो।
0: भारी वर्षापछि तिनाउ नदीमा आएको बाढ़ीले 5 घर बगाएको छ। अरू 5-6 घर जोखिममा परेका छन्। गैराती आएको बाढ़ीले बुटवल उपमहानगरपालिका 11 ती घर बगाएको हो। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता डीएसपी कृष्ण कुमार चन्दका अनुसार हिजो राति नै बाढ़ीको जोखिममा रहेका 500 सुरक्षित स्थानमा सारिएको छ। अरू 50-60 दुर्गा मन्दिरस्थित होल्डिङ सेन्टरमा राखिएको छ। कालीगण्डकी नदीको बाढ़ीले पर्वतको जलजलामा 20 भन्दा बढ़ी घर बगाएको छ। वड़ा नम्बर 8 फर्से क्षेत्रमा अहिलेसम्म 20 भन्दा बढ़ी घर बगाइसकेको र यो क्रम अझै पनि जारी रहेको वड़ाध्यक्ष हरिविकास जीसीले जानकारी दिनुभयो। उहाँका अनुसार काली गण्डकीको बाढ़ी अझै बस्तीतिर पस्न थालेको छ। मान्छेहरूलाई सुरक्षित गर्ने बाहेक अरू कुनै विकल्प नरहेको उहाँले बताउनुभयो। गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले लामा खेतमा पनि केही घर बगाएको जानकारी पाएको र आफू प्रभावित क्षेत्रतर्फ गइरहेको जानकारी दिनुभयो। यसैबीच काली गण्डकी जलविद्युत आयोजनाको उत्पादन बन्द गरिएको छ। काली गण्डकी नदीमा पानीको बहाव उच्च भएपछि स्थित कालीगण्डकी जलविद्युत केन्द्रबाट उत्पादित 144 मेगावाट विद्युत उत्पादन बन्द गरिएको केन्द्रका प्रमुख आत्मेश पौडेलले जानकारी दिनुभयो। पानीको बहाव निकै बढ़ेपछि मिरमी स्थित कालीगण्डकी विद्युत आयोजनाका विद्युत उत्पादनका सबै ढोका खोलिएका छन्। निरन्तर बढ़दै गएको वर्षाका कारण विद्युत उत्पादनको ड्याम क्षेत्र र आसपासका बस्तीको जोखिमलाई मध्यनजर गर्दै शनिबार रातिदेखि विद्युत उत्पादन रोकिएको जनाइएको छ।
1: यसैबीच लगातारको वर्षापछि महाकाली नदीमा पानीको बहावले खतराको तह पार गरेको छ। पानीको सतह 1,97,774 क्युसेक पुगेपछि प्रहरीले चार पंगडे सवारी साधन आवागमनमा रोक लगाएको छ। यो सँगै नेपाल भारत आउजाउ गर्ने सवारी साधन रोकिएका छन्। निरन्तरको वर्षाका कारण सुदूरपश्चिमका पहाड़ी जिल्लामा छोटो तथा लामो दूरीका सवारी साधन सञ्चालनमा समेत रोक लगाइएको छ। मौसममा सुधार नआएपछि भोलि बिहानसम्मका लागि सवारी साधन आवागमनमा लगाइएको हो। यस्तै नारायणी र सहायक नदीहरूमा पानीको सतहले खतराको तह पार गरेको छ। बाढ़ी पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाका अनुसार नारायणी नदीमा खतराको तह 9 मिटर मानिएकामा जलसतह 11 मिटर भन्दा माथि पुगेको छ। देवघाट बाढ़ी मापन केन्द्रमा आज बिहान 11 बजे वरपर अधिकतम तापक्रम 13 मिटरसम्म पुगेको छ। आज साँझसम्मै नदीको जलसतह खतराको तहभन्दा माथि रहने सम्भावना छ। यसैगरी नारायणीका प्रमुख सहायक नदीहरूमध्ये कालीगण्डकीमा बाप खतराको तहभन्दा निकै माथि पुगेको छ। सेती, मादी, मर्स्याङदी, दरौदी र चेपे नदीमा बाप सतर्कता तहभन्दा माथि रही बढ़दो क्रममा छ। बुढ़ी गण्डकी र त्रिशुली नदीमा पनि बाप सतर्कता तह नजिक पुगेको छ। चितुवन र नवलपरासीका नारायणी नदी आसपासका होचा तथा डुबान सम्भावित क्षेत्रका नागरिकलाई तत्काल सुरक्षित र अग्लो स्थानतर्फ स्थानान्तरण गर्न अनुरोध गरिएको छ। नारायणी नदी आसपासका बस्तीहरू पनि डुब्न थालेका छन्। बंगालको खाड़ीमा विकसित भएको न्यूनचापीय प्रणाली कमजोर हुँदै जाँदा आज कोशी र मधेस बागमती प्रदेशका जिल्लामा जोखिम कम हुँदै गएको छ। मौसमविदहरूका अनुसार आजबाट बागमती प्रदेशदेखि पूर्वतिरका जिल्लामा वर्षा रोकिने सम्भावना छ। कोशी प्रदेशबाट यो प्रणाली बाहिरिसकेको छ। आजबाट मधेस र बागमतीमा रहेको हल्का प्रभाव हट्दै जाने सम्भावना छ। अपरान्हदेखि कोशी मधेसका साथै काठमाडौँ उपत्यका सहित बागमतीमा उल्लेख्य मौसममा सुधार देखिने सम्भावना छ। तर गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशतिर आज पनि वर्षा जारी रहनेछ। यद्यपि अघिल्लो दिनको तुलनामा भने वर्षाको क्षेत्र र मात्रा कम हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
0: यस्तै वर्षाका कारण 70 मा 500 भन्दा बढ़ी घर डुबानमा परेका छन्। हनुमान नगर, कंकालिनी नगरपालिका 5, 7, 12, 13 को बस्तीमा बाढ़ी पश्चात 483 र तिलाठी कोइलाडी गाउँपालिका 4 र 5 मा बाढ़ी पस्दा 17 गरी 500 घर डुबानमा परेका छन्। यसबाट 2,000 भन्दा बढ़ी परिवार प्रभावित भएको हनुमान नगर कंकालिनी नगरपालिकाका प्रमुख वीरेन्द्र माझीले जानकारी दिनुभयो। यता मर्स्याङदी नदी थुनिएपछि मनाङको तालगाउँ फेरि डुबानमा परेको छ। नासो गाउँपालिका स्थित उक्त गाउँ नदीको बाब थुनिएर जलमग्न भएको हो। गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरूङका अनुसार केही घर डुबानमा परे पनि मानवीय क्षति भने नभएको खबर छ। यसअघि 2078 सालमा बाढ़ीले बगेको उक्त तालगाउँ केही समय अघि मात्रै पुननिर्माण सकिएको थियो। अहिले फेरि डुबानमा परेको हो। गाउँपालिकाका अध्यक्ष गुरूङका अनुसार बाढ़ी र पहिरोका कारण गाउँबाट बाहिरिने उत्तर र दक्षिण दुवैतर्फका सड़क मार्गहरू पूर्णरूपमा अवरूद्ध भएका छन्।
1: मर्स्याङदी नदी थुनिएपछि मनाङको तालगाउँ फेरि डुबानमा परेको छ। यता नागडुङ्गा मुगलिन सड़क खण्डको विभिन्न 10 ठाउँमा पहिरो गएको छ। नागडुङ्गा मुगलिन सड़क आयोजनाका अनुसार आज बिहान कृष्ण भीर, ज्यामिरे घाट, चौकी भीर, घोप्टे भीर र सिमलधारामा पहिरोका कारण दुईतर्फी सड़क अवरूद्ध छ। शीतल बजार, गोमती खोला, हुग्दी खोलादेखि जवाङ खोला, फिस्लिङ, चुम्लिङटार र धारापानी क्षेत्रमा पहिरो खसेको छ, जसका कारण ती क्षेत्रमा एकतर्फी सड़क सञ्चालनमा छ। आयोजनाका अनुसार पानी पर्न रोकिएपछि सबै स्थानमा आवश्यक उपकरण परिचालन गरी अवरूद्ध सड़क खोलिनेछ। त्यस्तै मुगलिन नारायणगढ़ खण्डको नाम्सी खोला माथिबाट लेदोसहितको पहिरो खस्ता सड़क दुईतर्फी अवरूद्ध बनेको छ। अहिले सड़क खुलाउने प्रयास भइरहेको छ। डिभिजन सड़क कार्यालय मार्फत मेसिन उपकरण परिचालन गरी बाटो हटाउने कार्य भइरहेको सड़क डिभिजन भरतपुरले जानकारी दिएको छ। सोही खण्डको सिमलतालमा त्रिशुली नदीले कटान गर्दा सड़कको आधा भाग भाँसिएको छ। त्यो ठाउँमा एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको छ।
0: पूर्व प्रधान न्यायाधीश सोलेन्द्र शमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएको छ। गैराती उनको महाराजगंज स्थित निवासबाटै काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिनुको कारणबारे प्रहरीले औपचारिक रूपमा जानकारी नदिए पनि उनको ज्यान असुरक्षा रहेको भन्दै नेतृत्व तहबाट खबर गरिएपछि प्रहरीकोमा लिएर राखिएको हो। माथिको आदेशमा पक्राउ गरिएको प्रहरी अधिकारीले अनौपचारिक रूपमा बताएका छन्। 2075 प्रधान न्यायाधीश भएका जबरा 2078 महाभियोग लागेपछि निलम्बनमा परेसँगै अवकाशमा गएका थिए। तर सर्वोच्चको संवैधानिक इजलासले जबरालाई महाभियोगबाट भने सफाई दिएको थियो। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार हिमालयज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-171 4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस् यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर.com पनि सुन्न सकिन्छ
1: अब बाँकी समाचार सोह्र श्राद्ध अर्थात पितृपक्ष आरम्भ भएको छ प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरू हुने पितृपक्षका दिन आज प्रतिपदा तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रमा उल्लेख गरिएको छ प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपरान्हपछि गर्नुपर्ने समितिका पूर्व सदस्य एवं धर्मशास्त्रविद प्राध्यापक डाक्टर देवमणि भट्टराईले बताउनुभयो आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण सिधादान र पिण्डदान गरिने भएकाले सोह्र श्राद्ध भनिएको हो समयलाई अपर प्रेत पक्ष आदि नामले पनि बुझिन्छ चाडपर्व यज्ञ यज्ञादि तथा ठूला कार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झने वैदिक सनातन हिन्दू शास्त्रीय परम्परा अनुसार सोह्र श्राद्ध गर्ने गरिएको छ यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ सोह्र श्राद्ध अपराह कालमा गर्नुपर्छ भन्ने शास्त्रीय वचन रहेको पनि उहाँले बताउनुभयो यो समयमा पनि कारणवश सोह्र श्राद्ध गर्न नसकिएमा कार्तिक कृष्ण औँसी अर्थात लक्ष्मी पूजाका दिन गर्न सकिन्छ कार्तिक कृष्ण औँसीमा पनि गर्न नसकिने भएमा वृश्चिक संक्रान्ति अर्थात मंगिरसम्म जुराएर गर्न सकिने धर्म सिन्धु नामक शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ पितृपक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात बडा दशैं शुरू हुन्छ
0: अब अन्तर्राष्ट्रिय समाचार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक साताभित्र व्यावसायिक पानी जहाजका लागि होर्मुज स्ट्रेट पुनः सञ्चारमा ल्याउने इरानको प्रस्तावलाई अस्वीकार गर्नुभएको छ व्हाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरानले ठूलो क्षति बेहोरेका कारण तत्काल स्ट्रेट खुलाउने सम्झौता गर्न चाहेको दावी गर्नुभयो यद्यपि आफूले उनीहरूको यो प्रस्ताव स्वीकार गरेको बताउँदै ट्रम्पले अमेरिकाले हाल सो जलमार्गमा पूर्ण नियन्त्रण राखेको र त्यहाँबाट ठूलो मात्रामा तेलको आवागमन भइरहेको उल्लेख गर्नुभएको छ उता इरानी विदेश मन्त्री अब्बास अराग्चीले तेहरानले मध्यस्थकर्ताहरूको आधिकारिक प्रतिक्रियाको प्रतीक्षा गर्ने बताउनु भएको छ यसअघि न्यूयोर्कमा उहाँले यदि आवश्यक शर्तहरू पूरा भएमा र जून महिनामा भएको समझदारी पत्रका बुँदाहरू कार्यान्वयन भएमा सात दिनभित्रै जलमार्ग खुलाउन सकिने बताउनु भएको थियो गत फेब्रुअरीमा युद्ध शुरू भएपछि विश्वको कुल ग्यास तथा तेल आपूर्ति करिब 500 भाग ओगट्ने यो महत्वपूर्ण जलमार्ग व्यावहारिक रूपमा बन्द रहँदै आएको छ यसैबीच नोभेम्बरमा हुन गइरहेको अमेरिकी कंग्रेसको चुनाव नजिकै जाँदा ऊर्जा मूल्यमा आएको अस्थिरता र आर्थिक दबावका कारण द्वन्द अन्त्य गर्न ट्रम्पमाथि दबाव पनि बढ़दै गएको छ
1: अब खेल समाचार युरोपेली नेशन्स लीग अन्तर्गत नयाँ सिजनको पहिलो खेलमा स्पेनले इंग्ल्याण्डलाई पराजित गरेको छ पिम्बली रंगशालामा गैराती भएको रोमाञ्चक खेलमा स्पेनले 2-1 गोलले पछि परेको अवस्था उल्ट्याउँदै 3-2 गोलको जीत निकालेको हो खेलको दोस्रो मिनटमै लामिन यामालले गोल गर्दै स्पेनलाई शुरूआती अग्रता दिलाएका थिए तर इंग्ल्याण्डले पहिलो हाफमै खेल उल्ट्यायो एन्थोनी गोर्डनले 36 मिनटमा गोल गर्दै खेल बराबरीमा ल्याए त्यसको 4 मिनटपछि कप्तान ह्यारी केनले गोल गर्दै इंग्ल्याण्डलाई 2-1 अग्रता दिलाएका थिए दोस्रो हाफमै स्पेन पुनः खेलमा फर्कियो एलेक्स बायनाले 60 मिनटमा गोल गर्दै खेल 2-2 बराबरीमा ल्याए त्यसपछि मिकेल ओयाल जाबालले 74 मिनटमा गोल गर्दै स्पेनलाई 3-2 अग्रता दिलाए त्यसपछि इंग्ल्याण्डले बराबरी गर्ने अवसर पाए पनि सदुपयोग गर्न सकेन ह्यारी केनले पेनाल्टीमा प्रहार गरेको बल बारमा लागेर फर्किएको थियो यस जीतसँगै स्पेनले राष्ट्र लीगको समूह A3 विजय शुरूआत गरेको छ समूहमा स्पेन र इंग्ल्याण्डसँगै क्रोएसिया र चेक गणतन्त्र पनि छन्
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक
1: लगातारको बाढ़ी र पहिरोका कारण विभिन्न ठाउँमा 10 जनाको मृत्यु मनाङमा हिम पहिरो जाँदा 10 जना आरोही तथा सहयोगी सम्पर्कविहीन
0: महाकाली नारायणी तिनाउ लगायतका नदीको जलस्तर खतराको तहभन्दा माथि पहिरोका कारण पृथ्वी राजमार्ग तथा नारायणगढ़ मुलुङ सड़क अवरूद्ध
1: पूर्व प्रधान न्यायाधीश सोलेन्द्र शमशेर जबरा पक्राउ सुरक्षा थ्रेट आएपछि कार्यालयमा ल्याइएको प्रहरीको जिकिर
0: ट्रम्पद्वारा इरानको युद्धविराम प्रस्ताव अस्वीकार होर्मुज स्ट्रेट खुलाउने सम्झौताको प्रयास असफल
1: र युरोपेली नेशन्स लीग फुटबलमा इंग्ल्याण्ड विरूद्ध स्पेनको रोमाञ्चक जीत
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र बिदा हुन्छौ, नमस्कार।
5: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com
6: परायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स एमाले चोकबाट तोरी मिल जाने बाटो सम्पर्क नम्बर 9849185737।
7: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने खत्तेरी
8: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
7: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
8: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
9: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभन्दा होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470 9851-87882 गोल्छे बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
8: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा
10: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा
8: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ
10: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ
8: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-37-54
10: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नुहोला
11: बाबा बाबा म टाढो स्कुल जान्न
12: म पनि स्कुल जान्न मम्मी
13: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
14: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
13: किन नहुनु नि हामीले धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि
9: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
14: पाइप कभर रेनकोट विभिन्न ब्रान्डका छाता
9: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार थालिङ एमाले चोकबाट 6 घर तल
14: काठमाडौँ जाने बाटोपट्टि
9: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861-7045-54
14: 9861-7045-47
15: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: फरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849185737।
1: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
2: होइन सर, के सोचिरहनु भएको छ?
1: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
2: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
3: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
1: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका, सम्पर्क नम्बर 9851108878 र 9808878778।
4: लस्तो है मेबे फेबेमा रङमाझे आरसीसी दिम गोरा चहरा दिन प्रे र खोरमा नग फारममा असिम चमटारकी ट्रनेलमा सिङ्बै सुर सेन्जेपल मुबा होले सिङ्बै सुर मुसम ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी दिम फिटिङ सिङ्बै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असेम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुभा क्रङ्गुर्नाले बजार कोर्ब आहि नै रोमा सेगो बरो ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 01052470 असेम 9851187882 फोन सिङजिम सेगो है रोमा।
5: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सटिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौन हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
5: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
4: 9851-87882, गोल्छे बजारको लागि 010-4031-16 र 9200 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
6: बाबा बाबा, म टाढो स्कुल जान्न।
7: म पनि स्कुल जान्न मम्मी।
8: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
9: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
8: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
4: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
5: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
4: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, निलकण्ठ नगरपालिका 3 पुछार बजार धादिङ एमाले चोकबाट 6 घर तल
5: काठमाडौँ जाने बाटोपट्टि।
4: प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 9861-7045-54
5: 9861-7045-47।
10: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
11: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
5: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, निलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
11: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
5: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
4: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 9855-97838 र 9800-32-40723।
5: भाइको बिहे पनि आइसक्यो, भान्जोको पनि पास्नी छ, घरगहना बनाउने जिम्मा पनि माफलाई दिएको छ। होइन, भरपर्दो र विश्वासिलो सुनचादी पसल कहाँ होला?
12: ल, स्टुडियो हरि आर्ट सुनचादी पसल भएपछि के को चिन्ता? त्यहाँ त हामीले जस्तो भन्यो त्यस्तै डिजाइनको गरगहनाहरू बनाइन्छ नि।
5: हजुर, हामी कहाँ आधुनिक डिजाइनका आकर्षक गरगहना, रानीहार, मंगलसूत्र, तिलहरी, नौगेडी, सिक्री, मुन्द्रा लगायत अर्डर अनुसार सम्पूर्ण डिजाइनका गरगहनाहरू बनाइन्छ।
12: स्टुडियो हरि आर्ट सुनचादी पसल, नीलकण्ठ नगरपालिका तीन, बीच बजार चोक धादिङ, प्रोप्राइटर हरि कुमार श्रेष्ठ, सम्पर्क नम्बर 010-520-314 र 9860-5551-66।
13: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलीको गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
1: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने खत्तेरी
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाएछ त
1: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
2: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
3: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470 9851-87882 गोल्छे बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
2: पावर वाला चश्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चश्माहरू अब एकै ठाउँमा
0: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चश्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा
2: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावर वाला चश्मा 5 मिनटमै तयार गरिन्छ
0: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चश्माहरू पाइन्छ
2: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-37-54
0: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नुहोला
4: अफिसको डेकोरेसन त सबै सकियो अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने कहाँ गएर किन्ने होला
5: होइन सर के सोचिरहनु भएको छ
4: हेर न बाबु अफिसको डेकोरेसन त सबै सकियो यो टेक्निकल सामानहरू किन्नु पर्ने कहाँ गएर किन्ने होला
5: ल सर हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता
6: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ सम्पर्क नम्बर 9851-108878 र 9908887878
7: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर।
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोप्राइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: घरायसी प्रयोग होस् वा होटल, रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 9849185757।
3: बुढा, आज इन्टरभ्यू थियो के भयो त?
4: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
3: होइन, के भन्छ, कसरी नि?
4: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
3: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कूल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाइ गरिन्छ। प्रोप्राइटर रितेश परियार। सम्पर्क मोबाइल नम्बर 9849185710, 9849185710।
5: बाबा बाबा, म त आज स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
9: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
10: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
9: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ, एमाले चोकबाट 6 घर तल
10: काठमाडौँ जाने बाटोपट्टि।
9: प्रोप्राइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454,
10: 9861705454।
11: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: नेपालका वरिष्ठ विशेषज्ञ डाक्टरहरूबाट सामान्य समस्यादेखि जटिल रोगसम्मको सफल उपचार गजुरी अस्पतालमा।
1: दैनिक रूपमा ज्वरो आउने, खोकी लाग्ने, पुरानो दम, मोटो दुख्ने, पुरानो ग्यास्ट्रिक, पेट फुल्ने, अल्सर, मृगौलाको पत्थरी, पिसाब फुल्ने, महिलाहरूको महिनावारी गडबडी, सानो पेट दुख्ने, युनाङ्गमा घाउ खटिरा आउने, सेतो पानी बग्ने, हाड जोर्ने, भाँचिएको या मर्किएको, छमछम गर्ने एवं कम्मर दुख्ने, घुँडा दुख्ने वा सुन्निने समस्याहरूको परीक्षण,
0: छाला चिलाउने, छालामा देखिएको दुबी, दाद, लुतो, कोठी, त्यस्तै नाक कान घाँटी सम्बन्धी समस्याहरूको सफल उपचारका साथै बाल बालिकामा भएको समस्याको समाधानका लागि गजुरी अस्पताल, गजुरी एक, गजुरी बजार, धादिङ। फोन 010-40-23-29।
2: प्रबन्ध निर्देशक राम कार्की, मोबाइल 98-4-50-89-394।
3: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
4: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ, हजुरलाई के थाहा?
5: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
3: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
5: ल भाइको हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
4: किन नि बाबा?
5: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
4: हस् बाबा।
6: कृष्ण सप्लायर्स, धादिङ बिस्ट्री पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
7: सम्पर्क मोबाइल 97-41-031-429।
8: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
9: लस्त है मेबे फेबेमा रङमाझे आरसीसी दिम बोरा चहरा दिम प्रे र खोरमा नग फारममा असिम टमाटर कि ट्रनेलमा सिङबै सुर सिङजेपल मुबा होले सिङबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी दिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरलाई जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असेम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुभा क्रङले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम चोल्री। सम्पर्क नम्बर चाहिँ 010-520-470, असेम 98-511-87-882। फोन सिङजिम सेगो है रोमा।
10: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारिदाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस
3: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
2: 98-5-11-87-882 गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
4: मैले गहना लिएर थिएँ
5: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकि छैन अनि कहाँबाट लिएर आने गहना
4: नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट
5: अनि अघि नै भन्नु पर्दैन त कम बाढी छैयो
6: हजुर हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सिक्री औठी मंगलसूत्र हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहना
4: सुन्नु न मैले गहना लिएर थिएँ
5: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकि छैन अनि कहाँबाट लिएर आने गहना
4: नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसमा रहेको आरके सुनचाँदी पसलबाट

0: सम्पर्क मोबाइल नम्बर 9841639953।
1: बाजेदेखि नातिसम्म, विश्वास हाम्रो माथिसम्म, सुनचाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम, आरके सुनचाँदी पसल।
2: ओहो, हैन के हो, अझ हातमा सुनको औठी पनि?
3: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि।
2: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले। रोमन मोबाइल पसल धादिङ बेसीमा।
3: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
2: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुको साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
3: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
2: प्रोप्राइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841497913 र 9813915।
4: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
5: दादा दादा, म टाढो स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
1: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
9: पाइप कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
1: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट 6 घर तल
9: काठमाडौँ जाने बाटोपट्टि।
1: प्रोप्राइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454।
9: 9861975447।
10: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: रेडियो बिहानी
1: 97.6 मेगाहर्ट्ज। लगातारको वर्षाले चार दिनमा 12 जनाको मृत्यु। कालीगण्डकीले पर्वतमा 80 घर बगायो। ठाउँ ठाउँमा सड़क र विद्युत अवरूद्ध। क्षतिको थप विवरण आउने क्रम जारी। तिनाउ नदी आसपासका क्षेत्रमा उच्च सतर्कता। नदीको बहाव उच्च बन्दै गएपछि नारायणी पुलमाथि सवारी साधन चलाउन र हिडडुलमा प्रतिबन्ध। अन्नपूर्ण, मनासलु र गौरी शंकर संरक्षण क्षेत्रमा पदयात्राका लागि नयाँ नियम र पूर्व सतर्कता लागू। पक्राउको कारण नै नखुलाई पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणालाई छाडियो। लगाइयो परिवारको जिम्मा। पक्राउ र रिहासँगै विभिन्न टीका टिप्पणी। रूसी आक्रमणबाट युक्रेनको 25% इन्टरनेट पूर्वाधारमा क्षति। दक्षिण अफ्रिकामा दुई छुट्टा छुट्टै गोलीकाण्ड। 27 जनाको मृत्यु, 26 जना घाइते। र विश्व सितोरियो कराटेमा एरिका गुरूङलाई दोस्रो स्वर्ण पदक। यूएफए नेशन्स लीगको फुटबल खेलमा इंग्ल्याण्ड विश्व विजेता स्पेनसँग 3-2 गोल अन्तरले पराजित।

0: एलजी ले ले आयो नया एलजी एसेंशियल सीरीज अब किफायती मूल्य में रेफ्रिजरेटर वॉशिंग मशीन एसी को कंप्लीट रेंज 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट ईएमआई नागरिकता भए पुग्छ हर एक घर को खुशी घर घर में एलजी एलजी लाइफ्स गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं विभिन्न स्थानमा वर्षा जारी र क्षति सम्बन्धी खबरबाट मनसून शुरू भए यता वर्षाका कारण उत्पन्न बाढ़ी पहिरोमा परिहालसम्म देशभर 12 जनाको मृत्यु भएको छ पछिल्लो 24 घण्टामा मात्र 6 जनाको ज्यान गएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण प्राधिकरणका प्रवक्ता शान्ति महतले बताउनु भएको छ मृत्यु हुनेमा पाल्पाका एकजना सिराहाको एकजना सुर्खेतमा एकजना र रोल्पामा एकजना हुनुहुन्छ यस्तै बागलुङमा एकजना रूकुम पश्चिमका एकजनाको मृत्यु भएको छ काभ्रे पलाञ्चोकमा एकजना मकवानपुरमा एकजना रहेको प्रवक्ता महतले जानकारी दिनुभएको छ र त्यसै गरी पाल्पाका एक महिला बेपत्ता हुनुहुन्छ अविरल वर्षासँगै आएको बाढ़ी पहिरो र रूख ढलेर देशका विभिन्न भागमा प्रमुख राजमार्ग तथा सड़क खण्ड पूर्ण रूपमा ठप्प भएका छन् प्राधिकरणले आज दिउँसो 1 बजेसम्मको अध्यावधिक विवरण जारी गर्दै यात्रा गर्दा विशेष सतर्कता अप्नाउन सर्वसाधारणलाई आग्रह गरिरहेको छ बागमती प्रदेशका प्रमुख सड़क बाढ़ी र पहिरोका कारण पूर्ण रूपमा अवरूद्ध भएका छन् पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्ण भीर परेवा भीर र टिडरा सखानीमा पहिरो खस्नका साथै चितवनको धारापानीमा सड़क भाँसिएर यातायात ठप्प छ यस्तै कान्ति लोकपथ अन्तर्गत ललितपुरको बागमती र गोदावरी क्षेत्रमा पहिरो र रूख ढलेका कारण मकवानपुरको खरे खोल्सामा लेदवाई सड़क अवरूद्ध छ बीपी राजमार्ग अन्तर्गत काभ्रेको घुमाउने काला ढुङ्गा पिन्थली भेषीमा सड़क कटान र पहिरोका कारण यातायात ठप्प छ सिन्धुलीको बालुवामा पनि सड़क अवरूद्ध भएको छ उता मध्य पहाड़ी राजमार्ग अन्तर्गत निशीखोला बड़ीकाड र ढोरपाटन क्षेत्रमा पहिरो खसेर सवारी आवागमन रोकिएको छ गण्डकी प्रदेशका मनाङ मुस्ताङ म्याग्दी पर्वत तनहुँ लमजुङ र बागलुङ क्षेत्रका सड़क पहिरोका कारण पूर्ण रूपमा प्रभावित छन् मन्थली खुरकोट चामी बेसी शहर जोमसुन कोरोला तथा बेनी जोनसुन सड़कमा पनि पहिरोले बाटो बन्द छ लुम्बिनी प्रदेशको गुल्मी स्थित कालीगण्डकी करिडोर अन्तर्गत राक्से सिस्नेभीर र ताल्लो खादमा पहिरो खसेर बाटो अवरूद्ध छ कर्णाली प्रदेशमा कर्णाली राजमार्ग अन्तर्गत कालीकोटको शुभ कालिका र तिला गुफा लगायतमा पहिरोका कारण सवारी ठप्प छन् राप्ते राजमार्गको सल्यान खारखोला खण्ड र भेरी करिडोरको डोल्पा अन्वे दुला खण्डमा पहिरो जाँदा यातायात सेवा पूर्ण रूपमा अवरूद्ध भएको छ प्राधिकरणले अवरूद्ध राजमार्गमा पहिरो पछ्याउने र सड़क सुचारू गर्ने कार्य निरन्तर भइरहेको जनाएको छ बाढ़ी पस्दा त्यहाँ पर्वतमा पनि ठूलो क्षति भएको छ जलजला गाउँपालिका 8 फर्सेमा करिब 80 घर बगेको खबर छ आज गैरातीदेखि बस्तीमा बाढ़ी पस्न थालेपछि स्थानीय सुरक्षित स्थानमा गएको प्रहरीले जनाएको छ यस्तै मानवीय क्षति भएको नभएको भने यकिन हुन सकिरहेको छैन र बाढ़ीबाट अन्य घर समेत उच्च जोखिममा रहेको खबर पाएपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर 25 चण्डिकागण पर्वत र नेपाल प्रहरीको संयुक्त टोलीले स्थानीय तथा जिन्सी सामानलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिरहेको छ यस्तै गरी घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ र त्यहाँ विद्युत तथा फोन सम्पर्कमा रहेको पनि त्यहाँ समस्या भएको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभएको छ उता तिनाउ नदीको बाढ़ीले बुटोलका 6 घर बगाएको छ र नदी तटीय क्षेत्रमा अहिले जोखिमको स्थिति सिर्जना भएको छ तिनाउ नदीमा आएको भीषण बाढ़ीले रूपन्देहीको बुटोल उपमहानगरपालिका 11 माथिल्लो मजुवा क्षेत्रका 6 घर बगाएको छ र शनिबार राति आएको बाढ़ीले नदी किनारामा रहेका 2 पक्की र 4 कच्ची घर बगाएको छ जिल्ला प्रहरी कार्यालयका रूपन्देहीका प्रवक्ता प्रहरी नायक उपरीक्षक कृष्ण कुमार चन्दले सो जानकारी दिनुभएको छ लगातारको वर्षाका कारण तिनाउ नदी र आसपासका खोलामा जलस्तर बढ़ेपछि गत शुक्रबारदेखि बुटोलका तटीय क्षेत्रमा जोखिम पैदा भएको छ बुटोलमा तिनाउ नदीको तटीय क्षेत्रमा रहेका करिब 200 घर बाढ़ीको जोखिममा परेका छन् र त्यहाँ प्रभावितलाई उद्धार गरी अन्य स्थानमा सारिएको छ र बुटोल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे यतिखेर हाम्रो सम्पर्कमा हुनुहुन्छ र त्यहाँको पछिल्लो अवस्थाबारे हामीलाई जानकारी दिँदै हुनुहुन्छ तिनाउ नदीमा पानीको सतह लगातार बढ़िरह्यो र विभिन्न अहिले त्यहाँ स्थितिहरू देखा परेका छन्। हिजोदेखि नै बुटवलको अवस्था कस्तो छ र अहिले जोखिम कतिको छ अथवा हटिसकेको के छ स्थिति?
3: बुटवलको अवस्था हिजो राति 10:30 12 बजेसम्म अलिक जोखिमको अवस्था थियो र हामी रातिमा झन्डै 1200 जति व्यक्तिहरूलाई विभिन्न विद्यालयमा मन्दिरमा लगेर राति राख्यौं र अहिले बुटुल 11 को सिरान गाउँ टप मचुवामा 3 घर बगाएको छ, 2 घर क्षति भएको छ। अन्यत्र त्यस्तो अप्रिय समाचार अहिलेसम्म सुन्नु परेको छैन। तर बुटुलमा बुटुलको मात्रै पानी नआउने, पाल्पामा पानी पर्दा पनि बुटुललाई जोखिम हुने भएका कारणले पाल्पामा कति पानी पर्छ र त्यसको कति असर पर्छ भन्ने कुरा अझै आजको रात एक दिन हाम्रो लागि केही समस्या जस्तो देखिन्छ।
2: खास गरी बाढीबाट बुटुलका कुन कुन क्षेत्र र बस्ती सबैभन्दा बढी प्रभावित भएका छन्?
3: यसबाट बुटुल 3 को ज्योतिनगर मिलन पथ पहिरोमा केही हुन्छ कि भन्ने चिन्ता थियो, अहिलेसम्म त्यहाँ हामी सुरक्षित देखिएका छौं। त्यसै गरी 3 खोलाको चिडिया खोला, वार्ड नम्बर 5 को ज्ञानोदय माविको पछाडि हाट बजार पछाडिको क्षेत्र, 3 पुलको तल अलिकति बस्ती बसेको छ त्यो क्षेत्र, र वार्ड नम्बर 6 को सुन्दर नगर र धेरै जसो वार्ड नम्बर 11 का सिरान गाउँ टप मजुवा, सिरान गाउँ मजुवा देखि लिएर बिनापाती, प्रगति नगर, हात्तीसुड, बुद्ध नगर र तल 17 को रानीगंज, यी ठाउँहरू र दानव नदीतर्फ पनि केही भागमा समस्याहरू देखिएको छ। हिजो पानी 1:30 अलिक कम भएका कारणले हामीलाई त्यो समस्या आएन, तर आज कति पानी पर्छ देखिन हुन सकेको छैन। त्यस कारणले अब हिजो त हामी सुरक्षित रह्यौं, आज अलिकति सतर्कता अपनाउन र पूर्व यो तयारी गर्ने विषय हो, त्यसमा हामीले काम गरिरहेका छौं।
2: अहिले बुटोल लगायतका क्षेत्रमा त्यहाँ पानी पर्न रोकिएको छ कि परिरहेको के अवस्था छ?
3: दिउँसो रोकिएको थियो, घाम लागेको थियो अलिक केही समय, तर अहिले फेरि अलिअलि थोरै पानी पर्छ कि जस्तो छ। अब यो यस्तै रहने हो अथवा पानी पर्ने हो यो कुरा केही भन्न सकिने अवस्थामा छैन।
2: बुटवल तिनाउ नदीको जोखिम त एकातिर छँदैछ, माथिबाट पहिरो खस्ने जोखिम पनि बुटवलमा त्यत्तिकै छ। यसअघिका घटनामा पहिरोको जोखिम के कस्तो छ यो अहिलेको पानीले वर्षाले?
3: पहिरोको अवस्था बुटवल 1 र 2 को पाखा पानी क्षेत्रमा र वार्ड नम्बर 3 को ज्योतिनगर मिलन टोल र 4 को लक्ष्मीनगर क्षेत्रमा पहिरोको जोखिमको समस्या छ। तर यहाँ पनि हामीले धेरै पहिलेदेखि काम गरिराखेको र पूर्व तयारी भएका हुनाले अहिलेसम्म हामी सुरक्षित छौं। अब आजको दिनले बाँकी समय के कस्तो रहन्छ र स्थानीय जनताको अत्यन्त ठूलो सक्रियता, सुरक्षा निकायको सहयोग, जनप्रतिनिधि लगातार खटिराख्नु भएको छ, सबै जनप्रतिनिधिहरू यसले पनि र समाजका अभियन्ताहरूले पनि सहयोग गर्नुभएको छ, यसले पनि हामीलाई अलिकति पूर्व तयारीमा बल पुगेको छ। यो पूर्व तयारीले गर्दाखेरि हामी सुरक्षित हुन सकेका छौं।
2: नदी तटीय क्षेत्रका प्रभावित परिवारलाई यहाँहरूले व्यवस्थापन कसरी गरिरहनु भएको छ? उहाँहरूको अवस्था अहिले कस्तो छ?
3: नदी तटीय क्षेत्र प्रभावित व्यक्तिहरूलाई हामीले हिजो 1200 जतिलाई हामीले विभिन्न मन्दिरमा, विद्यालयमा लगेका थियौं। राति अकस्मात लानु परेको हुनाले अब केही समस्या त हुने नै भयो, तर बिहान पक्क फेरि उहाँहरू हाम्रो घरतर्फै हामी सुरक्षित छौं भनेर उहाँहरू आफ्नो घरमा जानुभयो। केही व्यक्तिहरू आफ्नो आफन्त कहाँ बस्नु भएको छ, विद्यालय भन्दा हाम्रो आफन्तहरू हुनुहुन्छ, हामी त्यहाँ बस्न हाम्रो व्यवस्था छ भनेर पनि भन्नुभएको छ। त्यस कारणले हाम्रो तयारी पनि अझै पनि तत्काल समस्या पर्यो भने 5000 जति व्यक्तिहरूलाई राख्नको लागि हामीले तयारी गरेर पूर्व तयारीका साथ सुरक्षा निकायसँग मिलेर काम गरेका छौं। तर स्थिति त्यहाँनिर पुग्न परेको छैन, चिन्ता लाग्दो अवस्था छैन, सतर्क रहन जरुरी छ।
2: हजुर, जस्तो अब बाढीको जोखिम अझै पनि बढ़िरहने हुँदाखेरि नागरिकले अहिले पनि के कस्ता सावधानीहरू अप्नाउनु पर्ला? जोखिम त कायमै छ अहिले पनि।
3: हाम्रो आग्रह र अनुरोध सबैमा के छ भने नदीको किनारमा अहिले पनि एक दिनलाई हामी कोही आफन्तकमा अथवा हामीले चाहिँ जति विद्यालय अथवा मन्दिरहरू अन्तर्राष्ट्रिय सभागृह हामीले तोकेको ठाउँमा गएर आज बसौं, खानाको व्यवस्था, त्यहाँ बस्ने व्यवस्था हामीले मिलाउँछौ, एक दिनलाई दुःख सुख सहेर जीवन जोखिम पर्नबाट बचौं, सावधानी अपनाऊ र सबैले यो कुरालाई गम्भीरतापूर्वक लिऊ भन्ने कुरा अनुरोध गर्न चाहन्छु।
2: हजुर, अहिले त अब वर्षातको बेला भयो, वर्षा धेरै भयो, अब यो तिनाउ नदीको बाढीबाट बुटोललाई सुरक्षित राख्न तत्काल र दीर्घकालीन रूपमा के गर्न आवश्यक छ जस्तो यहाँलाई लाग्छ?
3: होइन, हामीले थाई तत्वर्णनका कामहरू पनि धेरै गरेका छौं, चेक ड्यामहरू निर्माणका कामहरू पनि धेरै भएका छन्। यसमा प्राविधिकको राय र प्राविधिकको सल्लाहले काम गर्नुपर्छ र संघीय सरकारले अलिक यसको बजेटमा ध्यान दिनुपर्छ तत्वर्णनका कुराहरूमा भन्ने कुरा हामीले राखिरहेका छौं दीर्घकालीन रूपमा। अल्पकालीन रूपमा त अब हामीले गर्न सक्ने कामहरू जाली गेबिन जालीहरू लगाउने, छेकबार गर्ने, यस्ता कामहरू गरिरहेका छौं।
2: तिनाउको बाढ़ीले बुटोल आसपासका क्षेत्रमा जोड्ने सड़क अथवा पुलहरूलाई केही क्षति गरेको अवस्था छ अहिले पाल्पाबाट यता आउने अथवा
3: मलाई केही पहिरोहरू गइरहेको ठाउँको त छ सड़कले चाहिँ त्यहाँको इन्जिनियरले पाल्पाको इन्जिनियर महेश्वर रमसालजीले धेरै ठाउँमा सानो ठूला पहिरा गएको कुराहरू जानकारी गराउनु भएको थियो तर ठ्याक्कै पुलको बारेमा भने त्यस्तो अहिलेसम्म सूचना प्राप्त भएको छैन।
2: बुटोल आसपासको सो क्षेत्रमा पुलहरू अहिलेसम्म सुरक्षित नै छन्।
3: सुरक्षित छन् तर मेरो आग्रह छ यो बर्खा र यो जोखिमलाई हेरेर तत्काल आगमन अत्यन्त इमर्जेन्सी काम बाहेक नगर्नुहोला किनभने यो पानी रोकिएपछि पनि ढुङ्गा खस्ने पहिरो खस्ने काम भइराख्ने हुँदा अलिकति यसलाई एक दुई दिन समयमित हुन जरूरी छ।
2: हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
4: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी न हो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
5: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर चितवनको इच्छा कामना गाउँपालिका चार स्थित मनकामना केबल कारको गेटभित्रको सड़क भाषिएको छ। निरन्तरको वर्षासँगै गोर्खाको शहीद लखन गाउँपालिका तीन सिलिङटार जोड्ने झोलुङ्गे पुलमा त्रिशुली नदीको बहावले लगातार प्रहार गरेपछि केबल कारको गेटदेखि भित्रतर्फको सड़क भाषिएको हो। वर्षासँगै नदीले धार परिवर्तन गरेको र झोलुङ्गे पुलमा लगातार नदीले बहाव प्रहार गर्दा मुख्य राजमार्ग चर्किएको तथा भित्री सड़क भाषिएको इच्छा कामना गाउँपालिका चारका वडाध्यक्ष रूद्र उप्रेतीले जानकारी दिनुभयो। सड़क भाषिएपछि अहिले मनकामना केबल कार सेवा बन्द भएको छ। हेटौडा काठमाडौँ जोड्ने कान्ति लोकपथ अन्तर्गत भीमफेदी गाउँपालिका आठ बगुवा खोला नजिकै खरे खोल्सामा भीरबाट ढुङ्गा बालुवा र लेदोसहितको पहिरो खसेपछि सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ। इलाका प्रहरी कार्यालय ठिङ्गनबाट प्रहरी टोली खटिएर सड़क विभागसँग समन्वय गरी सड़क सञ्चालनको पहल भइरहेको प्रहरीले जनाएको छ। उक्त क्षेत्रमा अझै वर्षा भइरहेको प्रहरीले जनाएको छ। यसैबीच हेटौडा भैंसे भीमफेदी सिस्नेरी दक्षिणकाली सड़क खण्ड अन्तर्गत भीमफेदी गाउँपालिका दुई ज्यालटार ओडा नम्बर छ जुरीखेत र इन्द्र सरोवर गाउँपालिका तीन धारा खोल्सामा खसेको पहिरो हटाइएको छ। यता अविरल वर्षाका कारण धरान चतरा सड़क खण्ड अन्तर्गत हेटौडा उपमहानगरपालिका सोह्र शिरपाली चोक नजिकै सड़क छेउमा रहेका दशवटा विद्युतका पोल ढालेका छन्। लगातारको वर्षाका कारण जमीन कमजोर हुँदा सिमेन्ट बालुवा र रडबाट निर्मित पोल जमीनबाटै उक्किएर ढलेका छन्। पोल ढलेपछि विद्युतका तार समेत सड़कमा खसेकाले सड़क पूर्ण रूपमा अवरूद्ध भएको खबर छ। पूर्व प्रधान न्यायाधीश सोलेन्द्र शमशेर राणालाई प्रहरीले आज छाडेको छ। पक्राउ पुर्जे बिनै मध्यरातमा घरबाट गिरफ्तार गरिएका राणालाई पक्राउ गर्नुको कारण नखुलाई भर्खरै छाडिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयको ठाडो आदेशमा राणालाई पक्राउ गरिएको स्रोतको भनाइ छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रामेश्वर कार्कीका अनुसार उहाँलाई परिवारको जिम्मामा घर पठाइएको छ र पक्राउको कारण नै नखुलाई अहिले पूर्व प्रधान न्यायाधीश राणा छुटेपछि र लगतै
2: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
3: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका नौ आरुघाट बजार बंगैचा गोर्खा।
2: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा पाँच मिनटमै तयार गरिन्छ।
3: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
2: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843062616 र 9810323754।
3: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नु होला।
4: बाबा बाबा म टाढो स्कुल जान्न।
5: म पनि स्कुल जान्न मम्मी।
6: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर।
7: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
6: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
8: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
9: बाइक कभर रेनकोट विभिन्न ब्रान्डका छाता
8: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका तीन पुछार बजार थालिङ एमाले चोकबाट
9: काठमाडौँ जाने बाटोपट्टि।
8: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454
9: 9861705454।
10: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: होइन है भाउजू, कताजना लागेको हतार हतार गरेर
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: ल त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 9849518537।
3: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: भरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स एमाले चोकबाट तोरी मिल जाने बाटो सम्पर्क नम्बर 9849518537।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलीको गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764, 9141867764।
2: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
3: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
4: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
3: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
4: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 9855097838 र 9802340723। अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
2: छैन सर, के सोचिरहनु भएको छ?
4: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
2: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
3: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ, सम्पर्क नम्बर 9851108878 र 9808887778।
5: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849185737।
1: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
1: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
2: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
3: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 9851-87882, गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
4: दादा दादा, म त आज स्कुल जान्न।
5: म पनि स्कुल जान्न मम्मी।
6: सुन्नु भयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
7: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
6: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
3: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
8: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
3: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुच्छार बजार धादिङ, एमाले चोकबाट 6 घर तल,
8: काठमाडौँ जाने बाटोपट्टि,
3: प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 9861-7045-54,
8: 9861-7045-47।
9: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
1: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइको हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स धादिङ बिस्ती पुछार बजार, प्रोप्राइटर कृष्ण तिबल सिन्हा,
4: सम्पर्क मोबाइल 97140131429।
5: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849185737।
6: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
6: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
1: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
7: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 0105204070, 9851878282, गल्छी बजारको लागि 0104031116 र 9200 बजारको लागि 9851209090। ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम चङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
8: बाबा बाबा, म त आज स्कुल जान्न।
1: म पनि स्कुल जान्न मम्मी।
9: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
10: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
9: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
7: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
10: पाइप कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
7: अरू अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार थालिन, एमाले चोकबाट 6 घर तल,
10: काठमाडौँ जाने बाटोपट्टि।
7: प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 9861705454,
10: 9861975447।
11: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849-18-57-37।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट। सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ, हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141-68-67-64, 9141-68-67-64।
2: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: नया नेपालको नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम प्राकृतिक प्रकोप। कार्यक्रम सुनेर आशिषित हुनुहोस्।

0: प्रिय श्रोता, आज यस कार्यक्रममा तपाई सबैलाई हार्दिक स्वागत छ। यी दिनहरूमा हामी कुरा गर्नेछौ जब तपाईको पूरै संसार परिवर्तन हुन्छ। के विध्वंसले वृद्धिको लागि मौका दिन सक्छ? हाम्रो दैनिक जीवनमा धेरै कठिन परिस्थितिहरू आउँदछन् र परमेश्वरले हामीलाई ती परिस्थितिहरू हाम्रो व्यक्तिगत वृद्धिको लागि मौकाहरू हुन् भन्ने महसुस गरेको चाहनुहुन्छ। आउनुहोस्, यसै सिलसिलामा हामी कार्यक्रम सुन्नेछौ।
1: संकटमा शान्त हुनु, संकट पछिको वृद्धि, निराशामाथि विजय हुनु, बाल बालिकाहरूलाई सुरक्षित महसुस गर्न सहायता गर्नु, संकटको परिचय, विपत्तिबाट निको हुने चारवटा अवस्थाहरू, चरणहरू। विगतमा घटेका केही घटनाहरूले हामीलाई यो देखाउँछन् कि केही मिनटभित्रै जीवन उलटपुलट हुन सक्छ। घरहरू भन्दा पनि ठूला ठूला समुद्रमा उठ्ने छालहरूले किनाराका गाउँहरूलाई तिनीहरूका घरहरू, बाली नालीहरू र व्यापारहरू समेत त्यहाँ काम गर्ने र जिउने मानिसहरूलाई स्वात्तै पारेर लगिदिएको छ। जमिनभित्रैबाट हल्लिएर आएको भूकम्पले घरहरू हल्लिएर भत्कँदै मानिसहरूमाथि ढलेका छन्। दुःखलाग्दो कुरा, हाम्रो संसारमा जहाँ धेरै गरीबहरू छ त्यहाँ नै यो किसिमको अकल्पनीय विध्वंसले प्राय स्थान लिएको पाइन्छ। त्रसित संसारले प्रतिक्रिया दिने वाचा गर्छन् र वास्तवमा तिनीहरूले गर्छन् पनि, तर विश्वव्यापी आर्थिक संकटको कारणले तिनीहरूले गरेको प्रतिज्ञाहरू पूरा हुन पाउँदैनन्, किनभने यी संकटको कारण उनीहरू आफै पनि त्यही संकटबाट भएर गइरहनु परेको हुन्छ। जुन आर्थिक संकट हो, यस विपत्तिबाट कसरी बच्ने भनेर बुझ्नु हाम्रो समझभन्दा पनि परको कुरा हो। तपाईँको घर र तपाईँको परिवारका धेरै सदस्यहरू तपाईँले गुमाउनु भएको होला। हुन सक्छ तपाईँ पनि घर ढल्दा त्यसभित्र परेर थिचिएको अवस्थाबाट तपाईँलाई कसैले तानेर निकाली तपाईँ बाँच्नु भएको होला। यसरी बाँचेको व्यक्तिको रूपमा भएर तपाईँको मानसिक स्थिति कमजोर भई स्तब्ध हुनुभएको पनि हुन सक्छ। संकष्टको बेला अन्यलमा पर्नु र आफ्नो संसार अब केही कसरी पुननिर्माण गर्ने भनी उपाय नसम्झनु स्वाभाविकै हो। यो काम पुनः शुद्ध गर्न सम्भव भए तापनि तपाईँ विस्मत हुन सक्नुहुन्छ। अब यो कार्यक्रमको श्रृंखला संकट र संकट व्यवस्थापनको बारेमा केही आधारभूत सूचना बाँडचुट गर्नको लागि तयार गरिएको छ। हामीलाई आशा छ यसले तपाईँलाई तपाईँ संकटबाट भएर जाँदै गर्दा सहायता गर्नेछ। यस दुःखदायी घटना अघि तपाईँले दैनिक रूपमा आइपर्ने संकटहरूको बारेमा थाहा पाइसक्नु भएको हुन सक्छ। आज हामीले तपाईँलाई दिने सामग्रीले पनि तपाईँलाई अझ बढी सहायता पुग्नेछ। आउनुहोस्, अब हामी केही शब्दहरूको परिभाषा हेर्दै शुरू गरौं। विपत्ति अर्थात संकट भनेको के हो? अमेरिकाको न्यूयोर्क स्थित मेन्टल हेल्थ वेबसाइटको कार्यालयमा केही अति उत्तम सामग्रीहरू उपलब्ध छन्। यो सामग्री सामान्य आधारभूत किसिमको छ र यसले हामीलाई बुझ्नको लागि सहायता पुर्याउनेछ। विपत्तिलाई आपतकालीन स्थिति भनेर परिभाषित गर्न सकिन्छ। विशेष गरेर अचानक भई परि आउने यो आपतकालीन अवस्था हो जसले जीवनको ठूलो क्षति वा बिगार गर्दछ, अथवा यसले गर्दा कठिनाई, जल प्रलय, हवाई जहाजको दुर्घटना अथवा व्यवसायमा असफलता हुने जस्ता कुराहरू समेत हुने गर्छन्। धेरै जसो समय विपत्ति र संकटले शरीरहरूमा पनि असर पार्दछ र राम्ररी काम गर्न सकिँदैन। केही मानिसहरू अरू मानिसहरू भन्दा अझ धेरै संकटको जोखिममा परेका हुन्छन्। वास्तवमा अशक्त औषधिको समस्या परेका अथवा औषधि उपचार गरिरहेका मानिसहरूले धेरै संघर्षमय जीवन बिताउनु पर्ने हुन्छ। सामाजिक सहयोगको सञ्जालमा नभएका मानिसहरू, श्रीमान गुमाएका विधवाहरू वा सम्बन्ध विच्छेद भएकाहरू र भाषाको समस्या भएकाहरू अझ उच्च जोखिममा परेका हुन्छन्। यसमा उमेरको क्षेत्र पनि पर्न सक्छ। संकटको बेलामा बालकहरू, वृद्ध मानिसहरूलाई धेरै कठिनाई हुन्छ। आफ्ना आमा बुवाहरू गुमाएका बाल बालिकाहरूको अवस्थालाई कल्पना गर्नुहोस् त। सायद सम्पूर्ण परिवारका सदस्यहरू गुमाएकाहरूलाई पनि तपाईँ कल्पना गर्न सक्नुहुन्छ। एउटा व्यक्तिले संकटलाई कसरी लिन्छ भन्ने कुरा उसले विगतमा आघातलाई अनुभव गरेको थियो कि थिएन भन्ने कुरामा भर पर्दछ। यदि तपाईँको जीवनमा संकट र आघातपूर्ण घटनाको इतिहास भएर तपाईले त्यसको सीमाना ठिक प्रकारले गर्नु भएको भए वा तपाईलाई ठिक किसिमले त्यो बेला सामाजिक सहायता नभएको भए तपाईले अहिले भोगिरहनु भएको संकटले अझ बढी तपाईलाई उच्च जोखिममा पुर्याउँदछ। मानिसहरूले अनुभव गर्न सकेका र तिनीहरूले मानसिक संविज्ञात्मक र शारीरिक स्वास्थ्यमा फर्कने क्षमताका लागि चंगाएका धेरै तहहरू छन्। मानिसहरू संकटमा परेको बेला देखा पर्ने लक्षणहरूलाई अब हामी हेरौं। शारीरिक लक्षणहरूले हामीलाई अन्योलमा पार्न सक्छन् र तिनीहरूले हामीलाई स्पष्ट रूपमा सोच्न असक्षम बनाइदिन्छन्। शारीरिक लक्षणहरूमा थकावट, आघात, घृणा, टाउको दुख्ने, चिटचिट पसिना आउने, मांसपेशीहरू दुख्ने, आलस्य हुने तथा दाह्रा किट्ने आदि जस्ता समस्याहरू देखा पर्दछन्। संज्ञानात्मक वा सोचाइका लक्षणहरूमा स्मरण शक्तिमा ह्रास आउने, ध्यान दिन नसक्ने समस्याहरू, निर्णय गर्न कठिनाई तथा हिसाब किताब गर्न कठिन हुने जस्ता समस्याहरू विद्यमान हुन्छन्। संविज्ञात्मक लक्षणहरूमा चिन्ता, भयभीत हुने अनुभवहरू, शोक र पीड़ितसँगको परिचय, व्यक्तित्व लोप र आफैलाई वा अरूहरूको हानि नोक्सानी गर्ने अनुभूति जस्ता कुराहरू पर्दछन्। मानिसहरू सुत्न वा निदाउन सक्दैनन् अथवा त्यसको विपरीत पूर्ण रूपमा सुत्न सक्छन्। तिनीहरू केवल सुत्न मात्र चाहन्छन् किनकि यो मानसिक तनावबाट मुक्त हुने कुरा हो। तिनीहरू सुत्न वा निदाउन मात्र सक्छन्, कोही कोही चाहिँ आँखाबाट लगातार आँसु मात्र झारिरहने हुन्छन्। हामीहरू मध्ये कतिपयको कटु स्वभाव हुन सक्छ र कतिपयको चाहिँ अरूलाई व्यङ्ग्य गर्ने बानी हुन सक्छ, जसले गर्दा अझै बढी संकट थुप्रिन सक्ने सम्भावना रहन्छ। अति सावधानी पनि एउटा समस्या हुन सक्छ। त्यो चाहिँ ती स्थानहरूमा जोखिम देखिनु हो जहाँ हुन कसैलाई पनि मन पर्दैन। कहिलेकाहीँ मानिसहरूको लागि त्यस्तो दृश्यहरू वा अवस्थाहरू छोड्नु महत्वपूर्ण हुन्छ, तर तिनीहरू त्यसो गर्न चाहँदैनन्। त्यस्तो अवस्थालाई तपाईँले कसरी नियन्त्रण गर्नुहुन्छ जबकि त्यहाँ कुनै आधिकारिक नियन्त्रक हुँदैनन्? म तपाईँहरूसँग विपत्तिका मनोवैज्ञानिक अवस्थाको बारेमा बाँड्न चाहन्छु। धेरैजसो साहित्यहरूमा चारवटा अवस्थाहरू हुन्छन् भनेर उल्लेख गरिएको छ। तपाईँले यसलाई रेडक्रसद्वारा तयार पारिएको सामग्रीमा पाउनुहुन्छ। यो होस् रेडक्रसले यी चारवटा अवस्थाहरूलाई परिभाषित र व्याख्या गर्ने काम धेरै राम्रोसँग गरेको हुन सक्छ। विश्वव्यापी रूपमा रेडक्रसको वेबसाइटले मानिसहरूका विभिन्न भाषामा मात्रै यी चारवटा अवस्थाहरूलाई प्रस्तुत गरेको छैन, तर तिनीहरूलाई देशको संस्कृति स्वाउँदो रूपमा पनि प्रस्तुत गरिदिएको छ। पहिलो अवस्था ओजस्विक हिरो हो। यो अवस्था प्रभावपछि तुरुन्तै आउँदछ र त्यो समय हो जब तपाईँले यथार्थवादी र ओजस्विक देख्नुहुन्छ। त्यति बेला मानिसहरू चाहिने भन्दा बढी परोपकारी बन्न चाहन्छन्। तपाईँले मानिसहरूले अतुलनीय कामहरू गरेको निकै राम्रा र रोचक गवाईहरू सुन्नु भएको होला। दोस्रो अवस्था हनीमुन अवस्था हो, जो प्रतीकको रूपमा एक हप्ता वा दुई हप्तादेखि संकटकालीन अवस्थापछि छ महिनासम्म जहाँ सुकै दौड़िरहेका हुन्छन्। यो बाँडचुन गर्ने, सहायता गर्ने, उच्च रूपमा समाजसँग गाँसिने समय हो र यो समयमा हरेक व्यक्ति यसरी व्यस्त हुन्छ। वास्तवमा यो संकट कति भयावह छ त्यसमा भर पर्दछ। अर्को अथवा तेस्रो अवस्था भनेको मोह या भ्रम दूर गर्ने अवस्था हो। यो अवस्था संकटकाल बितेको दुई महिनादेखि करिब एक वा दुई वर्षसम्म हुन्छ। निराशको अनुभव, रिस, अप्रसन्नता र तितोपन वा निको पारिने र सहायता पाउने कुराबाट वञ्चित भएपछि यो हुन्छ। भारतीय सागरमा आएको सुनामी र हालसालै आएको भूकम्पले क्षेत्रविच्छेद बनाएका ठाउँहरूको हकमा जहाँ ती महाविपत्ति समाप्त भए ती ठाउँहरूमा यो अवस्था ठिक किसिमले शान्त भएर जान सक्छ। त्यस्ता अवस्थाहरूमा हामीले दुई महिनासम्म कुर्नु पर्दैन किनभने त्यहाँ छोडिने पो हो कि भन्ने कुरो अपेक्षा र डर हुन्छ र वास्तवमा मानिसहरूले अपेक्षा गरेका धेरै व्यवस्थाहरूले पुननिर्माण गर्न नसकिने गरी भत्किएका र लामो समयसम्म हुने गरी बनाउन नसकिने किसिमका संरचनाहरूलाई मात्र बनाइरहेका हुन्छन्। माया वा भ्रम दूर गर्ने कुरा चाहिँ त्यो हो जहाँ मानिसहरू रिसाउँछन्, निराश हुन्छन् र लत्तो छाड्छन्। अन्त्यमा चौथो अवस्था निको पारिने अवस्था हो। यो विपत्तिबाट निको पार्न धेरै वर्ष नियमित लाग्न सक्छ। शारीरिक तथा संवेगात्मक पुनर्लगानीले स्थान लिन्छ। अब उत्तम घटनाको चंगाईको दृश्य प्रभावकारिताको एउटा नयाँ तह हुन्छ। हामी प्राय घट्दै गएको देख्न सक्छौ। यसको अर्थ हामीले मानिसहरूलाई कार्य गरेको तल्लो तहमा इंकित गरेको पाउँछौ। समुदाय र देश समेत कहिलेकाहीँ दशकौंसम्म निको भएको अवस्थामा हुँदैनन्। सफलता वा असफलताको ठूलो परिणाम देशको अर्थतन्त्रमा भर पर्दछ र प्रभावकारी र इमानदार सरकार ठिक ठाउँमा छ कि छैन भन्ने कुरामा पनि भर पर्दछ। सम्भवत तपाईँले धेरै ठाउँहरूको बारेमा सोच्नु भएको हुन सक्छ जोहरूले एकदम ठूलो संघर्ष गरिरहनु परेको छ र तिनीहरूलाई प्रहार गरेको संकटले गर्दा उनीहरूको संस्कृति सन्दर्भ र संवेगात्मक जीवन दुवैमा राम्ररी अगाडि बढ्न सकेका छैनन्। आजको सेसनको निम्ति केही अन्तिम विचारहरू। जे भए तापनि तपाईँ त्यस विपत्तिबाट टाढा हुनुहुन्छ भने तापनि तपाईँले अझै पनि प्रार्थना गरेर स्वयं सेवकको काम गरेर वा रूपियाँ पैसा तथा स्रोत साधनहरू सहयोग गरेर सहायता गर्न सक्नुहुन्छ। मैले भनेका प्राय यी चारवटा अवस्थाहरूलाई स्मरण गर्नुहोस् र त्यहाँबाट पाउनुभएका सूचनाहरूलाई छान्नुहोस्। दुःखमा परेका बाँचेका कतिपय मानिसहरू भयभीत भएका छन् र तिनीहरूको मोह वा भ्रम दूर भएका छन् अनि त्यसैबाट कार्य गर्दछन्। तिनीहरूलाई अलिकति भए पनि दया गर्नुहोस्। संकटपछि तत्कालीन प्रक्रियाको बीचमा मानिसहरूका अनुभवहरू अद्वितीय हुन लागिरहेका छन् अनि तपाईँले आफैलाई र विभिन्न किसिमले विपदमा परेर संकट भोगिरहेका तपाईँहरूको वरिपरि भएका मानिसहरूलाई समेत अलिकति भए पनि दया गर्नुहोस्। यसको कारणले गर्दा यदि कसैलाई सुत्न र निदाउन समस्या भइरहेको छ भने र तपाईँ र ती मानिसहरू जोहरू त्यो समस्याबाट टाढा हुनुहुन्छ भने तपाईँ सोचिरहनु भएको छ भने त्यहाँ कुनै पनि छाल वा तरंग आउनेवाला छैन। त्यसमा डराउनु पर्ने केही छैन। तिनीहरूलाई तपाईँले दया गर्नु महत्वपूर्ण हुन्छ किनभने तिनीहरूले ती सबै कुराहरूमा संवेगात्मक वास्तविक तहहरूको अनुभव गरिरहेका हुन्छन्। त्यसैले तिनीहरूलाई अलिकति भए पनि दया गरिदिनुहोस्। अनि तेस्रो कुरो म तपाईँहरूलाई स्मरण गराउन चाहन्छु, त्यो हो व्यक्तिगत प्रतिक्रियाहरू र आशयहरूले विभिन्न समयमा निको पार्ने काम गर्दछन्। कसै कसैलाई एक रात खराब सपना अर्थात समस्याहरू आउन सक्छन् अनि कसै कसैलाई भने एक हप्ता वा महिनौ दिनसम्म यस्ता चुनौतीहरूसँग संघर्ष गर्नुपर्ने हुन सक्छ। दुई हप्ता भन्दा बढी हुने अनिन्द्रा, चिन्ता, फिक्री तथा बेचैनी र आशाविहीनता सामान्यतया रहिरहन सक्छन्। तर त्यस्ता संकटपछि तुरुन्तै शुद्ध हुने चुनौतीहरू सामान्य संकटका प्रतिक्रियाका अंशहरू हुन्। त्यसैले जब तपाईँ यी कुराहरूलाई विचार गर्नुहुन्छ तब तपाईँले थोरै भए पनि दया गर्नुहोस्, थोरै भए पनि समय दिनुहोस्, एकले अर्कालाई सुनिदिनुहोस् र आशा गर्नुहोस्। प्रश्नहरू: विगतका संकटहरूबाट तपाईँले आफ्नो बारेमा के सिक्नुभयो? दुई, विपत्तिबाट निको हुने अवस्थाहरू के हुन्? तीन, निको हुने सम्बन्धमा होसियार हुन तपाईँले आफ्नो र अरूहरूको निम्ति के कस्तो प्रक्रिया अपनाउन सक्नुहुन्छ?
2: प्रिय श्रोता, केही बिन्दुमा धेरै जसो बाँचेकाहरूले भन्दछन्, यी कुराहरू मलाई होइन तर अरू मानिसहरूलाई भएको हो। भजन संग्रहको लेखकले 55 अध्यायमा भनेको छ, ढुकुरको जस्तो मेरो पखेटा भएको भए त म उडेर जाने थिएँ र विश्राम लिने थिएँ, उडेर म टाढा जाने थिएँ र मरूभूमिमा म बस्ने थिएँ, आधी र तुफानबाट म टाढा जाने थिएँ तर म परमेश्वरलाई पुकार्छु र उहाँले मेरो स्वर सुन्नुहुन्छ। परमेश्वरले हाम्रो र तिनीहरूको स्वर सुन्नुहुन्छ। चाहे निको हुने बेलामा त्यो हुरी आँधी बेरी वा हुरी बतास नै किन नहोस्, त्यो हुरी बतास आएको बेला प्रार्थना गरिरहेका ती बाँचेका मानिसहरूले परमेश्वरले तिनीहरूका पुकार सुन्नुहुन्छ भन्ने ज्ञानमा सान्त्वना पाउन् भनेर हामी तिनीहरूको लागि प्रार्थना गरौं। प्रिय श्रोता, टीडब्ल्यूआर नेपालले तपाईँलाई भुलेको छैन भन्ने तपाईँले थाहा पाउनु भएको होस् भन्ने चाहन्छ।
3: प्रिय श्रोताहरू, तपाईँहरूले यो कार्यक्रम TWR360.org मा पनि सुन्न सक्नुहुनेछ।

प्रिय श्रोताहरू, आजको कार्यक्रम सुनि तपाईँलाई कस्तो लाग्यो? आशा गर्छौ निश्चय नै आशिषमय भयो होला। यदि यस कार्यक्रम प्रति तपाईँको कुनै प्रश्न, जिज्ञासा र सुझाव छन् भने, साथै बाइबल सम्बन्धी कुनै पुस्तक पुस्तिका प्राप्त गर्न चाहनुहुन्छ भने निर्धक्कका साथ हामीलाई पत्रचार गर्नुहोला। पत्रचारको लागि हाम्रो ठेगाना TWR नेपाल, GPO बक्स नम्बर 8975, EPC 2561, काठमाडौँ नेपाल। SMS को लागि NTC प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9847036579 भने, एनसेल प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9813300690, फोन नम्बर 01551100353, र साथै हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन गरी अनलाइन मार्फत रेडियो पनि सुन्न सक्नुहुनेछ।

0: Boleh, era ta? Lau.
1: Aha, kati ramro mangalsutra. Kaha bata lyago?
0: Kaha bata hunu ni? Maile didibaini sunsari ghar gahana udyog bata lyako ni.
1: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
2: दिदीबहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818 3274 73 9861 75 49 88 9861 75 49 88
3: होइन है भाउजू कता जान लागेको हतार हतार गरेर
4: हेर्नु न बाबु छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि
3: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ
4: हजुर तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ अनि सुन्नुहोस् त बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ
2: इन्द्र मोबाइल सेन्टर नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै प्रोप्राइटर इन्द्र श्रेष्ठ सम्पर्क नम्बर 9849241111 9849241111
5: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस् प्लास्टिक झोला चम्चा थाल गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स एमाले चोकबाट तोरी मिल जाने बाटो सम्पर्क नम्बर 9849181557
2: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ प्रोप्राइटर रामजी परियार फोन नम्बर 9841867764 9841867764
6: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने खत्तेरी
4: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
6: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
4: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
6: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीभीसी पाइप सीपीभीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
7: धादिङ बेस्ती सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
6: 9851-87882 गल्छी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90 ओम चङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम चङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर

0: साथी
1: मान्छेकोलाई छोरा छोरी भन्छ।
2: नानी एन्ड बाबु।

0: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849518537।
1: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
0: यदि यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
1: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
0: सम्पर्क नम्बर 0105202667। 0105202667।

0: सैनिक आवासीय महाविद्यालय फुलबारी पोखराको पहिलो प्रस्तुति बालगीतहरूको संग्रह आलोक सर्वत्र बजारमा उपलब्ध छ। आलोक
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: फरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849518573।
1: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
2: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
1: होइन, के भन्छ, कसरी नि?
2: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
1: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोप्राइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810, 9849185810।
3: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
4: छैन सर, के सोचिरहनु भएको छ?
3: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
4: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
5: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्क
3: सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
4: होइन सर, के सोचिरहनु भएको

0: धादिङ सम्पर्क नम्बर 9851108778 र 9808888778।
1: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ। जमानी फर्केछ, पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
2: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै पऱ्यौँ।
3: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ, मोबाइल 9855509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855249934।
4: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी फेरि पनि दुई भाइहरूको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौ तपाईहरू पनि सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति जहाँबाट पनि तपाईले हामीलाई सुन्दै हुनुहुन्छ, आफ्नो यात्राबाट, आफ्नो कामबाट अथवा परिवारसँग सँगै बसेर हाम्रो यो अध्ययनमा जोडिनु भएको छ, सम्पूर्णलाई हामी हृदयदेखिबाट धन्यवाद भन्न चाहन्छौ। र अब हामी ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर रूपमा अगाडि बढाउनेछौ। त्यसैले आउनुहोस्, हाम्रो यो कार्यक्रमलाई अघि बढाउँ। विगतको केही दिनदेखि हामी निरन्तर रूपमा चाहिँ भजन संग्रहको पुस्तकबाट चाहिँ हाम्रो यो अध्ययनको यात्रालाई चाहिँ निरन्तर रूपमा अगाडि बढ़ाइरहेका छौं र यी भजनहरू अध्ययन गर्दै गर्दा चाहिँ हामीले महसुस गरेका छौं कि परमेश्वरसँगको सम्बन्धमा सबैभन्दा महत्वपूर्ण कुरा चाहिँ घमण्ड होइन तर विनम्रता र भरोसा रहेछ भन्ने कुरा पनि हामीले सिकेका छौं।
3: तपाईँले एकदमै सही कुरा गर्नुभयो भाइ। आजको अध्ययन भजन संग्रह 131 देखि 134 ले पनि हामीलाई दाऊदले आफ्नो हृदयलाई घमण्ड र अहंकारबाट टाढा राखेको घोषणा, उनले आफूलाई अत्याधिक ठूला कुराहरूमा नलगाई बालक झै परमेश्वरमा शान्त भएर भरोसा गर्ने मनोभाव व्यक्त गरेका कुराहरूलाई हामी यो अध्ययनमा देख्नेछौ। यसले हामीलाई सिकाउँछ कि आत्मिक जीवनमा विनम्रता अत्यन्त आवश्यक छ र भाइचाराको कुरा पनि हामी यस अध्ययनको यात्रामा थाहा गर्नेछौ।
2: भनेपछि दाई, आजको अध्ययनले हामीलाई परमेश्वरले दाऊदको जीवनमा गर्नुभएको कार्यहरूलाई स्मरण गर्दै चाहिँ देखाउनेछ कि परमेश्वर कति महान हुनुहुन्छ।
3: अवश्य पनि भाइ, आज हामी परमेश्वरले दाऊदसँग शपथ खाएको वाचा सम्झाउँछ। उहाँको सन्तानबाट सधैँका लागि राजा आउनेछ भन्ने प्रतिज्ञा, यसले मसीहको आगमनतर्फ संकेत गर्छ। साथै सियोन अर्थात परमेश्वरको निवास स्थानलाई उहाँले विशेष रूपमा रोज्नु भएको कुरालाई पनि यो अध्ययनको यात्रामा हामी थाहा गर्नेछौ।
2: अनि दाई, भाइचारा र एकताको कुरा पनि गर्नुभयो, यसमा केही स्पष्ट तपाईँले पारिदिनुहुन्छ?
3: अवश्य पनि भाइ, भजन संग्रह 133 ले भन्छ कि दाजुभाइहरू एकतामा बस्नु कति राम्रो र आनन्ददायी कुरा हो। यसलाई तेल जस्तै अभिषेक र हिमालबाट झर्ने शीतसँग तुलना गरिएको छ। यसको अर्थ परमेश्वरको आशिष एकताको बीचमा प्रकट हुन्छ।
2: त्यसो भए यी चार भजनहरूले चाहिँ विनम्रता, परमेश्वरको वाचा, एकता र निरन्तर आराधनाको महत्व चाहिँ सिकाउनेछ।
3: अवश्य पनि, त्यसैले आदरणीय श्रोताहरू, आजको अध्ययनले हामीलाई सम्झाउँछ परमेश्वरको सामु विनम्र बन्नु, उहाँका प्रतिज्ञामा भरोसा गर्नु, एकतामा जिउनु र निरन्तर उहाँको आराधना गर्नु नै आशिषित जीवनको बाटो हो। त्यसैले आउनुहोस्, यही कुरालाई हृदयमा राख्दै हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौं।
4: मित्र, आज हामी बाइबल अध्ययन भजन संग्रह 131 देखि 134 अध्यायसम्मबाट देख्न गइरहेका छौ। सबभन्दा पहिले हामी देख्नेछौ तीर्थयात्री मुसाफिरको सादापन र बच्चाको जस्तो विश्वास। यो अर्को तीर्थयात्री छोटो भजन हो तर अति नै मूल्यवान भजन हो। यो भजन दाऊदद्वारा लेखिएको हो। 131 एक पदमा भनिएको छ, हे परमप्रभु, मेरो हृदय अहंकारी छैन, मेरो आँखा लालची छैन, ज्यादै ठूला कुराहरू र मेरो निम्ति ज्यादै अचम्मका थोकहरूमा। मित्र, तपाईँले दाऊदको पत्नी साउलको छोरी मिकलको बारेमा याद गर्नुभएको छ होला। दोस्रो समूहल 6:12-23 पद अनुसार दाऊदले बडो जोश उमङ्गले स्तुति प्रशंसा गाउँदै नाच्दै पवित्र वासस्थानमा सन्दुकलाई लाने तरिकामा उसलाई उपहास गरे, मजाक गरे, खिसी गरे। दाऊदले आफ्नो पत्नीलाई भने कि उनी तिनको आँखामा नजरमा अझ धेरै तिरस्कार योग्य अधम छन्, किनभने दाऊदले आफैलाई परमेश्वरको सामने निहुराएर नम्र बनाए। यो कुराको याद राखौं, ऊ राजा थिए हामी आज परमेश्वरको सामने झुक्न आवश्यक छ। कुन चाहिँ त्यो आखिरी समय हो तब उहाँको सामने झुक्नुभयो। हामी अति नै कमले मात्र त्यसको अभ्यास गर्छौं। यो अति नै उत्तम अभ्यास हो। यसले निश्चय नै तपाईलाई आत्मिक रूपमा सहायता गर्नेछ र यसले तपाईलाई शारीरिक रूपमा पनि सहायता गर्न सक्छ। पद 2 र 3 भनिएको छ, अवश्य मैले आफूलाई शान्त र चुपचाप गराएको छु, आमाको काखमा रहेको दूध चुस्ने बालक झैं मेरो मनको कुरा म भित्रै छ। इसरायल, आजदेखि उसो र सधैँभरि परमप्रभुमा नै आशा राख। यो सुन्दर भजनको प्रसंगमा डाक्टर गाबेलिनको टिप्पणीको उद्धृत गर्न चाहन्छु। यहाँ हामी नम्र, टुटेको र चूर्ण हृदय भएको व्यक्तिको वर्णन पाउँदछौ। यो भन्दा उत्तम होला, सम्पूर्ण सद्गुणहरू चाहिँ शरीर हो र जुनको शिर चाहिँ नम्रता हो। कति धेरै शास्त्रहरूले त्यस्तो सत्य नम्रताको महान महत्वको सिकाउँछ। त्यसपछि उनी धेरै शास्त्र पदहरूको उल्लेख गर्छन्। भजन 138:6 पदमा भनिएको छ, किनभने परमप्रभु उच्च हुनुभए तापनि उहाँले नम्रहरूलाई कदर गर्नुहुन्छ, तर घमण्डीहरूलाई उहाँले टाढैबाट चिन्नुहुन्छ। यसैया 57:15 पदमा भनिएको छ, सनातनदेखि सनातनसम्म विराजमान हुनुहुने उच्च र श्रेष्ठ जसको नाउँ पवित्र हो, उहाँ भन्नुहुन्छ, म उच्च र पवित्र ठाउँमा औ नम्रहरूको मन र चूर्ण हृदय भएकाहरूको हृदयलाई जागृत गराउन म नम्र र चूर्ण मन भएकोसँग पनि बस्दछु। पहिलो पत्रुस 5:5 पदमा भनिएको छ, त्यसै गरी हे जवान हो, बुढाहरूको अधीनमा बस, तिमीहरू सबै एउटाले अर्को प्रति नम्रताको व्यवहार गर, किनभने परमेश्वरले घमण्डीहरूलाई विरोध गर्नुहुन्छ तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्छ। पहिलो पत्रुस 3:4 पदमा भनिएको छ, तर नम्र र शान्त आत्माको अविनाशी पोषक लायकको हृदयको त्यो गुप्त मानिस होस् जो परमेश्वरको दृष्टिमा ठूलो मोलको हुन्छ। याकुब 4:10 पदमा भनिएको छ, प्रभुको सामने आफूलाई विनम्र तुल्याऊ, उहाँले तिमीहरूलाई उच्च पार्नुहुनेछ। अनि प्रभु येशु स्वयंले भन्नुभयो, मती 11:28 पदमा, हे सबै मेहनत गर्ने र बोझले दबिएका हो, म कहाँ हो, म तिमीहरूलाई विश्राम दिनेछु। यहाँ भजनकार भन्छन् 3 पदमा, हे इसरायल, आजदेखि उसो र सधैँभरि परम प्रभुमा नै आशा राख। अनि भजनकार हामीलाई पनि यही भन्छन् कि हामी सधैँ उहाँमा आशा राख्नुपर्छ। त्यसपछि हामी 132:1 लागौ। यो मसीह सम्बन्धको भजन हो जुनले त्यो समयको हेर्नेछ जब ख्रिस्ट यरुसलेममा राजा हुनुहुनेछ। यो अर्को तीर्थयात्री भजन हो जुनले परमेश्वरको प्रतिज्ञाहरूमा आश्रित हुने कुराको बताउँछ र विश्वास सबभन्दा धेरै महत्वपूर्ण भन्दछ। यो भजनको लेखक को थिए भन्ने बारेमा त्यहाँ धेरै प्रश्न उठेको छ। दाउदको नाउँ 4 पल्ट उल्लेख भएको छ, तर म विश्वास गर्दिन कि यो भजन उसले नै लेखे। धेरै धर्म विद्वानहरूको पनि विचार यही छ कि यो भजन दाउदले लेखेका थिएनन्। डेलिट्स भन्छन्, सुलेमान नै यो भजनको लेखक सोहुछ। पेरेउनेले भन्छन्, यो पूर्ण रूपमा स्वाभाविक कुरा छ कि सुलेमानले आफ्नो पिता दाउदद्वारा अघि यहोवाको लागि वासस्थान तयार गर्न प्रयत्न गरेको कुराको बताउन यो गीत यो भजन लेखे। यो उसको विश्वास हो कि यो भजन राजा सुलेमानद्वारा त्यस बेला रचना गरिएको थियो जब करारको सन्दूक यरूसलेममा यसको लागि दाऊदले बनाएको तम्बुको वासस्थानबाट हटाइयो र अहिले यसको सुलेमानले बनाएको नयाँ मन्दिरमा सारियो। अनि यो विचार चाहिँ यो भजनको प्रसंगमा मेल खाएको देखिन्छ। अनि भजनमा सन्दूकको उल्लेख नै खालि यो भजनमा मात्र छ, तर हामीले यो कुराको नोट गर्न आवश्यक छ कि यो भजनमा उल्लेख भएको पुत्र छोरा सुलेमान होइन, तर दाऊदको महान पुत्र प्रभु येशु ख्रीष्ट जो पछिबाट आउने थिए। यस पृष्ठभूमिसँग हामी यस भजनलाई हेर्नेछौ। अहिले तीर्थयात्रीहरू यरूसलेममा छन्। तिनीहरू यरूसलेममा आएका छन् जहाँ कृपा आसन सन्दूकको माथि छ, त्यो स्थान जहाँ तिनीहरू परमेश्वर कहाँ नजिक पुग्न जान सक्छन्। भजन संग्रह 132 पद 1 5 भनिएको छ, हे परम प्रभु दाऊदलाई तिनको सबै दुःखमा सम्झनुहोस्। तिनले परमप्रभुको नाउँमा कसरी शपथ हालेका छन्, याकुबका शक्तिशालीको नाउँमा भाका गरेका छन्। अवश्य म तबसम्म आफ्नो घरको वासस्थानमा पस्ने छैन, औ मेरो ओछ्यानमा चढ्ने छैन, मेरो आँखामा निन्द्रा आउन दिने छैन अथवा आफ्नो पटललाई झिम्काउने छैन, जबसम्म परमप्रभुको निम्ति एउटा ठाउँ र याकुबका शक्तिशालीको निम्ति एउटा वासस्थान म पाउन। तपाईँलाई यादै होला, दोस्रो समुएल 7 अध्यायमा परमेश्वरको भवन बनाउने दाऊदको अति नै उत्कट हार्दिक इच्छा थियो। तपाईँ यस अनुच्छेदबाट देख्न सक्नुहुन्छ कि यो उसको जीवनको अधिक बढ़ी महत्वाकांक्षा थियो। उसको एउटै महान हृदयको विचार थियो, उसले परमेश्वरको सन्दूकको लागि मन्दिर बनाउन सकुन्। 8 पदमा भनिएको छ, हे परम प्रभु तपाईँ आफ्नो शक्तिको सन्दूक समेत आफ्नो विश्रामको ठाउँमा उठेर जानुहोस्। यो गीत निश्चय नै सुलेमानले बनाएको मन्दिरमा सन्दूकलाई लगेको सारेको बेला गाइएको थियो। अनि परमेश्वरको महिमाले भेट हुने पाल यानि पवित्र वासस्थानमा जस्तै मन्दिरलाई भरिदियो। 11 पदमा भनिएको छ, परमप्रभुले दाऊदसँग सत्यको शपथ हाल्नु भएको छ, उहाँले त्यो टार्नुहुन्न, म तेरो सिंहासनमा तेरै शरीरको फललाई बसाल्नेछु। मित्र, यहाँ उल्लेखित फल चाहिँ प्रभु येशु ख्रीष्टको संकेत हो। के हामी यस कुरामा पक्का निश्चय हुन सक्छौ? हाँ, निश्चय नै, किनभने दाऊदको सन्तानहरू त्यस जनको वर्णन सम्मको नापमा आएनन् जो एक दिन दाऊदको सिंहासनमा बस्नुहुने थियो। राजाहरूको र इतिहासको पुस्तकमा तपाईँ दाऊदको लाइन वंशलाई ध्यानसित पछ्याउनु भए तपाईँले देख्नुहुनेछ एक पछि अर्को पापीहरू सिंहासनहरूमा बसेका छन्। अति नै कम असल राजाहरू थिए, अनि तिनीहरूमध्ये खालि 5 राजाहरूले मात्र राष्ट्रमा आत्मिक जागृति आत्मिक बेदारी आएको देखे। 12 पदमा भनिएको छ, यदि तेरो सन्तानले मेरो करार र मैले तिनीहरूलाई सिकाएको मेरो साक्षी वचन पालन गर्छन् भने तिनीहरूका सन्तान पनि सदाको निम्ति तेरो सिंहासनमा बस्नेछन्। तर तपाईँलाई थाहा छ दाऊदका सन्तानहरूले परमेश्वरको करारको र साक्षी वचनको पालन गरेनन्, त्यही नै कारण तिनीहरूलाई आफ्ना मुलुकबाट बाहिर फालिए निकालिए र बाबेलमा कैद वा बन्धुवामा पठाउनु भयो। यद्यपि दाऊदको लाइन वंशहरूले पाप गरे तापनि परमेश्वरको करार नष्ट भएन, परमेश्वरको प्रतिज्ञा नष्ट भएन, र त्यो समय आउनेछ मित्र जब उसको शरीरको फल उसको सिंहासनमा बस्नेछ जो प्रभु येशु ख्रीष्ट हुनुहुन्छ, जो हाम्रो महान उद्धारकर्ता प्रभु येशु ख्रीष्ट। त्यही नै बारेमा नयाँ नियमले बताउँछ जब यो कथनसँग आरम्भ हुन्छ। मत्ती 1:1 पदमा भनिएको छ, अब्राहमको पुत्र दाऊदको पुत्र येशु ख्रीष्टको वंशावली। प्रभु येशु ख्रीष्ट दाऊदको पुत्र हुनुहुन्छ र उहाँकै बारेमा भजनकार यहाँ लेखिरहेका छन्। आगे पद 13 देखि 15 मा भनिएको छ किनभने परम प्रभुले सियोनलाई छान्नु भएको छ उहाँले त्यसलाई आफ्नो बसोबासोको निम्ति चाहनु भएको छ यो सधैँको निम्ति मेरो विश्रामको ठाउँ हो म यही रहनेछु किनकि मैले यस्तै इच्छा गरेको छु त्यसको खानेकुरामा म प्रशस्त आशीर्वाद दिनेछु त्यहाँ दरिद्रहरूलाई म रोटीले तृप्त गराउनेछु मित्र हाम्रा दिनमा यो अगमबाडी यरुसलेममा पूरा भएको छैन तर यो भविष्यमा पूरा हुन गइरहेको छ यो निश्चय नै स्पष्ट छ कि यो भजन तीर्थयात्रीहरूले यरुसलेममा मन्दिरमा आउँदा गाउँथे जहाँ परमेश्वरले प्रतिज्ञा गर्नुभएको थियो कि उहाँले आफ्ना मानिसहरूलाई भेट्नुहुनेछ त्यसपछि भजन 133 अध्यायतिर पनि लागौं यहाँ हामी देख्छौं विश्वासीहरूको संगतिमा आनन्द हर्ष यो भजनलाई भाइचाराको भजन भनिन्दछ अनि निश्चय नै यो संगतिको भजन हो मित्र तीर्थयात्री यरुसलेममा आफ्ना पत्नी बालबच्चाहरूसँग मात्र आएन तर ऊ आफ्ना साथीहरूसँग छन् तिनीहरू आपसमा एकसाथ सुन्दर संगतिको समयको आनन्द उठाइरहेका छन् यो कुराको याद राखौं कि यी तीर्थयात्रीहरू विभिन्न अन्य जाति राज्यहरूबाट राष्ट्रहरूबाट आएका थिए र तिनीहरू अविश्वासीहरूको अन्य जातिहरूको बीचमा दुःख कष्ट खेदो सतावट झेलिरहेका थिए ओ यो तिनीहरूको निम्ति आफ्नै मानिसहरूसँग हुने कुरा कति आनन्दित हर्षित अनुभव हो जो तिनीहरूसँग परमेश्वरको आराधनामा यस बेला पूजा गरिरहेका छन् भजन 133 पद 1 भनिएको छ समाजका दाजुभाइहरू आपसमा एकतामा भएर बस्नु कति असल र मनोहर कुरा हुन्छ मित्र विश्वासीको नाताले हामीलाई एफिसी 4 अध्याय 3 पदमा आत्माको एकता राख्नलाई शान्तिको बन्धनमा परिश्रम गर्न भनिएको छ विश्वासीहरू ख्रिस्टमा एउटै हुन् एक हुन् चाहे हामी जुनै सम्प्रदायबाट किन नहौ यसकारण हामी विश्वासीहरू आपसमा आत्माको एकता राख्नलाई शान्तिको बन्धनमा हुनु पर्छ एकजुट हुन आवश्यक छ भनिएको छ समाजका दाजुभाइहरू आपसमा एकतामा भएर बस्नु कति असल र मनोहर कुरा हुन्छ दुई पदमा भनिएको छ यो त शिरको त्यो उक्तम तेल जस्तो हो जो दारीमा बगेथ्यो हारूनकै दारीमा जो तिनको वस्त्रको किनार समय झरेको थियो यो पदले त्यो समयतिर संकेत गर्दछ जब हारूनलाई प्रधान पुजारीको रूपमा अभिषेक गरिएको थियो यसले प्रभु येशु ख्रिष्टको पुजारित्वको पनि बताउँछ कसैले भनेका छन् कि यो पदमा तपाईँले प्यारो सुन्दर गुलाबको सुगन्ध पाउनुहुन्छ यो बहुमूल्य तेल पुजारीहरूमाथि लगाइन्थ्यो यो कुराको संकेत गर्न कि उनी परमेश्वरको पुजारी थिए हामी देख्छौ कि यो प्रभु येशु ख्रिष्टको तस्विर हो उहाँ केवल राजा मात्र हुनुहुन्न उहाँ हाम्रो प्रधान पुजारी पनि हुनुहुन्छ उहाँको बारेमा भजन 45 अध्याय 7 पदमा भनिएको छ कि तिम्रा परमेश्वरले तिम्रा साथीहरूभन्दा वर्ता गरेर हर्षको तेलले तिमीलाई अभिषेक गर्नुभएको छ इजिकेल 39 अध्याय 29 पदमा हामी पढ्छौ यहाँ भनिएको छ तिनीहरूदेखि म मेरो मुख अब उपरान्त लुकाउने छैन किनभने मैले आफ्नो आत्मा इसरायलमाथि खन्याएको छु परमप्रभु परमेश्वर यही भन्नुहुन्छ इजिकेल भविष्यको दिनको बारेमा बोल्छन् जसरी त्यो तेल हारूनको दारीमा भएर भएथ्यो त्यसरी नै परमेश्वरको आत्मा खन्याउनुहुनेछ अनि पछि आइरहेको दिनमा इसरायलमाथि पवित्र आत्माको वर्षाको युवल अगमवक्ताको अगमबाडीको पनि यही अर्थ हो जुन पेन्टिकोस्टको दिनमा पूर्ण रूपमा पूरा भएन तर हाम्रा दिनहरूमा हामी पवित्र आत्माले बप्तिस्मा हुन्छौ जुनले हामीलाई विश्वासीहरूको शरीरमा एकट्ठामा राख्छ र ख्रिष्ट हाम्रो प्रधान पुजारी हुनुहुन्छ जबकि यो सत्य भएकोले गर्दा हामीले पवित्र आत्माले बनाउनु भएको आत्माको एकता राख्न प्रयत्न गर्नुपर्छ त्यसपछि भजन 134 अध्याय तेह्र पनि लागौं यो चाहिँ तीर्थयात्रीको अन्तिम स्तुतिको प्रशंसाको गीत हो। हा मित्र, यो तीर्थयात्रीको अन्तिम भजन हो। हामी आइपुगिसकेका छौं अनि यो भजनमा तीर्थयात्री मन्दिरमा उभिन्छ र भीड़हरूसँग आफ्नो आवाज स्तुतिमा प्रशंसामा उठाउँछ। भजन संग्रह 134 एक र दुई पदमा भनिएको छ, हे परम प्रभुका सबै सेवक हो, जो परम प्रभुको घरमा राति बस्दछन्, हेर परम प्रभुलाई धन्यको भन, तिनीहरूका हात पवित्र स्थानतिर उचाल र परम प्रभुलाई धन्यको भन। मित्र, फेरि म यो कुरा तपाईंलाई याद दिलाउन चाहन्छु कि यो तीर्थयात्री त्यस्ता स्थानबाट आएका थिए जहाँ उनी सन्देह मुनि थिए। मानिसहरूले उसलाई आलोचना गरे, उसलाई निन्दा गरे, तिरस्कार गरे, हेला गरे र उसलाई झूठ बोलिए, विश्वासघात गरे। उसका छिमेकीहरू असल छिमेकीहरू थिएनन्। तर अहिले उनी यरुसलेममा आइपुगेका छन्। उनी पवित्र स्थानमा आफ्नो हातलाई माथि उठाएर परमेश्वरको स्तुति प्रशंसा गर्दै उभिरहेका छन्। तीन पदमा भनिएको छ, स्वर्गीय र पृथ्वी सृष्टि गर्नुहुने परम प्रभुले तँलाई सियोनबाट आशीर्वाद दिउन्। तीर्थयात्रीले परमेश्वरलाई आशिष दिए र त्यसको सट्टामा उसले आफ्नो जीवनमा परमेश्वरको आशिषको लागि हेरिरहेका छन्, आशा गरिरहेका छन्। यो महान आराधनाको भजन हो मित्र। ओ, आज हाम्रो धेरै मण्डलीहरू यस प्रकारको आराधना स्तुति प्रशंसा भए कति उत्तम हुने थियो। आज हाम्रो धेरै आराधना सेवाहरू खालि विधिवादी मात्र छ, औपचारिक मात्र छ, त्यसमा जीवन छैन। हामीले आत्मा र सत्यतामा परमेश्वरको आराधना गर्नुपर्छ अनि त्यस्तै आराधना परमेश्वर चाहनुहुन्छ। प्रभु आफ्नो वचन अध्ययनमा आशिष दिउन्।
2: आजको दिनले हामीलाई सिकाएको छ कि साँचो शान्ति घमण्ड वा संसारको उपलब्धिबाट होइन, तर परमेश्वरमाथिको विनम्र भरोसाबाट चाहिँ आउँछ, र परमेश्वरका प्रतिज्ञाहरू कति अटल छन् भन्ने पनि आजको अध्ययनले हामीलाई सम्झाएको छ। उहाँले गर्नुभएको वाचा कहिले असफल हुँदैन, कति आनन्दको कुरा छ नि है दाइ।
3: बिल्कुलै भाइ, यो अध्ययनले हामीलाई बालक झैं सरल र शान्त हृदयमा परमेश्वरमा भरोसा गर्न सिकाउँछ। घमण्डले होइन, विनम्रताले आत्मालाई स्थिर बनाउँछ अनि परमेश्वर आफ्नो वचनमा विश्वास योग्य हुनुहुन्छ। उहाँका योजनाहरू पुस्तौसम्म कायम रहन्छन् र उहाँले भन्नुभएको कुरा अवश्य पूरा गर्नुहुन्छ। यो महान सत्यलाई आजको अध्ययनले हामीलाई सम्झाएको छ।
2: हजुर दाई, अनि अर्को कुरा कि जहाँ एकता हुन्छ त्यहाँ परमेश्वरको आशिष प्रकट हुन्छ।
3: हो भाई, एकता केवल मानवीय सम्बन्ध मात्र होइन, यो आत्मिकी आशिष पनि हो। जहाँ प्रेम र मेलमिलाप हुन्छ त्यहाँ परमेश्वरको उपस्थिति विशेष रूपमा हामीले अनुभव गर्न सक्छौ।
2: अनि दाई, भजन संग्रह 134 को कुरा पनि स्मरण गर्न मन लाग्यो कि परमेश्वरको सेवा निरन्तर हुनुपर्छ, दिन होस् वा रात, किनकि उहाँ प्रशंसाको योग्य हुनुहुन्छ।
3: हुने त भाइ, साँचो आराधना समयले सीमित हुँदैन। परमेश्वरको भवनमा सेवा गर्ने र उहाँको नाम धन्य भन्ने हृदयलाई परमेश्वरले आशिष दिनुहुन्छ।
2: साँच्चै नै दाई, र आजको सन्देशले हामीलाई विनम्र बन्न, परमेश्वरका प्रतिज्ञामा भरोसा गर्न, एकतामा जिउन र निरन्तर उहाँको आराधना गर्न सिकाउँछ।
3: हो भाई, त्यसैले आदरणीय श्रोताहरू, आज आफैलाई सोधौं कि हाम्रो हृदय विनम्र छ, कि हामी परमेश्वरका प्रतिज्ञामा भरोसा गरिरहेका छौं, कि हामी एकता र आराधनाको जीवन जिइरहेका छौं।
2: हजुर, साँच्चै नै। र आदरणीय श्रोताहरू, यदि तपाईँ आज शान्ति, मार्गदर्शन वा आशिष खोजिरहनु भएको छ भने परमेश्वरतर्फ फर्कनुहोस्। उहाँ विनम्र हृदयलाई उठाउनुहुन्छ र उहाँको प्रतिज्ञामा अडिक रहनेहरूलाई उहाँले प्रशस्त आशिष दिनुहुन्छ।
3: हजुर, त्यसैले आउनुहोस्, हामी विनम्रता, एकता र आराधनामा जीवन बिताउ, किनकि परमेश्वर नै हाम्रो शान्ति, हाम्रो आशा र हाम्रो आशिष हुनुहुन्छ। अन्त्यमा परमेश्वरले हामी हरेकलाई आशिष दिनुभएको होस्।
2: आजको अध्ययनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरको माझबाट बिदा लिन चाहन्छौं र हजुरलाई शुभ समयको हामी कामना गर्दछौं। र जसरी तपाईँहरूले निरन्तर रूपमा आफ्नो प्रार्थना विषयहरू र आफ्नो गवाईहरू हामीलाई बाँड्नु भएको छ, आउने आगामी दिनहरूमा पनि यसरी नै आफ्नो गवाई र प्रार्थना विषयहरू हामीलाई बाँड्नुहुनेछ र हामी तपाईँहरूको निम्ति निरन्तर रूपमा प्रार्थना गर्ने अवसर पाउनेछौ भनिकन आशा गर्दै आज भने हामी हजुरको माझबाट बिदा लिन चाहन्छौ र हामीलाई सम्पर्क गर्नको निम्ति कल अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024207997 0420 9797।

0: र हामीलाई सम्पर्क गर्नको निम्ति कल अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024297997 9704209797।
1: घर ऐसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 9849518537।
2: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
1: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
2: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz को विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
1: सम्पर्क नम्बर 0105202667।
3: लस है मेबे फेबेमा रङमाझे आरसीसी दिम गोरा चहरा दिन प्रे र खोरमा नग फारममा असिम टमाटार कि टनेलमा सिङ्बै सुर सिङ्जेपल मुबा होले सिङ्बै सुर मुसम ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी एगो है रोमा हुजुरिमी दिम फिटिङ सिङ्बै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असेम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रङ्गुर्नाले बजार कोर्ब आहि नै रोमा सेगो बरो ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी। सम्पर्क नम्बर चाहिँ 0105204770 असेम 9851187882 फोन सिङ्जिम सेगो है रोमा।
4: ओहो होइन के हो, अझ हातमा सुनको औठी पनि?
5: ल तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि।
4: ए हो र, त्यसो भए म पनि मोबाइल किन्दा गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
5: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
4: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुको साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
5: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
4: प्रोप्राइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841497913 र 9813159159।
6: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
5: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
4: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
5: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
4: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
5: इन्द्र मोबाइल सेन्टर नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै। प्रोप्राइटर इन्द्र श्रेष्ठ, सम्पर्क नम्बर 9849241111 9849241111। विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोप्राइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
4: पावर वाला चश्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चश्माहरू अब एकै ठाउँमा।
5: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चश्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
7: रेडियो बिहानी 97.6 मेगाहर्ज।
1: तपाईँ यति बेला रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ। हाम्रो स्टुडियोको घडीमा साँझको 6:35 बजेको छ। अब सुन्न सक्नुहुन्छ समाचार फेरो फेरो।

रेडियो बिहानी 97.6 MHz साँझ 6:35 बजेको समाचार शिरोफेरोमा शर्मिला साक्यको नमस्कार। तपाईँ यो प्रसारण एफएम ब्याण्डको 97.6 MHz धादिङ सहित नेपालका विभिन्न जिल्लाहरूमा संसारको जुनसुकै स्थानबाट हाम्रो अनलाइन प्रसारण www.radiobihani.org.np फेसबुक पेज रेडियो बिहानी 97.6 MHz र हाम्रो पात्रो मोबाइल एप्लिकेशन मार्फत एकैसाथ प्रत्यक्ष सुन्न सक्नुहुन्छ। समाचारको सिलसिला शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट। नारायणघाट मुगलिन सड़क खण्ड एकतर्फी सञ्चालनमा, मलेखु मुगलिन सड़क खण्डमा 11 स्थानमा पहिरो। धादिङको तालतीमा खानेखोला तर्ने क्रममा खोला

0: परिवारको जिम्मामा छुटे पक्राउको कारण अझै अस्पष्ट। र बाढ़ी पहिरोमा देशभर 12 जनाको मृत्यु, 7 जना सम्पर्क विहीन। अब समाचार विस्तारमा। नारायणघाट मुगलिङ सड़क खण्ड सञ्चालनमा आएको छ। अविरल वर्षाका कारण नाम्सी खुला पुलमा थुप्रिएको लेदो सहितको पहिरो हटेपछि सड़क सञ्चालनमा आएको हो। सड़क डिभिजन कार्यालय चितवनका अनुसार बिहान 7:55 नाम्सी खुलामा लेदो सहितको पहिरो खसेको थियो। कार्यालयका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यका अनुसार दिउँसो 12:15 पहिरो हटाएर सड़क सञ्चालनमा ल्याइएको हो। सड़क सञ्चालनमा आएसँगै पोखरामा नारायणघाट तर्फ र नारायणघाटबाट पोखरातर्फै जाने सवारी तथा धुवानी साधन गन्तव्यतर्फ आवत जावत गरिरहेका छन्। यता लगातारको वर्षाका कारण पृथ्वी राजमार्ग अन्तर्गत मलेखु मुगलिङ सड़क खण्डमा विभिन्न 11 स्थानमा पहिरो खसेर सड़क अवरूद्ध भएको छ। नागरुङ्गा मुगलिङ सड़क खण्ड पश्चिम खण्डमा सूचना अधिकारी इन्जिनियर सन्चिन्द्र मिश्रका अनुसार शीतल बजारमा लेदो र रूख सहितको पहिरो खसेको छ भने सड़क छेउ समेत भाँसिएको छ। बेनीघाट बजार नजिक गोमन्ती खोलामा लेदो सहितको पहिरो खसेपछि सड़क एकतर्फी सञ्चालनमा छ। त्यस्तै कृष्णभीर ज्यामिरे घाट चौकी भीर हुगदी खोलादेखि जवाङ खोलासम्मका विभिन्न स्थानमा ढुङ्गा लेदो र रूख सहितको पहिरो खसेका छन्। फिसलिङ आसपासका 3 स्थानमा करिब 200 मिटर सड़कमा पहिरो खसेको छ भने करिब 30 मिटर सड़कको आधा भाग चर्किएको छ। सुमलिङ टाढमा पनि ढुङ्गा सहितको पहिरो खसेको छ। धारापानीका 2 स्थानमा करिब 50 मिटर सड़कको आधा भाग भत्किएको छ। सोही स्थानमा कभर खुलाउने काम भइरहेको छ। घोप्टे भीर र सिमल धारामा ठूलो ढुङ्गा तथा लेदो सहितको पहिरो खसेपछि सड़क अवरूद्ध भएको छ। अहिले सबै स्थानमा पहिरो पछ्याउने काम भइरहेको र ठूलो पहिरो नखसेसम्म साँझसम्म सड़क सञ्चालनमा ल्याउने प्रयास भइरहेको इन्जिनियर मिश्रले बताउनुभयो। पहिरो पछ्याउन सड़क निर्माणको जिम्मा लगाएको ठेकेदार कम्पनीका उपकरण प्रयोग भइरहेका छन्। धादिङको बिनिघार उडान गाउँपालिका 2 ताल्तीमा खानी खोला तर्ने क्रममा खोलाले बगाउँदा 1 महिलाको मृत्यु भएको छ। शुक्रबार साँझ ताल्तीबाट तारलाख तर्फ जाने क्रममा 55 वर्षीय सुकुमाया चेपाङलाई खानी खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो। खोलाले बगाउँदा गम्भीर घाइते भएकी चेपाङलाई घटनाको खबर प्राप्त भएपछि सड़क चौकी ताल्तीबाट प्रहरी सहायक निरीक्षक भगवान खरेलले कमाण्डमा खटिएको 3 जनाको टोलीले उद्धार गरेको थियो। उद्धारपछि उहाँले उपचारका लागि टिचिङ अस्पताल मलेखु पठाएको थियो तर उपचारका क्रममा उहाँको मृत्यु भएको प्रहरी नायब उपरीक्षक दाहालले जानकारी दिनुभयो। जनसुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड नारगाजुङ नगरपालिका 1 काठमाण्डुको 18 वार्षिक साधारण सभा सिनावन बेकरी क्याफेको सभा हलमा सम्पन्न भएको छ। सहकारीले मूल्य मान्यता सिद्धान्त नीति विधि तथा प्रविधिले चलेको यो संस्था समुदायमा आधारित सदस्य केन्द्रित संस्थाको रूपमा चलेको यस संस्थाले सदस्य सेवा र सदस्यहरूको सन्तुष्टिलाई आफ्नो सर्वोपरि ठानी सुशासनमा सञ्चालन भएको एउटा नमूना योग्य संस्थाको रूपमा स्थापित भएको छ। 1051 शेयर सदस्यहरू रहेको यस संस्थाको शेयर पुँजी रु 4,60,74,200 रहेको छ। अब 2082-83 कुल आमदानी 2,17,64,105 खर्च तर्फ 1,47,16,298 रहेको छ। संस्थाले अब 2082-83 रु नाफा कमाएको छ। संस्थाका अध्यक्ष अर्जुन अधिकारीले मञ्चमा राखिएको फूलको गमनामा पानी राखी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो। संस्थाका सचिव गुणराज न्युपानीले सहजीकरण गर्नुभएको कार्यक्रममा उपाध्यक्ष गुमा भण्डारी बछौडीले स्वागत मन्तव्य राख्नु भएको थियो। 18 वार्षिक साधारण सभामा अध्यक्षका अर्जुन अधिकारी, कोषाध्यक्ष कृष्ण कुमार अधिकारी, लेखा सुपरिवेशन समितिका संयोजक ज्योति प्रसाद पौडेल, स्वतन्त्र लेखा परीक्षक चार्टर्ड एकाउन्टेन्ट चन्द्र सुखर गरी समितिले आफ्नो पदीय जिम्मेवारीको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। संस्थाका अध्यक्ष अर्जुन अधिकारीको अध्यक्षतामा रहेको समारोहमा संस्थाका सल्लाहकार, नेपाल राष्ट्र बैंकका उपनिर्देशक रेशम बहादुर बछौडी लगायतका सञ्चालन समिति, लेखा सुपरिचर समिति, सल्लाहकार समिति, ऋण उप समितिका, शिक्षा उप समितिका सदस्यहरू, शेयरधनी सदस्यहरू र संस्थाका कार्यरत कर्मचारीहरूको उपस्थिति रहेको हाम्रा सहकर्मी वरिष्ठ संवाददाता कृष्ण बहादुर लामिछानेले बताउनुभयो। पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जवारा परिवारको जिम्मामा छुटिएका छन्। शनिबार मध्यराति महाराजगंज स्थित निवासबाट पक्राउ परेका जवारालाई आइतबार दिउँसो परिवारको जिम्मा लगाएको हो। अपराध अनुसन्धान कार्यालयले टोलीको शनिबार राति जवारा निवासलाई पक्राउ गरी कार्यालयमा ल्याएर राखेको थियो। जवारालाई पक्राउ गरेपछि पक्राउ पर्ने शैलीप्रति विभिन्न पक्षबाट प्रश्न उठाएको थियो। साथै उहाँले पक्राउ पर्ने स्पष्ट आधार सार्वजनिक गर्न समेत माग गरिएको थियो। तर जवारालाई पक्राउ गर्नुको स्पष्ट कारणबारे जानकारी नदिँदै उनी छुटेका हुन्। जवारालाई भेट्न अपराध अनुसन्धान कार्यालय पुगेको राष्ट्रिय मानवाधिकार आयोगको टोलीलाई प्रहरीले भेट गर्न नदिएको बताएको छ। आयोगको टोली करिब 45 मिनट कार्यालयको गेट बसेको पनि भेट गर्न नदिएपछि फर्किएको थियो। सरकारले जवारालाई पक्राउ गर्नुपर्ने कारणबारे अहिलेसम्म स्पष्ट जानकारी दिएको छैन। प्रहरीले भने जवारामाथि सुरक्षा थ्रेट रहँदै भन्दै उहाँलाई कार्यालयमा ल्याएर राखिएको जिकेआर गरिएको छ। कुलेखानी जल विद्युत आयोजनाको इन्द्र सरोवर जलाशय पानीको सतह बढ़दै गएपछि हेटौडा काठमाडौँ जाने छोटो मार्गमा सवारी आगमन रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय मकनपुरले आज आइतबार दिउँसो 4 बजेदेखि भोलि बिहान 5 बजेसम्म देउराली सिस्नेरी काठमाडौँ र पालुङ हुँदै सिस्नेरी देउराली सड़क हेटौडातर्फ जाने कुनै पनि सवारी साधन सञ्चालन नगर्न आग्रह गरिएको हो। प्रशासनका प्रशासकीय अधिकृत सन्तोष सुवेदीका अनुसार इन्द्र सरोवर तालमा पानीको सतह निरन्तर बढ़िरहेको छ। जलाधार क्षेत्रमा भइरहेको वर्षाको विश्लेषणपछि नेपाल विद्युत प्राधिकरणले साइरन बजाएर सुरक्षाका मापदण्ड पूरा गरी जुनसुकै समयमा तालको ढोका खोल्न सक्ने भएकाले जोखिमलाई ध्यानमा राखेर सड़कमा आगमन गर्न रोक लगाएको छ। प्रशासनले अत्यावश्यक कामको लागि काठमाडौँ जाने वा हेटौडा आउने यात्री तथा सवारी चालकलाई उक्त अवधिमा त्रिभुवन राजपथ प्रयोग गर्न आग्रह गरेको छ। तालको पानीको सतह र वर्षाको अवस्थालाई मध्यनजर गर्दै प्रशासनले यात्री तथा सवारी चालकलाई सतर्क रहन समेत आग्रह गरेको छ। नारायणी नदीमा जल सतहको खतरा तह पार गरेको छ। देवीघाट स्थित जल मापन केन्द्रका अनुसार अहिले नारायणी नदीमा पानीको सतह 11.41 मिटर पुगेको छ। नारायणीमा 7.3 मिटरलाई सतर्कता तह र 9 मिटरलाई खतरा तह मानिन्छ। नदीमा आएको बाढ़ीले भक्तपुर महानगरपालिका 1 का नदी किनारामा बस्तीमा समेत प्रवेश गरेको छ। बाढ़ी घरभित्र पस्दा स्थानीय प्रभावित भएका छन् भने घरमा रहेका सामानमा क्षति पुगेको छ। स्थानीय घरभित्रको सामान सुरक्षित स्थानमा सारिएका छन्। बाढ़ीका कारण आसपासका विद्यालय समेत डुबानमा परेका छन्। शनिबारदेखि भइरहेको निरन्तर वर्षाका कारण काली गण्डकी नदीको बहाव मनसून अवधिकै उच्च बनेको छ। बागलुङमा पहिरोका परि 4 जनाको मृत्यु भएको छ भने पाल्पामा एकजनाको मृत्यु र तीनजना बेपत्ता भएका छन्। यस्तै पर्वतमा काली गण्डकीको नदीको घर बगाएका छन् भने स्याङ्जामा पुल बगेको छ। सेती बेनी बजारमा डुबान परेको छ भने मनाङको ताल गाउँमा समेत बाढ़ी पसेको छ। वर्षाका कारण लमजुङमा बेसी शहर चामे सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ। स्याङ्जामा सिद्धार्थ राजमार्ग बन्द भएको छ भने कर्णालीका प्रमुख राजमार्ग पनि प्रभावित भएका छन्। यसै गरी बाक्लुङका दर्जनौ सड़क अवरूद्ध हुनुका साथै नारायणघाट मुगलिङ सड़क र पृथ्वी राजमार्ग समेत प्रभावित भएका छन्। नवलपुरका विभिन्न बस्तीमा बाढ़ी र डुबानको समस्या देखिएको छ।
1: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
2: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
1: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: सम्पर्क नम्बर 01052267 01052267।
3: रेडियो बिहानी
0: 97.6 MHz। लगातारको अविरल वर्षासँगै आएको बाढ़ी र पहिरोका कारण देशभर 12 जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राविधिकरणका अनुसार पछिल्लो 24 घण्टामा मात्रै 6 जनाको मृत्यु भएको हो। प्राविधिकी प्रवक्ता शान्ति महतका अनुसार असोज 8 गतेदेखि हालसम्म बाढ़ी पहिरो र अविरल वर्षाका कारण मृत्यु हुनेको संख्या 12 पुगेको हो। उहाँका अनुसार 7 जना अझै सम्पर्कविहीन छन्। पाल्पामा 1 जना तथा पछिल्लो 24 घण्टामा बाग्लुङमा 4 र म्याग्दीमा 2 जना गरी 7 जना सम्पर्कविहीन रहेको प्रवक्ता महतले जानकारी दिनुभयो। उनीहरूको खोजी तथा उद्धार कार्य भइरहेको छ। विशेष गरी हिमाली क्षेत्रमा भारी वर्षासँगै हिमपातको सम्भावना देखिएपछि पर्यटक र ट्रेकर्स लक्षित गरी छुट्टै सूचना जारी गरेको प्राविधिकले जनाएको छ। हालसम्म 9,000 भन्दा बढ़ी पर्यटकलाई सुरक्षित स्थानमा झारिएको प्रवक्ता महतले जानकारी दिनुभयो। प्राधिकरणको विदेशी पर्यटन यात्रालाई मौसम र सम्भावित जोखिमबारे जानकारी गराउन अंग्रेजी भाषामा समेत एडभाइजरी जारी गरेको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै 77 वटै जिल्लामा प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, स्थानीय तहका प्रमुख तथा विपद प्रति कार्यमा खटिने निकायसँग निरन्तर सूचना आदान प्रदान भइरहेको प्राधिकरणले जनाएको छ। प्राधिकरणले व्हाइट एप्स, भाइबर लगायतका डिजिटल माध्यम मार्फत नदी बेसिन वर्षाको अवस्था र प्रभावित क्षेत्रबारे नियमित सूचना संकलन तथा सर्कुलेसन गरिरहेका छन्। प्रवक्ता महतका अनुसार गण्डकी र लुम्बिनी प्रदेशलाई जोखिमयुक्त क्षेत्रका रूपमा पहिचान गरिएको थियो। काली गण्डकी र नारायण नदी बेसिनका कतिपय स्थानमा अति भारी वर्षा भएपछि नदीको बहाव बढ़नुका साथै नदी कटान समेत भएको छ। अब विदेशको खबर। गाजामा जारी इजरायल हमास युद्धमा प्यालेस्टिनाइन मृतकको संख्या 74,000 नागेको छ। गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार सन् 2023 अक्टोबर 7 देखि हालसम्म 74,016 जनाको मृत्यु भएको छ भने 1,75,068 जना घाइते भएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार युद्ध विराम लागू भए तापनि गाजामा हिंसाका घटना जारी छन्। अक्टोबर 11 2025 युद्ध विराम लागू भए तापनि थप 1,415 प्यालेस्टिनाइनको मृत्यु भएको छ भने 4,953 जना घाइते भएका छन्। बग्नावशेष 834 शव निकालिएको मन्त्रालयले जनाएको छ। यो युद्ध सन् 2023 अक्टोबर 7 हमास नेतृत्वका लड़ाकुले इजरायलले गरेको आक्रमणपछि शुरू भएको थियो। उक्त आक्रमणमा करिब 1,200 जनाको मृत्यु भएको र 251 जनालाई बन्दक बनाएको थियो। गाजाको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्ने तथ्याङ्क सर्वसाधारण र लड़ाकुला छुट्टा छुट्टी उल्लेख गरिएको छ। मन्त्रालयको तथ्याङ्कलाई संयुक्त राष्ट्र संघका निकाय तथा विशेष आशय 34 साप निकालिएको मन्त्रालयले जनाएको छ। यो युद्ध सन् 2023 अक्टोबर 7 मा हमास नेतृत्वका लड़ाकुले इजरायलले गरेको आक्रमणपछि

0: र गाजाको पुनः निर्माण अघि बढ़न सकेका छैनन्। इजरायली प्रधानमन्त्री बेन्जामिन नेत्यानुले हमासको हतियार नत्याएसम्म इजरायली सेना पनि नहट्ने बताउँदै आउनु भएको छ। साँझ 6:35 बजेको समाचार सक्नु अघि अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पूर्ण एकपटक। नारायणघाट मुगलिन सड़क खण्ड एकतर्फी सञ्चालनमा मलेखु मुगलिन सड़क खण्डमा 11 स्थानमा पहिरो। धादिङको तान्तीमा खानेकुरा तर्ने क्रममा खुलाले बगाउँदा महिलाको मृत्यु। पूर्व प्रधान न्यायाधीश जवरा परिवारको जिम्मामा छुटे, पक्राउको कारण अझै अस्पष्ट। र बाढ़ी पहिरोमा देशभर 12 जनाको मृत्यु, 7 जना सम्पर्कविहीन। साँझ 6:35 बजेको समाचार हेरिलाई सकियो। प्राविधिक मित्र अञ्जना गुरूङलाई धन्यवाद। समाचार कक्षका सम्पूर्ण सहकर्मी सँगै म शर्मिलालाई पनि विदा माग्छु। निरन्तर सूचना र समाचारको माध्यमबाट तपाईंलाई सुसूचित गराउने हाम्रो अभियान जारी नै छ। रेडियो बिहानी 97.5 MHz सँगै रहनुहोला। नमस्कार।
1: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 98 49 18 57 37।
2: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलीको गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98 41 68 67 64, 98 41 68 67 64।
3: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
4: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
3: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz को विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
4: सम्पर्क नम्बर 01052267 01052267।
5: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त? तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
6: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ, हजुरलाई के थाहा?
7: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
5: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
7: ल भाइ, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
6: किन नि बाबा?
7: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
6: हस् बाबा।
8: कृष्ण सप्लायर्स, धादिङ डिस्ट्रिक्ट पुछार बजार। प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
9: सम्पर्क मोबाइल 97 41 031 429।
10: पावरवाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
11: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
10: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
11: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
10: प्रोपाइटर बिट्टू विश्वकर्मा। सम्पर्क नम्बर 9843462616 र 9810320।

0: कई तीस सौ न
1: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नु होला होइन ए भाउजू कता जान लागेको हतार हतार गरेर
0: हेर्नु न बाबु छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि
1: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ
0: हजुर तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ अनि सुन्नुहोस् त बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ
1: इन्द्र मोबाइल सेन्टर नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै प्रोपाइटर इन्द्र श्रेष्ठ सम्पर्क नम्बर 9849241111 9849241111
2: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
2: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने दाँतमा सिमेन्ट भर्ने कृत्रिम दाँत राख्ने साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने दाँतको रङको मेटलको खोल लगाउने दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने बच्चाहरूको दाँतको विशेष उपचार गरिने दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा
2: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754 9841055754 ए सुन्नुहोस् त 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ
3: रेडियो बिहानी समय संकेत यति बेला बेलुकीको 7 बज्यो

0: पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
1: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
2: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
3: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
4: महिलाको श्रम, अधिकार र सम्मानको आवाज,
5: कार्यक्रम साझा आवाज,
1: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
6: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
7: प्रोपाइटर मधुमाया जीजी, पढे होइन प्रोपाइटर भनेको छु, हेर्नुहोस् त, घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
1: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे CIN मार्फत देशैभर
2: तपाईँकै आफ्नै सामुदायिक रेडियो।

0: बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोर
1: विवाह गर्न बाध्य हुन्छन्।
0: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
1: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्ध
0: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
1: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
0: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
2: 5 बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
3: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
4: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
5: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
6: महिलाको श्रम अधिकार र सम्मानको आवाज,
0: कार्यक्रम साझा आवाज।
7: घर खर्च, दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
1: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देशै भर
4: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
6: पसिनाको सम्मान, समानताको अभियान,
0: कार्यक्रम साझा आवाज।
1: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
0: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
8: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाऊ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
1: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटकी लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
8: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन FAO तथा अकोराब CIN द्वारा जनहितका लागि जारी सन्देश।
1: सीआईएनको साझा खबर अब नेपाली पात्रोमा पनि।
9: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली FM तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न, तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन,
1: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर, सुन चाँदीको दर भाव, मौसम सम्बन्धी सूचना र सार्वजनिक विधा बारेको जानकारी लिन पनि।
9: नेपाली पात्रो अब तपाईँको मोबाइलमा।
0: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
1: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
0: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
1: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव। साझा खबरमा अब मिलिजुली नेपालीको पालो।
10: ठीक छ दाजु? यहाँ उसमा त्यो मेरो त के भसो भसो नेटवर्किङ बिग्रेको हो के हो के हो म त कुन चाहिँ चल्छ दाजु त्यो देखाउँदै यहाँ म उहाँ कन्टेन्ट राखेको छु अब यहाँ देखाउँदै देखाउँदैन दाजु

0: साथीको बिहेमा जान पर्ने, सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लगाएर आउँछन्, आफ्नो भने सबै पुरानो डिजाइनको छ।
1: होइन के भो, किन एक्लै गनगन गरिरहे कि?
0: के हुनु नि, साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
1: भइहाल्छ नि, तिमीलाई म मंगल सुनचाति पसल लिएर जान्छु, अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
0: मंगल सुनचाति पसल, नीलकण्ठ नगरपालिका 3, 20 बजार, धादिङ।
1: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
0: प्रोपाइटर मंगल रसाइली, सम्पर्क मोबाइल नम्बर 9841-71-25-42, 9861-02-66-11 र 010-520-542।
2: पावरवाला चस्मा, जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
3: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
2: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
3: विभिन्न ब्रान्डका सनग्लासेस, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
2: प्रोपाइटर बिट्टु विश्वकर्मा, सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-33-54।
3: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
4: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने हेर्नु। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरो।
5: पहिला मलाई रिसर्च लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चोक नारायणगढ, मोबाइल 9855-50-50-934, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ, 9855-40-934।
7: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: سنة ساكنتا. देशका विभिन्न स्थानमा बाढ़ी पहिरो र डुबानका कारण ठूलो जनधनको क्षति विपदबाट चार दिनमा 15 जना भन्दा बढ़ीको मृत्यु धेरै बेपत्ता 1,284 जनाको उद्धार
1: र अहिलेसम्म चाहिँ करिब 14 जनाको मृत्यु भएको चाहिँ छ भने 4 जना जति अहिले पनि बेपत्ता हुनुहुन्छ।
0: चामेको घट्टे खोलामा बाढ़ी आएपछि मस्याङदी आंशिक थुनियो। हिमलुङमा हिमपहिरोमा बेपत्ता भएका 10 मध्ये 2 जनाको शव फेला। हुम्लामा जड़ीबुटी संकलन गर्न पुगेका 1 जनाको मृत्यु, 9 जना सम्पर्क विहीन।
1: भोलि बिहान हामी चाँडैबाट फेरि हिमलुङ बेस क्याम्प पुगेर उहाँहरूको उद्धारको अवस्था के छ जुन अवस्थामा भेट्छौ त्यो अवस्थामा हामी उद्धार गरेर ल्याउँछौँ।
0: तराईका विभिन्न जिल्लामा हावाहुरी र लगातारको वर्षाले धान बालीमा क्षति। आज राति पनि केही ठाउँमा पानी पर्ने, विशेष गरेर सुदूरपश्चिमका पहाड़ी जिल्लामा बढ़ी प्रभाव।
2: तर पूर्वी भूभागहरूबाट चाहिँ क्रमिकमा यो कर्णालीको प्रभाव सकिसकेको अवस्था छ र पानी पर्न एकदमै कम नै
0: रहेको। र जापानमा चलिरहेको विश्व स्तरीय कराते च्याम्पियनशीपमा नेपाललाई 2 स्वर्ण, 1 रजत र 3 काँस्य पदक।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: भोटेकोशीको विनाशकारी बाढ़ीको एक महिनामै देशका विभिन्न क्षेत्रमा बाढ़ी पहिरो र डुबानले क्षति पुर्याएको छ। भौतिक पूर्वाधारहरू धेरै नष्ट भएका छन्। अब भौतिक पूर्वाधारको निर्माणमा विशेष ध्यान दिनुपर्छ भन्ने पाठ फेरि सिकेको छ। अब पीड़ितको उद्धार राहतका लागि तीनै तहका सरकारले काम गर्नुपर्दछ। एकले अर्कालाई आरोप लगाएर पन्छन कसैले मिल्दैन। यो अप्ठ्यारो समयमा सबै मिल्नुको विकल्प छैन। अब खबर सन्तोषी रावलबाट।
4: देशका विभिन्न स्थानमा पछिल्लो 4 दिनमा बाढ़ी पहिरो तथा डुबान लगायत विपदका घटनामा परि 14 जनाको मृत्यु भएको छ। विपद प्रति कार्य शाखा प्रमुख रामबहादुर केसीका अनुसार विपदमा परि गण्डकी प्रदेशमा सबैभन्दा धेरै 5 जनाको मृत्यु भएको छ। यस्तै लुम्बिनीमा 4, बागमतीमा 3, कर्णालीमा 1 र मध्य प्रदेशमा 1 जनाको मृत्यु भएको छ। विपदका घटनामा परि 4 जना घाइते भएका छन्। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। 8 गतेदेखि 11 गतेसम्म आएको बाढ़ीले मानवीय क्षति हुनुका साथै भौतिक संरचनामा पनि क्षति पुगेको शाखा प्रमुख रामबहादुर केसीले सीआईएनलाई बताउनुभयो।
1: बागलुङ त्यस्तै गरेर पाल्पा म्याग्दी लगायतका जिल्लाहरूमा केही मानवीय क्षतिहरू पनि भएको छ र अहिलेसम्म चाहिँ करिब 14 जनाको मृत्यु भएको चाहिँ छ भने 4 जना जति अहिले पनि बेपत्ता हुनुहुन्छ यो पहिरोमा परेर र बाढीमा परेर। अहिलेसम्मको चाहिँ मानवीय क्षति यही हो भने अब भौतिक क्षतिको सन्दर्भमा पनि अब तपाईँको चाहिँ केही निजी घरहरू चाहिँ क्षति भएका छन्।
4: पहिरोमा परेर म्याग्दीमा मात्रै 4 जनाको मृत्यु भएको छ। जिल्लाका विभिन्न ठाउँमा व्यापक भौतिक तथा मानवीय क्षति भएको प्रहरीले जनाएको छ। बाढ़ी पहिरोका कारण घरहरू भत्किएका छन् भने 4 जनाको मृत्यु भइसकेको छ। उनीहरूको शव फेला परेको र थप 4 जना बेपत्ता रहेको प्रहरी प्रमुख राजन कार्कीले जानकारी दिनुभयो। बागलुङको निसी खोला गाउँपालिका 3 मा आज बिहान ढिस्को खस्दा एकै परिवारका 4 जनाको मृत्यु भएको छ। यस अवधिमा बाढ़ी पहिरो तथा डुबानमा परेका 1,284 जनाको उद्धार गरिएको छ। प्रहरीका अनुसार जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्ने तथा पहिरोमा पुरिएका धान माल निकालेर सुरक्षित गर्ने काम भइरहेको छ। त्यसका लागि अन्य सुरक्षा निकाय र स्थानीयवासीसँग समन्वय गरी उद्धार तथा राहत कार्यलाई निरन्तरता दिइएको प्रवक्ता काफ्लेले बताउनु भएको छ। मनाङको नार्पा भूमि गाउँपालिका 5 स्थित हिमलुङ हिमालमा हिमपहिरोमा परि बेपत्ता भएका 10 जना मध्ये 2 जनाको शव फेला परेको छ। मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पौडेलका अनुसार उद्धार टोलीले हेलिकप्टर मार्फत 2 जनाको शव चामे ल्याएको हो। अध्ययारो भइसकेकाले थप खोजी तथा उद्धार सम्भव नभएको उहाँले बताउनुभयो।
5: यो हाम्रो मुगु जिल्ला र हुम्ला जिल्लाको सीमा क्षेत्रमा पर्ने मिमी वन क्षेत्र जुन चाहिँ मुगुको कारमारुङ
4: एकै समयमा हिङलुङ हिमालतर्फ हिम पहिरो र ठाडो खुलामा बाढ़ी आएपछि जिल्लाको जनजीवन प्रभावित भएको छ। बिजुली र संचार नेटवर्कमा समेत समस्या देखिएको उहाँले बताउनु भएको छ। यसैबीच हिमलुङ हिमालतर्फ गएका अन्य 10 जना भने सम्पर्कमा आएको र उनीहरूलाई सुरक्षित स्थानमा राख्ने काम भइरहेको जानकारी प्राप्त भएको उहाँले बताउनुभयो। हुम्लाको चंखेली गाउँपालिका 2 स्थित बागे ढुङ्गा सामुदायिक वनमा जड़ीबुटी संकलन गर्न पुगेका मुगुका एक युवकको हिउँमा परेर मृत्यु भएको छ भने 9 जना सम्पर्कविहीन भएका छन्। मृत्यु हुनेमा मुगुको मुगुम कार्मारोङ गाउँपालिका 9 पापुका 22 वर्षीय गणेश बुढा रहेको जिल्ला प्रहरी कार्यालय मुगुका डीएसपी र डीएसपीले जानकारी दिनुभएको छ। प्रहरीका अनुसार पापुका बल बहादुर बुढा, प्रकाश बुढा, ललितजंग बडुवाल, जय बहादुर बडुवाल र अखे बहादुर रोकाया तथा छाइलका जय बहादुर रोकाया, वीर बहादुर ऐडी, प्रेम रोकाया र पवन रोकाया सम्पर्कविहीन छन्। घटनास्थल उच्च हिमाली क्षेत्रमा पर्ने र भारी हिमपात भएकाले खोजी तथा उद्धारमा कठिनाई भइरहेको प्रहरीले जनाएको छ। सम्पर्कविहीनहरूको खोजीका लागि मुगु र हुम्ला दुवैतर्फबाट प्रहरी टोली परिचालन गरिएको मुगुका प्रमुख जिल्ला अधिकारी पोषण राज अधिकारीले बताउनुभयो।
5: यो हाम्रो मुगु जिल्ला र हुम्ला जिल्लाको सीमा क्षेत्रमा पर्ने मिमी वन क्षेत्र जुन चाहिँ मुगुको कार्मारुङ गाउँपालिकाको वडा नम्बर 9 र त्यसपछि हुम्लातर्फ चङखेली गाउँपालिकाको वडा नम्बर 2 अन्तर्गत पर्ने मिमी क्षेत्रमा चाहिँ जडीबुटी संकलनको लागि चाहिँ यता मुगुम कार्मारुङ वडा नम्बर 9 13 जना स्थायी वासी संकलन गर्नलाई चाहिँ यही 28 गते गएको भनेर चाहिँ त्यहाँ स्थानीयवासीबाट चाहिँ बुझिएको हो। सो मध्ये अनि त्यसपछि हाम्रो 13 जना मध्ये चाहिँ अहिलेसम्म 12 जनाको 1 जनाको मृत्यु सहित गरेर 11 जना सम्पर्कमा आइसकेको र थप 2 जना चाहिँ खोजी कार्य जारी रहेको।
4: मनाङ सदरमुकाम चामेमा घट्टे खोलामा आएको बाढ़ी र पहिरोका कारण मर्स्याङदी नदी आंशिक रूपमा थुनिएको छ। नदीको बहाव रोकिएपछि मर्स्याङदी र घट्टे खोला मिसिएर ताल बनेको छ। नदी आंशिक रूपमा थुनिएपछि तटीय क्षेत्रमा जोखिम बढ़ेको छ। स्थानीय प्रशासनले घटनास्थलको अवस्थाबारे निगरानी गरिरहेको सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो।
1: हाम्रो नार्पाभूमि गाउँपालिकाको हिमलुङ हिमालको बेस क्याम्पमा बेपत्ता भएको भनिएको हजुर, अनि त्यहाँ कतिजना बेपत्ता भएको एक दिन तथ्याङ्क चाहिँ नभएको, तर हालसम्म 2-1.5 बोडी पाइएको छ। 4 जना खोजीकर्ताहरू बेस क्याम्पमै बस्नु भएको छ, उहाँहरूले खोजी गर्नुहुन्छ। हामीसँग चामेमा 2 हेलिकप्टर स्ट्यान्डमै छ, भोलि बिहान हामी चाँडैबाट फेरि हिन्दुङ बेस क्याम्प पुगेर उहाँहरूको उद्धारको अवस्था के छ, जुन अवस्थामा भेट्छौँ त्यही अवस्थामा हामी उद्धार गरेर ल्याउँछौँ। यहाँ
4: काली गण्डकीको बाढ़ीले पर्वतको जलजला गाउँपालिका 8 फर्सेमा ठूलो क्षति पुर्याएको छ। नदीको कटानले 67 वटा घर पूर्ण रूपमा बोकेका छन् भने थप 23 घर उच्च जोखिममा परेका छन्। स्थानीय प्रशासनका अनुसार स्थानीयले भारी वर्षाको पूर्व सूचना पाएपछि घर छाडेर सुरक्षित स्थानमा गएकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको हो। प्रभावितहरू आफन्त र छिमेकीको घरमा आश्रय लिएर बसेका छन्। यसैबीच बाढ़ीका कारण नवलप्रासी क्षेत्रमा मात्रै 1,100 भन्दा बढ़ी मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। उद्धारपछि सुरक्षित स्थानमा राखिएका नागरिकका लागि स्थानीय तह, जिल्ला प्रशासन र प्रदेश सरकारको समन्वयमा खाना तथा आवश्यक सामग्रीको व्यवस्था भइरहेको छ। म्याग्दीमा उद्धारका लागि 2 हेलिकप्टर परिचालन गरिएको छ। प्राधिकरणले नदीको बहाव अझै बढ़न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन आग्रह गरेको छ। तराईका विभिन्न जिल्लामा हावाहुरी र लगातारको वर्षाले धानबालीमा क्षति पुर्याएको छ। बाँकेमा गैरातीको हुरीले धानबालीमा क्षति गरेको हो। यस्तै कपिलवस्तु सहित विभिन्न जिल्लामा लगातारको पानीले धानबाली डुबेको छ। कृषि ज्ञान केन्द्रकी वरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्माले धानबालीमा भएको क्षतिको पूर्ण विवरण संकलन भइसकेको जानकारी दिनुभयो। बाँकेमा यस वर्ष 33,503 हेक्टरमा बर्खे धान रोपिएको छ। मौसम पूर्वानुमान महाशाखाले मौसममा सुधार नआएसम्म किसानलाई धान नकाट्न आग्रह गरेको छ। वर्षा नरोकिँदै हतार गरी बाली काट्दा थप क्षति हुन सक्छ। मौसम खुलेपछि मात्र धान काट्ने र भित्र्याउने योजना बनाउन किसानलाई आग्रह गर्नुभयो। अविरल वर्षाका कारण ठाउँ ठाउँमा पहिरो खसेर अवरूद्ध बनेको पृथ्वी राजमार्ग अन्तर्गत मलेखु मुगलिङ सड़क खण्ड खुलाउन 10 डोजर तथा यसका भेटर परिचालन गरिएको छ। विपद व्यवस्थापन टोली तथा सड़क डिभिजन कार्यालयको समन्वयमा लेदु र ढुङ्गा माटो पन्छ्याएर सड़क खुलाउने काम भइरहेको हो। आज राति सुदूरपश्चिम प्रदेशका पहाड़ी भेगका एक दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। मौसमविद रोजन लामिछानेले देशका अन्य स्थानको मौसम खुले पनि सुदूरपश्चिम सहित देशका विभिन्न प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको बताउनुभयो।
2: अहिले पछिल्लो मौसमको अवस्था पानीको अवस्था हेर्दाखेरि कतै पनि त्यस्तो भारी वर्षा भएको अवस्था देख्यो। पश्चिमी क्षेत्र लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा थोरै ठाउँहरूमा चाहिँ अंशकारी मध्यम वर्षा चाहिँ भइरहेको अवस्था छ। अन्य भूभागहरूमा चाहिँ अहिले वर्षा भएको अवस्था छैन। आज रातिको मौसमको कुरा गर्नु पर्दाखेरि राति पश्चिमी क्षेत्रहरू यो कर्णाली सुदूरपश्चिम लुम्बिनी प्रदेशको केही ठाउँहरूमा चाहिँ हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना रहन्छ। तर पूर्वी भूभागहरूबाट चाहिँ प्रमुखमा यो कर्णाली
4: बाढीले नारायणी किनारमा बाँधेर राखिएको क्रुज सिप बगाएर पुलमा अड्किएपछि अहिले सो क्षेत्रमा यातायात बन्द गरिएको छ। पुलको गैंडाकोट तर्फको भागमा क्रुज अड्किएको छ। घर जत्रो क्रुज सिप पुल मुनि अड्किँदा आवागमन बन्द गरिएको हो। साझा खबरमा अब खेल खबर। जापानमा चलिरहेको विश्व सितो रियो कराते च्याम्पियनशीपमा नेपालको टोलीले दुई स्वर्ण एक रजत र तीन कास्य सहित छ पदक जितेको छ। नेपालका लागि एरिका गुरूङ र राकेश मानन्दरले स्वर्ण पदक जित्न सफल हुनुभएको हो। एरिकाले महिलातर्फ 68 केजी भन्दा माथिको तौल समूहमा स्वर्ण जित्दा टीम कुमितेमा पनि कास्य पदक जित्नु भएको हो। एरिकाले आज भएको फाइनलमा चाइनिज तोइपेकी खेलाड़ीलाई 8-6 हराउनु भएको हो। यसैबीच जापानमा जारी 20 एसियन खेलकुद अन्तर्गत आर्चरी मिक्सर टीममा नेपालका तिलक पुन मगर र ज्ञानु अवालेको जोड़ी बाहिरिएको छ। आज भएको खेलमा तिलक ज्ञानु युएका आइसा अलाली र खलिबा अल्का बीचको जोडीसँग 6-2 पराजित हुँदै बाहिरिएको हो।
0: सन्तोषी रावल बाढ़ी प्रभावित क्षेत्रमा बालबालिकाको पोषणको अवस्था पत्ता लगाउन तथ्याङ्क संकलन।
6: अहिले हामीले यो प्रभावित क्षेत्रमा नेपाल सरकारले समुदाय स्तरमै गएर स्क्रिनिङ गरिरहेको छ। त्यसको लागि चाहिँ यहाँहरूलाई तपाईँहरू आउनुहोस् है, बालबालिका लिएर यो ठाउँमा आउनुहोस् भन्ने सूचनाहरू यहाँलाई आइसकेको पनि छ होला।
0: आवश्यक जानकारी र सूचना सहितको विशेष श्रृंखला मिलिजुली नेपाली अनि बालबालिका र किशोर किशोरीको सवाल हाम्रो पालो पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: प्यास फिर्ता लिनु भए त एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
8: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
9: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
8: ओहो, तिमी त घरको खाने भएछौ नि।
10: के को सर सल्लाह हो दुईजनाको?
9: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
10: सही भन्यो शीतल, जंक फूडमा चिनी नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन खनिज फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
8: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खान छोड्न सक्छु होला र?
10: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल तरकारी दाल अन्डा चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
11: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब्सकी आइएन।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
0: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब मिलीजुली नेपाली सुशीला श्रेष्ठबाट।
12: बाढ़ी वा विपदको समयमा बाल बच्चालाई पोषिलो खानाको तालमेल नमिलाउँदा पछि स्वास्थ्यमा समस्या आउन सक्ने चिकित्सकहरूको भनाइ छ। नजिकै रहेको स्वास्थ्य संस्थामा लगेर आफ्नो बच्चाको पोषण जाँच गराउन सक्नुहुन्छ। पोषण अधिकृत बिन्दुपुन
6: पाँचवटा जुन प्रभावित जिल्लाहरू छ त्यसको 15 पालिकामा पोषण लेखाजोखा गरिरहेको छौं। त्यसमा सामान्य भाषामा स्क्रिनिङ गर्ने भनेर भनिन्छ। त्यसमा चाहिँ 6 महिनादेखि 59 महिनाका बाल बालिकाहरूको हाइट तौल लिइन्छ होइन, अनि अर्को चाहिँ मिडिल अपर आर्म सर्कमफेरेन्स मुहाको मेजरमेन्ट गर्ने भन्ने हुन्छ। र यसको मुख्य उद्देश्य भनेको चाहिँ यदि कोही कुपोषित बाल बालिका छ भने समयमै पहिचान गर्न सकौं भन्ने हो। अहिले हामीले यो प्रभावित क्षेत्रमा नेपाल सरकारले समुदाय स्तरमै गएर स्क्रिनिङ गरिरहेको छ। त्यसको लागि चाहिँ यहाँहरूलाई तपाईँहरू आउनुहोस् है, बाल बालिका लिएर यो ठाउँमा आउनुहोस् भन्ने सूचनाहरू यहाँलाई आइसकेको पनि छ होला। यदि आएको छैन भने यहाँले महिला सामुदायिक स्वास्थ्य स्वयं सेवकालाई आफूले चिनेको स्वास्थ्य कर्मीलाई होइन सोधेर जान सक्नुहुन्छ। यदि त्यहाँनिर चाहिँ स्क्रिनिङ भइसकेको छ अलरेडी मेरो बच्चा छुटिसक्यो भन्ने छ भने पनि यहाँहरूले महिला सामुदायिक स्वास्थ्य स्वयं सेवका मार्फत फेरि स्क्रिनिङ गरेर लिएर जान सक्नुहुन्छ। र नेपाल सरकारले चाहिँ कुपोषित बाल बालिकाहरूको लागि निशुल्क रूपमा उपचार पनि गर्दै आइरहेको छ। त्यही भएको भएर अहिले यो जोखिमको अवस्था छ, यसै पनि अहिले कुपोषणको समस्या एकदमै बढ़िरहेको छ। त्यसमा पनि अब खानपानको कारणले गर्दा होस् होइन, आमाको दूध पर्याप्त नभएर होस् यो कुपोषण हुने जोखिम बढेर गएको छ नि त। त्यही भएर कसैले पनि होइन यो बेलामा आफ्नो बच्चालाई चाहिँ स्क्रिनिङ गराउनबाट नछुटाउनु होला।
12: बाल बच्चामा समयमै पोषण जाँच गराउँदा कुपोषणका लक्षण देखिए छिट्टै उपचार गराउन सजिलो हुने बताउँदै हुनुहुन्थ्यो स्वास्थ्य सेवा विभागका पोषण अधिकृत बिन्दुपुन। नचिनेका मानिसको तत्कालै विश्वास नगर्न प्रहरीको सुझाव छ। सहयोग र उद्धार गर्ने बहानामा कतिपय मानिसहरू समस्यामा पर्न सक्ने नेपाल प्रहरीका प्रवक्ता अभि नारायण काफलेको भनाइ छ।
13: जनप्रतिनिधिजीव हुनुहुन्छ, जनप्रतिनिधिजीवहरूसँग समन्वय गर्न सक्नुहुन्छ। हाम्रो महिला प्रहरी कर्मचारीहरू हामीले फिल्डमै सँगै खटाएका छौँ, उहाँहरूसँग नि आफ्ना ती कुराहरू सेयर गर्न सक्नुहुन्छ। तुरुन्तै यस नभन्नुहोस्, उहाँहरूसँग नजिक ननजिकिनुहोस्, उहाँहरूका कुराहरू सुने पनि ती कुराहरूलाई पालनतिर नलाग्नुहोस्। उहाँले नभन्नुहोस् है भनेका छन् भने झन् सेयर गर्नुहोस्, किनभने त्यो नभन्नुहोस् है यो भन्नु हुँदैन है भनेपछि झन् उहाँ चाहिँ गलत गतिविधि गर्दै हुनुहुन्छ भन्ने बुझिन्छ। प्रलोभन दिने, नचाहिँदो आश्वासन दिने, अपराधिक क्रियाकलाप गर्ने, कानून उल्लङ्घन गर्ने कुनै चेष्टा कसैले नगर्नु होला। त्यसमा तपाईँहरू विभिन्न नाममा त्यसरी आफू खुसी गर्न पाउनुहुन्न। दोस्रो कुरा, सम्बन्धित नागरिकले पनि सम्बन्धित व्यक्तिले पनि यथार्थ नबुझिकन त्यस्ताको लयलयमा लागेर, भकाउमा लागेर, प्रलोभनमा लागेर, भनाइमा लागेर पछि पछि लाग्ने, उहाँहरूका कुराहरू सुन्नेतिर नलाग्नु होला। यसले कतै मलाई मानव बेचबिखन पो गर्न खोज्दैछ कि ट्राफिकिङ पो गर्न खोज्दैछ कि भन्ने खालको अलिकति शंकाको रूपमा हेर्नु होला।
12: नचिनेको मान्छेको कुरामा तुरुन्तै विश्वास नगर्न, पैसा, कागज पत्र वा व्यक्तिगत जानकारी सजिलै नदिन र केही शंका लागेमा परिवार, छिमेकी वा प्रहरीलाई खबर गर्नुपर्छ। प्रहरीका प्रवक्ता अभि नारायण काफले। बाढ़ी तथा विपदको बेला नियमित औषधि खाइरहने र पाका उमेरका व्यक्तिहरूले आफ्नो स्वास्थ्यको ख्याल अरू समयको भन्दा अझ बढ़ी गर्नुपर्छ। सशस्त्र प्रहरी अस्पतालका नर्स रञ्जना चौधरी,
14: यो उमेर पाको भएको मान्छेहरूलाई चाहिँ औषधिहरू चाहिँ नियमित लिनु पर्यो। जताबाट भयो नि लिएर आएर टाइममै खानु पर्यो, बीचमा छोड्नु भएन। यो चाहिँ हाम्रो यही आयुर्वेद भन्ने एउटा नजिकै एउटा हस्पिटल छ, त्यहाँ हस्पिटलबाट पनि ल्याउन सकिन्छ, अनि हेल्थ पोस्टहरूमा पनि पाउँछ, अनि हाम्रो यता भएको उपलब्ध भएको औषधिहरू हामी यतै पनि दिने गरेका छौँ। बिहान उठ्ने बित्तिकै सरसफाई गर्नु पर्यो, दैनिक नुहाई धुवाई गर्नु पर्यो सफा पानीले, खाना खानभन्दा अगाडि, खाना खाइसकेपछि चाहिँ हातहरू राम्ररी सफा गर्नु पर्यो साबुन पानीले, टोयलेटहरू चाहिँ जताततै खुल्ला वातावरणमा गर्नु भएन, टेन्सन बढ्यो भनेर जाँड रक्सी खानु भएन, चुरोट विधिहरू फुक्नु भएन। श्वासप्रश्वास सम्बन्धी समस्याहरू आउन सक्छ, जाँड रक्सी खानाले कलेजोहरू बिग्रिन सक्छ।
12: नियमित खाइरहने औषधि नछुटाउन, सुर्ती, चुरोट, मदिरा नखान र दिनहुँ सरसफाईमा ध्यान दिन सुझाव दिँदै हुनुहुन्थ्यो सशस्त्र प्रहरी अस्पतालका नर्स रञ्जना चौधरी। तपाईलाई पनि बाढ़ी तथा विपद बारे आफ्नो कुरा भन्न मन छ भने हाम्रो पैसा नलाग्ने आईभीआर नम्बर 01-5268-661 मा फोन गरेर आफ्नो अनुभव सुनाउन सक्नुहुनेछ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौला।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। बाढ़ी प्रभावित क्षेत्रका बालबालिका असुरक्षित भएको अनुभव भएमा प्रहरीलाई खबर गर्नुपर्ने,
13: त्यहाँ कुनै अलपत्र परेको महिला बालबालिका ज्येष्ठ नागरिक वा अन्य कोही व्यक्ति फेला पार्नुहुन्छ भेट्नुहुन्छ भने नजिकको प्रहरी कार्यालयमा 100 100 नम्बरमा फोन गर्न सक्नुहुन्छ।
0: हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
15: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
16: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
17: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
16: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
17: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य
15: 9709184147। शर्तहरू लागू हुनेछन्।
16: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोर